0: कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुख भित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तल पटि। सम्पर्क मोबाइल नम्बर 97454339975 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रिब्युटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दछ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानु भएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 083-522-360।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछापुच्छ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछापुच्छ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा सहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछापुच्छ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा। माछापुच्छ्रे ब्याङ्क।
1: यही असोज 24 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
4: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
3: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
4: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
3: 198-198।
5: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
6: सूचना:
7: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा: आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङखस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा

0: सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र, प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
7: डेंगु रोगको रोकथामका उपायहरू:
8: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने प्रयोग गर्नुपर्छ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
8: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
7: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
8: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
10: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
11: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
11: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
12: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
11: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
12: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
11: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
12: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
11: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
12: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
11: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
11: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
13: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
11: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6 बुद्धपथ लाइन, गरिमा विकास बैंक मुनि, सुर्खेत। फोन नम्बर 083521179, मोबाइल नम्बर 9858054899 र 9769044443। कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
13: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083411045 र मोबाइल नम्बर 9855017645 र 9984821313।
12: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
14: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-117।
15: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 19 गते सोमबार सन् 2026 अक्टोबर 5 तारीख असोज कृष्ण पक्षको दशमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय।
0: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ्यो।
1: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ़्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी।
0: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप।
1: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल दुई काँसे पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लीग टू खेल्न नेपाली टोली ओमान प्रस्थान।

यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् 3 वर्ष एसी, 1 टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाली राजनीतिमा जय नेपाल शब्दावली प्राय कांग्रेस नेताहरूले मात्र प्रयोग गरिरहेका हुन्छन्। हिजो कांग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा भने कांग्रेस नेताहरूले मात्र होइन अरू दलका नेताले पनि शुभकामना दिने क्रममा जय नेपाल भन्दै सम्बोधन टुंग्याए। उनीहरूले लोकतन्त्र, राष्ट्रियता, संविधानदेखि जलवायु परिवर्तनका असरका मुद्दामा एक ठाउँ उभिनुपर्ने समान संकल्प पनि गरेका छन्। विभिन्न राजनीतिक दलका नेताले संविधान र त्यसका उपलब्धिको रक्षाका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। विपक्षी दलका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि सत्तारूढ राष्ट्रपाका नेताले लोकतन्त्रप्रतिको प्रतिबद्धता नडगमगिने र त्यसमा सहकार्य हुने अभिव्यक्ति दिएका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्तापक्ष प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकार्य गर्न सकिने प्रतिबद्धता जनाएका हुन्। लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणमा राजनीतिक दलबीच संवाद र सहकार्य अपरिहार्य रहेको नेताहरूको भनाइ छ। सत्तारूढ़ दल रासोपाका सभापति रवि लामिछाने, कांग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शंकर पोखरेल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, जसपा नेपालका नेता शरद सिंह भण्डारी लगायतले राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्ने जोड़ दिए। राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलका नेताहरूले व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियमाथि खतरा औल्याएका छन्। रासोपाले लोकतन्त्रमा खतरा परे नागरिकले रक्षा गर्ने बताएको छ।
3: यसैबीच कांग्रेसको 15 महाधिवेशनको पहिलो दिन हिजोसम्मको स्थितिमा सभापतिमा गगन थापा नै निश्चित प्राय देखिनु भएको छ, तर अन्य पदाधिकारीमा भने उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। सभापतिका लागि थापासँग नेवी संघका पूर्व अध्यक्ष समेत रहनुभएका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा केही दिन अघि नै गरे पनि उहाँ हिजो बेलुकीसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाडौँ आउन सक्नु भएको छैन। स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको चुनाव हुन सकेको छैन। विवाद बिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल चलिरहेको छ। सभापति बाहेकका अन्य पदाधिकारीमा संख्या बढ़ाउन खोजिए पनि प्रतिस्पर्धी झनै बढ़ेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ। अब वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यस्तै कांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिबाट नभई राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनर्संरचना गर्ने प्रस्ताव अघि सार्नु भएको छ। नेतृत्व परिवर्तनबाट मात्रै कांग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ। पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनैतिक प्रतिवेदनमा सभापति थापाले राजनैतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकैपटक परिवर्तन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। निर्वाचन पूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेद्वार छनौटमा प्राथमिक निर्वाचन, प्राइमेरी वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव प्रतिवेदनमा राखिएको छ। कांग्रेसको मीडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनैतिक प्रतिवेदनमा सभापति थापाले कांग्रेस र नागरिकबीच पछिल्ला दुई दशकमा बढ़ेको दूरीलाई पार्टीको प्रमुख राजनैतिक कमजोरीका रूपमा औल्याउनु भएको छ। गएको फागुन 21 चुनावी नतिजालाई त्यसको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उहाँको धारणा छ। सत्ता पद गुट र पहुँच केन्द्रमा पार्टी राजनीतिका कारण कांग्रेसले नागरिकको भरोसा गुमाउँदै गएको थापाको स्वीकारोक्ति छ। उहाँले कांग्रेसको वैचारिक आधारलाई 21 शताब्दी अनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव समेत अघि सार्नुभयो। राष्ट्रियता लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकता अनुरूप नयाँ ढंगले परिभाषित गर्नुपर्ने उहाँको प्रस्ताव छ। राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा खाद्य प्रविधि वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा थापाले जोड़ दिनुभएको छ। लोकतन्त्रलाई 5 वर्षमा एकपटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ। प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात एआईले रोजगारी शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तन अनुसार शिक्षा र सिप प्रणाली पुनर्संरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा रहेको छ।
2: पछिल्लो समय ग्यासको आपूर्ति अनियमित हुँदै अभाव बढ़ेपछि उपभोक्ताको आकर्षण विद्युतीय चूलोतर्फ बढ़ेको छ। माग बढ़ेसँगै बजारमा विद्युतीय चूलोको मूल्य समेत बढ़न थालेको छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चूलो रोज्न थालेको व्यवसायी बताउँछन्। भन्सार विभागको 2083-84 को पहिलो दुई महिना साउन र भदौमा मात्रै खाना पकाउने विद्युतीय उपकरण इण्डक्सन चूलो इन्फ्रारेडदेखि राइस कुकरको आयात बढ़ेको देखिन्छ। चालू आर्थिक वर्षको दुई महिनामा 4,37,80,000 रूपियाँ बराबरको इण्डक्सन चूलो आयात भएको विभागको तथ्याङ्क छ। बजारमा इण्डक्सन तथा विद्युतीय चूलोको माग बढ़ेपछि व्यवसायले आयात बढ़ाउन थालेका छन्। माग बढ़ेसँगै पहिलेको तुलनामा ठूलो परिमाणमा विद्युतीय चूलोको आयात हुन थालेको व्यवसायको भनाई छ। पछिल्ला वर्षमा सरकारले पनि विद्युतीय चूलो प्रवर्धनमा प्राथमिकता दिएको छ। अहिले बजारमा इण्डक्सन र इन्फ्रारेड चूलोको मूल्य ब्राण्ड वाट र मोडल अनुसार फरक छ। बजारमा एकमुखी चूलो दुईमुखी चूलोदेखि एउटैमा इण्डक्सन र इन्फ्रारेड दुवै भएका चूलो पनि बिक्री भइरहेका छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा अल्जाइमरको उपचार र सरकारी सुविधा बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत,
8: सो व्हाट नेक्स्ट।

0: बीच आज देखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथि देखि प्रत्येक महिना एनआईसी एशिया क्यापिटल को म्युचुअल फंड अन्तर्गत एसआईपी गरी जीवन का सपना सहजै पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9853145531 वा व्हाट्सएप र वाइबर नम्बर 9803355678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल
2: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर जहाँ हुन्छ खुशीको बास, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: थोरै बचत धेरै कायदा, बीमा काछन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामशाह पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनीतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय, ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। अलैचीको भाव एक हप्तामै प्रतिमन 40 केजीमा 8000 रूपियाँले बढ़ेको छ। अघिल्लो हप्ता प्रतिमन 80000 कारोबार भएको अलैचीको मूल्य हिजो आइतबार बढ़ेर 88000 पुगेको छ। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रतिमन 88000 रूपियाँमा अलैची किनबेच भएको बताउनुभयो। गएको हप्ता 80000 मात्र कारोबार भएको अलैचीको मूल्य 88000 कारोबार भएको उहाँको भनाई छ। मूल्य बढ़दै गएपछि किसानमा उत्साह थपिएको छ, तर किसानलाई मूल्यभन्दा पनि अलैची घर भित्र्याउने चटारो बढ़िरहेको छ। ताप्लेजुङ बेसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म बगानमै अलैची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्। फुङलिङ नगरपालिका वडा नम्बर 6 किसान शिवप्रसाद पोखरेलले अलैची टिप्ने मुख्य समयमा नटिपे वर्षभरिको मेहनतमा असर पर्ने भएकाले चाडपर्वमा समेत बगानमै बिताउने गर्नुभएको छ। जिल्लाका धेरै किसान आफ्नो बगान हेरी एक महिनासम्म बगानमा नै बिताउने गरेका छन्। अलैची खेतीले किसानसँगै स्थानीय मजदूरलाई समेत रोजगारी दिएको छ। बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदूरले दैनिक 500-800 रूपियाँसम्म ज्याला पाउने गरेका छन्। त्यसमा पनि अझ अलैची टिप्न महिलाहरूलाई समेत रोजगारी भएको छ। धेरै महिला अलैची बगान जाने, अलैची टिप्ने, बोक्ने तथा छोडाउने काम गरेकाले पनि उनीहरूलाई राम्रो आमदानी हुने गरेको महिला मजदूरहरूको भनाई छ। आजको नयाँ पत्रिकामा खबर छ।
4: दशैं तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक गाड़ीको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ। यातायात व्यवस्था विभागले आज सरकारवालाहरूसँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ। अग्रिम टिकट बुकिङबारे सम्भवतः आज नै निर्णय हुन सक्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनु भएको छ। चाडपर्वका लागि गाड़ीको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ। बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको आजको कारोबार दैनिकले लेखेको छ। आसन्न चाड पर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ। त्यसको लागि काठमाडौँ उपत्यका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै दशैंको मुख्य दिनका लागि हवाई टिकट बुकिङ पूरै भइसकेको वायुसेवा कम्पनीहरूले जनाएका छन्। दशैं आउन अब करिब केही एक महिना बाँकी रहँदै सबै टिकट बिक्री भइसकेको उनीहरूको भनाई छ। कम्पनीहरूका अनुसार यस वर्ष विपदको समय भएकाले दशैंको मुख्य दिनमा समेत सामान्य भाड़ा कायम गरिएको छ। चाडपर्वको समयमा सामान्यतया भाड़ा बढ़ने गरे पनि यसपटक त्यसो नगरिएको उनीहरूले बताएका छन्।
5: ज्येष्ठ नागरिकको उमेर बढ्दै गएसँगै दीर्घकालीन रोगहरू पनि देखा पर्दै जान्छन्। तिनै मध्ये एक हो अल्जाइमर। अल्जाइमर र डिमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सिने रोग अर्थात विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। डिमेन्सियाका प्रकारमध्ये अल्जाइमर सबैभन्दा धेरै देखा पर्ने रोग हो। नेपालमा 3,00,000 मानिसमा अल्जाइमर अर्थात बिर्सिने रोग हुन सक्ने अनुमान छ। अल्जाइमरको उपचार र सरकारी सुविधाबारे साथी सम्झना महर्जनले वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँग कुराकानी गर्नुभएको छ।
6: झट्ट हेर्दाखेरि कस्तो हुन्छ भने अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा शुरूआती अवस्थामा चाहिँ सम्झिराख्नु भएको हुनाले धेरैजना झुकिनुहुन्छ पनि।
7: डिमेन्सिया र अल्जाइमर एउटै हो?
6: डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो। जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भन्ने शब्द चाहिँ डिमेन्सिया जस्तो भयो, त्यसको एउटा प्रकार जस्तै स्याउ, अनार, केरा चाहिँ फलफूलका प्रकार हुन् नि त, होइन? हो, त्यो प्रकार चाहिँ तपाईँको के भयो, अल्जाइमर्स रोग भयो। डिमेन्सियाको प्रमुख कारण मध्ये लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौं।
7: सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ?
6: सरकारको तर्फबाट कोशिश त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोशिश भइराखेको छ। जस्तै अहिले हाम्रो राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्ष भन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रूपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1,00,000 रूपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1,00,000 रूपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
7: सरकारले दिएको सेवा सुविधा पनि
6: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नुपर्छ भने तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1,00,000 रूपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1,00,000 पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2,00,000 बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौ भने नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त, महिनेबारी खाने औषधिहरू पर्न सक्छन्। तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सक्यो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
7: त्यो औषधि पनि फेरि सरकारबाट निशुल्क
6: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो।
7: यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
6: अल्जाइमर्सको पनि उपचार हुन्छ है, त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन, निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो। हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौ नि। हो, त्यसरी नै अल्जाइमर्स नै पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौ, हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू, क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ।
4: वीर अस्पतालका ज्येष्ठ नागरिक रोग तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: यही असोज 24 गते शनिबारका दिन सुफत पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेङ्ग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
10: दसैँ आयो, खुसी ल्यायो, हायर को खुशी को पल योजना
11: अब हायर रेफ्रिजरेटर वाशिंग मशीन एसी वा चेस्ट फ्रीजर खरीद गर्दा पाउनुहोस् आकर्षक उपहार
10: सिंगल डोर फ्रिज मा ड्राई आयरन डबल डोर मा मिक्सर ग्राइंडर अनि साइड बाई साइड रेफ्रिजरेटर मा फूड प्रोसेसर शॉर्ट शॉर्ट उपहार
11: फ्रंट लोड वाशिंग मशीन मा इन्फ्रारेड कुकटॉप अनि इन्वर्टर एसी मा निशुल्क इन्स्टॉलेशन सुविधा पनि
10: 0% ब्याज मा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशीको पल सजाउ हरेक घर हायर मोर क्रिएशन मोर पॉसिबिलिटीज
12: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
13: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ
14: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्नुपर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
13: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड दिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313
5: चियापत्ती उद्योगको अनुगमनमा म्याद नागेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको हो व्यापारीले पैसा कमाउने होडमा किरा परेका म्याद सकिएका कुहिएका वस्तु प्रयोग गर्दै खुलियाम बेचिरहेको पाइएको छ उपभोक्ताको ज्यानमाथि खेलवाड गर्नेलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 कड़ा कार्यवाहीको व्यवस्था गरिएको छ ऐनमा अखाद्य वस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई 1 वर्षसम्मको जेल सजाय 4,00,000 रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानूनी प्रावधान छ समग्रमा एसएनले कसुरको गम्भीरता हेरी 50,000 जरिवानादेखि अधिकतम 3 वर्षसम्म कैद वा 5,00,000 रूपियाँसम्म जरिमाना तिराउन सक्ने अधिकार दिएको छ नेपालीलाई चाडपर्वले गाँजेको छ तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो गोर्खा पत्रमा खबर छ
4: अब विदेशको खबर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन् अमेरिकामा 1 महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्पले मेडिकेयरमा आबद्ध 2 करोड़ भन्दा बढ़ी ज्येष्ठ नागरिकलाई प्रिमियम खर्च घटाउन एकमुष्ट $90 सहयोग दिने घोषणा गर्नुभएको हो ट्रम्पको घोषणाले चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको विपक्षीहरूको आरोप छ उनीहरूले चुनावको मुखमा गरिएको यस्तो आर्थिक सहायता घोषणा राजनीतिक लाभ लिन खोजिएको प्रयास भएको दावी गरेका रोइटर्सले जनाएको छ ट्रम्पले यो रकम मेडिकेयर सुधार कोष मार्फत उपलब्ध गराउने बताउनु भएको छ व्हाइट हाउसले आफ्नो वेबसाइट मार्फत सार्वजनिक गरेको विवरण अनुसार अधिकांश योग्य ज्येष्ठ नागरिकले अक्टोबरको शुरूआतमै $90 सोझै आफ्नो बैंक खातामा प्राप्त गर्नेछन् इन्धनको मूल्य वृद्धि र न्यून जनसमर्थनको सामना गरिरहेका ट्रम्पले यसअघि पनि स्वास्थ्य बीमा शुल्क फिर्ता गर्ने तथा वयस्क नागरिकलाई $5,000 दिने यस्ता आर्थिक सहायता कार्यक्रम घोषणा गरिसक्नु भएको छ
5: अब केही खेल खबर जापानमा आयोजित विश्व एसियाली खेलकुद हिजो सम्पन्न भएको छ नागोयाको मिजुहो पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै 16 दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो समापन समारोहमा एसियाली खेलकुद परिषदको झण्डा आउँदो आयोजक कतारलाई हस्तान्तरण गरियो आइसी नागोया एसियाडमा एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा धेरै सहभागी रहेको आयोजकले जनाएको छ पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो चीनले 169 स्वर्ण 89 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ आयोजक जापान 83 स्वर्ण सहित दोस्रो तथा दक्षिण कोरिया 39 स्वर्ण सहित तेस्रो स्थानमा रहे भारत 21 स्वर्ण सहित चौथो स्थानमा रह्यो नेपालले पनि विश्व एसियाडमा 2 काँस्य पदक जितेको छ कराटेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगततर्फ काँस्य पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा काँस्य पदक जितेको छ नेपालले यसपटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दुहामा हुनेछ खेलकै अर्को प्रसंगमा आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत ओमान क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाई गरेका छन्। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास खेल समेत खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते फेरि ओमानसँग खेल्नेछ।
4: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
5: स्थानीय अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणधीनकै हैसियतमा अल्झिएको हेटौँडा ढल्पी केवर 400 केवी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ।
4: कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ।
5: जनमत पार्टीको अध्यक्षमा फेरि डाक्टर चन्द्रकान्त सीके रावत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको वीरगंजमा सम्पन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डाक्टर रावतको एकल उम्मेद्वारी परेको थियो।
4: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदाय गरी दुई संस्थामा विभाजन गर्ने गरी दुईवटा विधेयक संसदमा दर्ता गराएको छ। यो सँगै सरकारले क्यान टुक्र्याउने विधेयक तेस्रो पटक संसदमा लगेको हो।
5: नेपाल बीमा प्राधिकरणले भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट प्रभावित बीमितलाई राहत दिँदै बीमा शुल्क वा बीमाले कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा 6 महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिएको छ।
4: र निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सड़कमा राखिएको माल सामानका कारण सड़क दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। काया कैरनमा अब पालो उखानको।
5: दुःख भोग्नेलाई मात्रै थाहा हुन्छ।
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय,
4: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चूलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ़्यो,
5: अलैचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रूपियाँले बढ़्यो, किसानमा उत्साहसँगै स्थानीय मजदूरलाई रोजगारी,
4: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप,
5: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँसे पदकमै सीमित, आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान प्रस्थान।
4: र अन्त्यमा आजको कार्टुन, आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। कांग्रेसको देउबालाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ देउबा र प्रकाश रण मह जस्तै देखिने मान्छे छन् जो चाहिँ हिजो शुरू भएको पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन्। उनीहरू छुट्टै महाधिवेशनको तयारीमा छन्। हातमा मनको लड्डु लेखिएको कचौरा बोकेका प्रकाश रण जस्तै देखिने मान्छे भन्दैछन्। गगनतिर गएकाहरू हामीतिरै आउँछन् अनि हातमा चम्चा लिएर मनको लड्डु थाप्दै गरेका देउबा जस्तै मान्छे भन्दैछन्। बाबु प्रकाश, घिउ कति थपौं। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।
15: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौं।
16: फिजिशियन डाक्टर सम्यक नापिक द्वारा दिने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउ द्वारा दिने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोका द्वारा दिने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशी द्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
17: वरिष्ठ डाक्टर द्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
16: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
18: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढ़ी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: हरेक दिन 8 जनालाई रेडमी बड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदमा 11 टोली 32 खेलका लागि विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने अब मिति नसर्ने सरकारी दावी।
1: बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै कर सम्बन्धी सेवा पाउने। वर्षा र हावाहुरीले नेपालगंज जानकी टोलका 25 लाख बढ़ीको तरकारी नष्ट।
0: कंग्रेस महाधिवेशनमा आजदेखि बन्द सत्र शुरू, चुनावी कार्यतालिका सार्वजनिक।
1: बाँकेमा सुरक्षित गर्भपतन सेवा लिनेहरूको संख्या बढ्दै असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने जोखिम कम हुँदै।
0: र जापानमा एसियाली खेलकुद सम्पन्न, चीन शीर्ष स्थानमा, नेपालले 2 कास्य पदकमै चित्त बुझायो।
1: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। बिहान 6:30 बजेको भेरी खबरबाट डिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर र सम्वाद एफएम, त्यसै गरी गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश सहित 11 टीम सहभागी हुने भएका छन्। सुर्खेतको वीरनगरमा बसेको मूल आयोजक समितिको बैठकले 7 प्रदेश, 3 विभागीय टीम र गैर आवासीय संघ नेपाली संघ गरी 11 टीम सहभागी हुने निर्णय गरेको हो। बैठकले प्रतियोगिता आगामी मंगिर 16 27 गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय पनि गरेको छ। यसैगरी बैठकले 32 खेल विधामा प्रतियोगिता सञ्चालन गर्ने र निजी क्षेत्रसँग सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अनुसार सहकार्य गरेर गर्ने पनि निर्णय गरेको छ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मत सम्हारलाई प्राथमिकता दिने पनि निर्णय गरिएको छ। खेलाड़ी प्रशिक्षक पदाधिकारी तथा दर्शकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने र प्रतियोगिताको प्रचार प्रसारमा संचार माध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठक शिक्षा तथा खेलकुद मन्त्री एवं मूल समितिका अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको हो। मन्त्री पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्नेमा ढुक्क हुन आग्रह गर्नुभएको छ। उहाँले दशौं राष्ट्रिय खेलकुद हुने कि नहुने भनेर दुविधा नमान्न आग्रह गर्दै दशौं राष्ट्रिय खेलकुदको उत्सव आजैबाट शुरू भएको बताउनु भएको छ। मन्त्री पोखरेलले यसअघिको राष्ट्रिय खेलकुद भन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता हुने पनि दावी गर्नुभएको छ। उहाँले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि 3 तहका सरकार, सम्पूर्ण सरकारवाला निकाय सबैजना मिलेर काम गर्नुपर्ने आवश्यक रहेको पनि औलाउनु भएको छ।
1: यसै गरी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगिताका 32 मध्ये कम्तीमा 28 खेल कर्णालीमा हुने बताउनुभयो। सकेसम्म सबै खेल कर्णालीमा गर्ने प्रयास जारी रहेको भन्दै खेल पूर्वाधार लगाएका कारण केही खेल बाहिर गर्नुपर्ने बाध्यता हुन सक्ने उहाँको भनाई छ। कर्णाली खेलकुद परिषदका सदस्य सचिव रविन्द्र सन्दले प्रतियोगिताका खेलहरू सुर्खेत सहित प्रदेशका अरू 5 जिल्लामा हुने जानकारी दिनुभयो। उहाँले यही महिनाको अन्तिम सातासम्म सुर्खेत रंगशाला हस्तान्तरण काम हुने भन्दै सामान्य मर्मत सुधार बाहेक अरू काम पूरा हुने बताउनु भएको छ। सुर्खेतमा खेलाड़ीहरूको बसोबासको व्यवस्थापन सजिलो होस् भनेर केही खेलहरू उद्घाटन अघि नै शुरू गर्ने योजना रहेको भन्दै संघले यसपालि विगत भन्दा खेल अवधिको समय धेरै राखिएको बताउनु भएको छ। प्रतियोगितामा 6,500 खेलाड़ी र 3,000 अफिसियल गरी 9,500 सहभागिता रहनेछ। सुर्खेत उपत्यकामा एक पटकमा 5,500 देखि 6,000 जनासम्मका लागि बसोबासको व्यवस्था गर्न सक्ने होटल व्यवसायले जानकारी गराएका छन्। प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवको संयोजकत्वमा कार्य सम्पादन समिति सहित अरू 12 उपसमिति गठन पनि गरिएको छ। यसैबीच हाम्रा साथी केशव ढकालले राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव रामचरित्र मेहतालाई मूल आयोजक समितिको बैठकको मूल सन्देश के हो त भनेर सोध्नु भएको छ।
2: आज भनौँ न 10 राष्ट्रिय खेलकुद परिषदको मूल आयोजक समिति कर्णाली प्रदेशको सुर्खेतको रंगशालामा हामी बसेका छौँ र सम्पन्न गरेका छौँ। आजको मूल यसको सन्देश भनेको देशव्यापी रूपमा हामीले गराउन खोजेको भने अब चाहिँ 10 राष्ट्रिय खेलकुद प्रतियोगिता सुर्खेतमा हुने सुनिश्चित भएको छ। सबैभन्दा मूल सन्देश यो हो र जुन एउटा कन्फ्युजन छ त्यो कन्फ्युजनलाई पक्कै पनि सबैजना हटाउनुहुन्छ। मंगसिर 16 27 गतेसम्म कन्फर्म हुने भएको छ।
3: पटक पटक मिति सरिएको हुनाले अहिले पनि एकदमै शंका छ होइन त्यस हिसाबले अब आसन्न स्थानीय र उसको चुनावका कुराहरू पनि छन्। त्यस हिसाबले फेरि पनि सहनियोगी भन्ने छ एउटा सदस्य सचिवको हैसियतले अब चाहिँ तोकिएको मितिमै हुन्छ र सर्दैन भन्ने एक दुई दिन विश्वास गर्ने आधार के हो?
2: अब मैले अब छाती चिरेर देख्न मिल्दैन, होइन छाती चिरेर देख्न मिल्दैन। अब संघ सरकारको कार्यक्रम भएकोले पक्कै पनि संघ सरकारसँग समन्वय भइरहेछ, त्यो विषयहरूलाई कसरी गर्ने भनेर। मुख्य चाहिँ के भन्यो भने एकदम नेपालमा विपत्ति नै आइपुग्यो भने, ठूलो डिजास्टर भयो भने मात्र यो रोकिन्छ, अन्यथा कुनै पनि अवस्थामा रोकिने छैन।
3: अब यहाँ प्रदेश खेलकुद परिषदको जिम्मेवारी के हो र राष्ट्रिय खेलकुद परिषदको जिम्मेवारी के हो?
2: राष्ट्रिय खेलकुद परिषदको जिम्मेवारी आयोजक हो, उहाँ नेपाल सरकारको आयोजक हो, आयोजकको रूपमा बस्नुहुन्छ, सबै कुरो गर्नुहुन्छ। र कर्णाली प्रदेश खेलकुद परिषद यहाँको प्रदेश सरकार सह आयोजक भएकोले उहाँहरू सह आयोजकको रूपमा भूमिका निर्वाह
3: गर्नुहुन्छ।
2: यो विस्तृत विषय हुन्छन् केही छ, उहाँहरूको अब यहाँ लोकल्ली म्यानेज कुराहरू हुन्छन्, हामीलाई सहयोग गर्नुपर्ने, सपोर्ट गर्नुपर्ने, यहाँको लोकल गभर्मेन्टदेखि प्रोभिन्स गभर्मेन्ट या सबै स्टेक होल्डर
3: व्यवस्थापनमा, खास गरी
2: व्यवस्थापनमा बसोबास, सुरक्षा, स्वास्थ्य सबै उहाँहरूलाई हामीले जिम्मा लाछौ। अरू समितिमा पनि उहाँहरू हुनुहुन्छ, उहाँहरूको प्रतिनिधि हुनुहुन्छ। त्यसले गर्दाखेरि अब यो वर्ष हामी एकदम कोअर्डिनेसनमा छौँ, कोअपरेसनमा छौँ, हरेक एक्टिभिटीमा हाम्रो सरसल्लाह भइरहेछ हाम्रो। त्यसले गर्दाखेरि पहिलाको जस्तो यस्तो त्यस्तो नसोधिदिनुहोला। अब यहाँहरूसँग मङ्सिरको 15 गते बेलुका 4-5 समारोहको पूरै तयारी भइसकेको भन्ने विषयमा पत्रकार सम्मेलन गर्छौ, त्यहाँ भेट हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय खेलकुद विकास समितिका सदस्य सचिव रामचरित्र मेहता, भेरी खबरसँग कुराकानी गर्दै।
0: हुम्लाको उत्तरी नामखा गाउँपालिका 6 हिमालपारीको गाउँ लिम्बीको सुनखानीमा स्थापना गरेको प्रहरी चौकीका प्रहरी हिमपातपछि समस्यामा परेका छन्। 3 दिन लगातार भएको हिमपातले जमीनमा करिब 3 फिट हिउँ जमेपछि चौकीमा कार्यरत प्रहरीलाई चिसोका साथै दाउरा, खानेपानी र खाद्यान्नको समस्या भएको छ। हिमपातपछि सुनखानी प्रहरी चौकी रहेको क्षेत्र चेतामय बनेको छ भने सुनखानी स्थानमा रहेका प्रहरीलाई दैनिक कामकाज सञ्चालन गर्न कठिना भएको लिमी 6 वडाध्यक्ष पालजोर तामाङले बताउनु भएको छ। उहाँका अनुसार चौकी आसपास दाउरा नपाइने भएकाले खाना पकाउन समेत समस्या हुने गरेको छ। हल्जी गाउँबाट दाउरा बोकेर ल्याएर जेनतेन खाना पकाउने गरेको उहाँले बताउनुभयो। चिसो बढेसँगै खानेपानीको धारामा पानी आउन समेत छाडेको छ। धारामा पानी जमेकाले हिउँ बगालेर पानीको व्यवस्था गर्नुपर्ने अवस्था रहेको वडाध्यक्ष तामाङले बताउनु भएको छ। हिमपातका कारण चौकीमा कार्यरत प्रहरीलाई राशन तथा पानीको समेत समस्या भएको छ। आवश्यक राशन भने हल्जी गाउँबाट बोकेर ल्याउनु परेको बताइएको छ। निमीमा कार्यरत प्रहरीले कठिन परिस्थितिका बावजुद आफ्नो जिम्मेवारीबाट खटिएको पनि बताइएको छ।
1: गत साताको लगातारको वर्षा र हावाहुरीले नेपालगंज 19 200 कट्ठा खेतमा तयार भएको 25 लाख रूपियाँ भन्दा बढ़ी रूपियाँ बराबरको तरकारी नष्ट भएको छ। नेपालगंजको तरकारी उत्पादन मुख्य पकेट क्षेत्रको रूपमा मानिने नेपालगंज 19 जानकी टोलका 370 कट्ठामा गरिएको खेतीबाट उत्पादन भएर बिक्रीका लागि तयारी अवस्थामा राखिएको 200 कट्ठाको अर्ग्यानिक तरकारी वर्षाले नष्ट गरेको हो। तरकारी खेतीमा लागेका जानकी टोलका किसान मध्ये सबैभन्दा बढ़ी खेती गर्ने अगुवा किसान गोपी यादवको गाउँको 60 परिवार र 370 कट्ठाले गरेको तरकारी खेतीमध्ये 200 कट्ठाको 25 लाख रूपियाँ बराबरको तरकारी र वर्षा र हावाहुरीले नष्ट पारेको छ। उहाँले यस अघि पनि वर्षाका कारण तरकारी नष्ट भएको बताउनुभयो। दैनिक 10 क्विन्टल अर्ग्यानिक तरकारी नेपालगंज लगायतका बजारमा पठाउने गरेको भए पनि अहिले दैनिक 2-3 क्विन्टल मात्र पठाउन सकिएको बताउनु भएको छ। बिक्रीका लागि खेतमा तयारी अवस्थामा रहेका 60 जना किसानका चिचिण्डा, घेरौला, काँक्रा, लौका वर्षाले नष्ट पारेपछि किसानहरू चिन्तित भएका छन्। जानकी टोलका एकका किसान भरी कुमीले खेतमा रहेको आधाभन्दा बढ़ी तरकारी वर्षा र हावाहुरी नष्ट भएपछि आमदानी पनि आधा हुने बताउनुभयो। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
4: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल 5 दशक देखी।
1: सूचना
2: यही असोज 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693। सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड वीरेन्द्रनगर 2 कोलडाँडा सुर्खेत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको

0: बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदमा 11 टोली 32 खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने, अब मिति नसर्ने सरकारी दावी। वर्षा र हावाहुरीले नेपालगंज जानकी टोलमा 25 लाख बढ़ीको तरकारी नष्ट, लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर, बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै कर सम्बन्धी सेवा पाउने भएका छन्। आन्तरिक राजस्व कार्य नेपालगंज र जिल्लाका नगरपालिका तथा गाउँपालिका बीच सेवा प्रवाह सम्बन्धी सम्झौता भएसँगै स्थानीय तहबाटै करदाता सेवा शुरू हुन लागेको हो। अहिले गेरुवा गाउँपालिका, राजापुर नगरपालिका र ठाकुरबाबा नगरपालिकाबाट सेवा शुरू गर्ने तयारी गरिएको छ। आन्तरिक राजस्व कार्य नेपालगंज र तीनवटै पालिका बीच सम्झौता पत्रमा हस्ताक्षर भइसकेको र आवश्यक तयारी भइरहेको पालिकाको नाममा लगइन आईडी निर्माणको काम भइरहेकाले आगामी मंगलबारबाट सेवा शुरू हुने आन्तरिक राजस्व कार्यालय नेपालगंजका प्रमुख पूर्ण प्रसाद नेउपानेले बताउनु भएको छ। बर्दियाका आठवटै पालिकाबाट करदाता सेवा प्रवाह गर्ने योजना रहेको पनि उहाँले बताउनु भएको छ। सम्भव भएसम्म दशैं अघि र नभए दशैं लगत्तै सबै पालिकाबाट सेवा शुरू गरिने उहाँले बताउनुभयो। पालिकाबाटै व्यक्तिगत तथा व्यावसायिक स्थायी लेखा नम्बर, प्यान दर्ता, अन्त शुल्क, इजाजत पत्र लिने तथा नवीकरण गर्ने, करदाता विवरण संशोधन गर्ने र कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने लगायतका सेवा प्राप्त गर्न सकिने भएको छ। भ्याटमा कारोबार गर्ने ठूला कारोबारीको विवरण समेत पालिकाबाट संकलन गरी आन्तरिक राजस्व कार्यालयमा पठाउने र कार्यालयले अध्ययन गरी आवश्यक स्वीकृति दिने प्रमुख नेउपानेले बताउनु भएको छ। पालिकाबाटै सेवा शुरू भएपछि करदाताले कर सम्बन्धी सामान्य कामका लागि गुलरिया वा नेपालगंज पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले 2082 साल कार्तिक 17 गते करदाता सेवा कार्यालयबाट उपलब्ध हुने सेवा स्थानीय तहबाट उपलब्ध गराउने निर्णय पनि गरेको थियो। स्थानीय तहबाट करदाता सेवा शुरू भएपछि कर सम्बन्धी लामो दूरीको कामका लागि लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता पनि हट्ने भएको छ। यसअघि बर्दियाका करदाताले कर सम्बन्धी सेवा लिन आन्तरिक राजस्व कार्यालय नेपालगंज वा करदाता सेवा कार्यालय गुलरिया पुग्नुपर्ने अवस्था रहेको थियो।
0: गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगईमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशको थोरै ठाउँ तथा गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार आज पनि देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको बताइएको छ। आज कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेस प्रदेश, कोशी प्रदेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी, मधेस, बागमती प्रदेशको सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले यसकै असरले पानी पर्ने सम्भावना रहेको जनाइएको छ।
1: बाँकेमा सुरक्षित गर्भपतन सेवा लिनेहरूको संख्या बढ़ेको छ। स्वास्थ्य कार्यालय बाँकेले पछिल्लो समय सुरक्षित गर्भपतन सेवा लिनेहरू बढ़दै गएको जनाएको छ। जनस्वास्थ्य कार्यालय बाँकेका पब्लिक हेल्थ नर्स अधिकृत विष्णु श्रेष्ठले गत आर्थिक वर्ष 82-83 जिल्लामा 3,507 जनाले सुरक्षित गर्भपतन सेवा लिएको जनाएको छ। तीमध्ये 134 जना 20 वर्ष मुनिका रहेका छन् भने यो अवधिमा 12 हप्ता माथिका 28 जना रहेका छन्। पब्लिक हेल्थ नर्स अधिकृत श्रेष्ठले अघिल्लो आर्थिक वर्ष 2081-82 3,090 जनाले सुरक्षित गर्भपतन सेवा लिएको भन्दै गत आर्थिक वर्षमा सेवा लिनेको संख्या 417 बढ़ेको बताउनु भएको छ। यस्तै सन् 2004 सुरक्षित गर्भपतन सेवा सञ्चालन भए पनि धेरै महिलाहरूले असुरक्षित गर्भपतनका कारण ज्यान गुमाउने जोखिम कम हुँदै गएको नेपाल परिवार नियोजन संघ बाँकेका शाखा प्रबन्धक रश्मि श्रेष्ठले बताउनुभयो। श्रेष्ठले सेवा र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुँदै आएको पनि बताउनु भएको छ। पछिल्लो समय स्वास्थ्य संस्था र प्रशिक्षित स्वास्थ्यकर्मी मार्फत सुरक्षित गर्भपतन सेवा लिन थालेकाले जोखिम घट्दै गएको भेरी अस्पताल नेपालगंजका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर नवीन बुढा थोकीले बताउनु भएको छ। उहाँले असुरक्षित गर्भपतनले रक्तस्राव, संक्रमणदेखि पाठेघरमा चोट र महिलाले ज्यान गुमाउनेसम्मको जोखिम बेहोर्नुपर्ने अवस्था आउन नसक्ने जनाउँदै सरकारले तोकेका स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित गर्भपतन गराउनुपर्नेमा जोड़ दिनुभएको छ।
0: कडाली सहित सबै प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको आज सम्भावना रहे पनि यस वर्षको

0: मनसुन बाहिरिएको मनसुन पूर्वानुमान महाशाखाले बताएको छ। हिजो र आज हल्का मध्यम वर्षाको सम्भावना पहाड़ी क्षेत्रमा भए पनि यस वर्षको मनसुन भने बाहिरिएको हो। यस वर्षको मनसुन बाहिरिएको भए पनि दशैंको समयमा मध्यम वर्षादेखि हल्का वर्षाको सम्भावना रहेको जल तथा मनसुन पूर्वानुमान महाशाखाले बताएको छ। आज पनि लुम्बिनी प्रदेशका तराई भूभागका एक दुई स्थान र कोशी बागमती र गण्डकी प्रदेशका थोरै ठाउँमा वर्षाको सम्भावना रहेको जनाइएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम। तपाईहरूको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
0: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
0: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
0: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा तत्हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा। माछा पुछ्रे ब्याङ्क।
1: सूचना, के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-0296, 98412-88391, 98580-40382।
3: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। त्यहाँनिर हामीले छिमेक सेरेफेरोसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब

0: बाँकी खबरतर्फ नेपाली कंग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा विभिन्न दलका नेताहरूले लोकतन्त्र, संविधान, राष्ट्रियता, जलवायु परिवर्तन जस्ता राष्ट्रिय मुद्दामा सहकार्य गरेर साझा प्रतिबद्धता व्यक्त गर्ने बताएका छन्। विपक्षी नेताहरूले सरकारको कार्यशैलीले लोकतन्त्र गणतन्त्रमाथि खतरा बढ़ाएको भन्दै आलोचना गरे। राष्ट्रपा सभापति लामी छानेले लोकतान्त्रिक मूल्य मान्यताप्रति प्रतिबद्ध रहँदै गलत सरकारी निर्णय सच्याउने बताउनु भएको छ। कंग्रेस सभापति गगन थापाले महाधिवेशन मार्फत पार्टीको विचार, नीति र कार्यशैली रूपान्तरण गर्दै मूल्य मान्यताको राजनीतिक पुनस्थापन गर्ने उद्घोष समेत गर्नुभएको छ। विपक्षी दलहरूका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि विभिन्न दलका नेताहरूले अलोकतान्त्रिक गतिविधि बढ़दै गएकाले त्यसप्रति सबै दलहरू एकजुट हुनुपर्ने औल्याएका छन्।
1: यस्तै नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ। काठमाडौँको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्र पनि खुला मंचमै हुने कार्यक्रम रहेको छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच कंग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनु भएको छ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनु भएको छ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिन, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यतालिका तोकिएको छ।
0: धेरै खबरमा अब लागौं खेल खबरतर्फ। जापानमा सम्पन्न 20 संस्करणको एसियाली खेलकुदमा चीन 341 पदकसहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 79 रजत र 83 काँस्य जित्दा आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको छ। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य सहित 150 पदक जितेको छ। चौथो स्थानमा रहेको भारतले 21 स्वर्ण, 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। पाँचौ स्थानमा रहेको उज्बेकिस्तानले 21 स्वर्ण, 25 रजत र 24 काँस्य सहित 70 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पटक पदक जितेको छ। कराटेको कुमितिमा तेन्जिङ शेर्पा र महिला कबड्डीमा काँस्य पदक जितेका छन्। प्रतियोगितामा नेपाल 21 खेलमा 135 खेलाड़ी सहभागी जनाएका थिए। नेपाल महिला टोली लगातार काँस्य पदक जितेको हो। एसियाली खेलकुदमा नेपालले 1 स्वर्ण सहित कम्तीमा 10 पदक जित्ने लक्ष्य राखेको थियो। नेपालले मिशन 2026 अभियान सञ्चालन गरे पनि सार्थकता भने पाउन सकेन। असोज 3 गतेदेखि शुरू भएको एसियाली खेलकुदका सबै खेल सकिएका छन्।
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत ओमान, क्यानाडा र नेपाल बीचको त्रिकुणात्मक श्रृंखला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट संघ क्यानले नेपाली टोलीलाई विदाय गरेको हो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाड़ीलाई शुभकामना दिँदै विदाय गर्नुभएको। क्यानका सचिव पारस खड्काले श्रृंखला नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै उत्कृष्ट खेलेर जीत निकाल्न पनि शुभकामना दिनुभएको छ। यस्तै कप्तान सन्दीप लामिछानेले टोलीको तयारी राम्रो रहेको र खेलाड़ीहरू लयमै रहेको बताउनु भएको छ। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास समेत खेल खेल्नेछ। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालले घरेली टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते भने ओमानसँग खेल्नेछ।
0: खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: कर्णालीमा हुने 10 औं राष्ट्रिय खेलकुदमा 11 टोलीले 32 खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने अब मिति नसर्ने सरकारी दावी।
0: बर्दियाका करदाताले अब सम्बन्धित पालिकाबाटै कर सम्बन्धी सेवा पाउने। वर्षा र हावाहुरीले नेपालगंज जानकी टूरमा 25 लाख बराबरको तरकारी खेती नष्ट।
1: कंग्रेस महाधिवेशनमा आजदेखि बन्द 17 चुनावी कार्यतालिका सार्वजनिक।
0: बाँकेमा असुरक्षित गर्भपतन सेवा लिनेको संख्या बढ्दै असुरक्षित गर्भपतन कारण ज्यान गुमाउनेको जोखिम कम हुँदै।
1: र जापान एसियाली खेलकुद सम्पन्न चीन शीर्ष स्थानमा नेपालले 2 कास्य पदकमै चित्त बुझायो।
0: हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको फेरि हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी विदा हुन्छौ। नमस्ते।
1: सूचना
2: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौं।
3: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117।
5: विगत 20 वर्षदेखि यस वीरेन्द्र नगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्र नगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घरभन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्र नगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
7: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-522-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-581 306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
3: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, बगर खेती प्रवर्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रवर्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रवर्धन कार्यक्रम, स्थानीय आलु प्रवर्धन कार्यक्रम, मसला बाली प्रवर्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा चार हरियो क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रवर्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रवर्धन कार्यक्रम, चकलाबन्दी खेती प्रवर्धन कार्यक्रम, बराहताल गाउँपालिका दुई सामूहिक खेतीको लागि प्रसारका आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रवर्धन तथा महप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रवर्धन कार्यक्रम,
7: प्राङ्गणिक कृषि प्रवर्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रवर्धन, भुवानी बजारीकरण, लेबलिङ, प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
3: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रवर्धन कार्यक्रम
7: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
3: सूचना
4: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
3: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
4: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
8: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
9: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
8: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
9: नसा तथा हाड जोर्नी सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
8: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँके, सम्पर्क नम्बर 081538150 र 081535151।
9: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
3: खुशीको खबर,
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
3: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
3: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट छाती मुटु फोक्सो कलेजो मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
3: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
10: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
10: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
3: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
10: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-1099।
8: तपाईँको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
9: चार वाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
8: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
9: झाडा पखाला,
8: दादुरा,
9: पोलियो,
8: कुपोषण,
9: एनिमिया,
8: मम्स,
9: दम,
8: टाइफाइड
9: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
8: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
9: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 0185-38-150, 0185-35-151।
3: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
10: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम कुद्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
3: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
3: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
3: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
10: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
10: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
11: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नरमा।
10: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेकुवा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-60840।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

जय नेपाल सत्य सेवा सुरक्षण कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेट तर्फ। जाजरकोटको भेरी नगरपालिका 3 स्याल्ला स्थित 2 मोटरसाइकल ठोकिन जाँदा दुवै मोटरसाइकल चालक घाइते भएका छन्। हिजो बिहान 8:20 को समयमा खलंगादेखि राउत गाउँतर्फ जाँदै गरेको R3P0064 नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको B14P5067 नम्बरको मोटरसाइकल एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक रूकुम पश्चिम मुसिकोट नगरपालिका 3 बस्नी वर्ष 28 आकाश विक र अर्का चालक जाजरकोट बारेकोट गाउँपालिका 9 बस्नी वर्ष 46 चन्द्रबहादुर रोका घाइते भएका हुन्। घाइते दुवैजनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 9 लाठी कोइली स्थित 2 स्कूटर ठोकिन जाँदा दुवै स्कूटर चालक र पछाडि सवार गरी 4 घाइते भएका छन्। हिजो दिउँसो 1:30 को समयमा मंगलगढ़ी चोकदेखि लाठी कोइली तर्फ जाँदै गरेको कर्णाली प्रदेश 02002P1856 नम्बरको स्कूटरले युटर्न गर्ने क्रममा सोही दिशातर्फबाट जाँदै गरेको कर्णाली प्रदेश 02003P3808 नम्बरको स्कूटर ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 8 बस्नी वर्ष 16 किशोर खत्री पछाडि सवार सोही ठाउँ बस्नी वर्ष 16 राजेश बिसी र अर्का स्कूटर चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 1 बस्नी वर्ष 35 अर्जुन सिंह र पछाडि सवार कालीकोट महाबई गाउँपालिका 4 बस्नी वर्ष 37 मिला साई घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा र कर्णाली केयर सुर्खेतमा उपचार भइरहेको छ। सुर्खेतको भेरीगंगा नगरपालिका 5 एमाले मोड स्थित इभी गाड़ी र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। हिजो साँझ 6:30 को समयमा रत्न राजमार्ग अन्तर्गत कोहलपुरदेखि सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश 02001J0867 नम्बरको इभी गाड़ी र विपरीत दिशाबाट जाँदै गरेको कर्णाली प्रदेश 02003P0115 नम्बरको मोटरसाइकल एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परि गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 3 बस्नी वर्ष 18 शैलेन्द्र कुमार हमाल घाइते भएका हुन्। घाइते चालकको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। इबी गाड़ी चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 13 बस्नी वर्ष 27 पदम भट्टराई उपचारमा संलग्न रहेका छन्।
ट्राफिक कार्यवाहीमा परे 67 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 67 सवारी साधनहरू ट्राफिक कार्यवाहीमा परेका छन्। बत्तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 1,939 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 32 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 1,939 जना चालक, सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध, मादक पदार्थ तथा लागू पदार्थको सेवन गरी सवारी साधन नचलाऊ, सवारी साधनको छतमा बसेर वा झुण्डिएर यात्रा नगरौं, दायाँ बायाँ मोड्दा समयमै साइडलाइटको प्रयोग गरौं, बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउँ, सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं, आफूखुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं, पैदलयातु तथा मोटरसाइकल चालकले रातको समयमा सेतो वा चम्किलो लुगा लगाएर हिँड्ने गरौं, मोटरसाइकल चालकले अनिवार्य रूपमा कान छोपिने हेलमेट प्रयोग गरी फित्ता समेत बाँध्ने गरौं, घुम्ती तथा रोकिराखेको ठूलो सवारी साधनको अगाडि वा पछाडिबाट बाटो काट्ने नगरौं। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582999 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौं। आज भने म राधा सुवेदी बिदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
1: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227।
2: आइपुग्यो आधुनिक जोत्ने हलो मिनी ट्रिलर थ्रेसर पानी ताने पम्प पावर ट्रिलर सोलर पम्प कम्पाउन्ड मिल घाँस काट्ने मेसिन कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 083-520-045।
1: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296 98-412-88-391 98-580-40-382।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-045।
4: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
5: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
4: वा साथी, सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति!
5: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
6: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु? हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
7: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
7: यदि यदि तपाईँको सुगर वा थाइरोइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्। विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
7: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइरोइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
7: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।

0: किताब चर्चामा तपाईलाई स्वागत छ। आजको अंकमा हरि शर्मा वेरिङटन मुरद्वारा लेखिएको पुस्तक सोशल ओरिजिन्स अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसी बारे चर्चा गर्दै हुनुहुन्छ। यो पुस्तकले तानाशाही शासन र प्रजातन्त्रको उत्पत्ति र त्यसको सामाजिक पृष्ठभूमिबारे गहिरो विश्लेषण प्रस्तुत गरेको छ। यो पडकास्टको रेकर्डिङ सन् 2020 को मार्चमा गरिएको हो र अहिले पुनः प्रसारण गर्दैछौ। सोशल ओरिजिन्स अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसीले विभिन्न देशहरूको उदाहरण मार्फत प्रजातन्त्र र तानाशाही शासनको सामाजिक विकास कसरी भिन्न हुन्छ भन्ने कुरालाई उजागर गर्छ। अब हरि शर्माबाट पुस्तकका प्रमुख मुद्दाहरूको विस्तृत चर्चा सुन्नुहोस्।
1: नमस्कार, यस पटकको पोडकास्टमा म ब्यारिङटन मुर जुनियर, जो अहिले छैनन्, हार्वर्ड युनिभर्सिटीका प्रसिद्ध विद्वानबाट लिखित पुस्तक सोशल ओरिजिन अफ डिक्टेटरशिप एण्ड डेमोक्रेसी, तानाशाही र प्रजातन्त्रको सामाजिक उद्भवका बारेमा चर्चा गर्छु। एउटा यस्तो पुस्तक हो जसले राजनीतिक शास्त्रको अध्ययनको सिलसिलामा ठूलो प्रभाव पारेको छ। मैले 1994 जब कर्नेल विश्वविद्यालयमा मास्टर्स कम्पेरिटिभ पोलिटिक्समा गर्दै थिएँ, त्यस बेलामा नै ब्यारिङटन मुर जुनियरसँग पढेको प्रोफेसर सिडनी ट्यारोले भन्नुहुन्थ्यो कि त्यो बेलामा भर्खर गुगल सर्चहरू शुरू भएको थियो, ब्यारिङटन मुर जुनियरको यो किताब सोशल ओरिजिन अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसीले 1962 अहिलेसम्म करिब करिब 1100 पीएचडी गराइसकेको छ। र पहिलो पटक जब मैले कम्पेरिटिभ पोलिटिक्स तुलनात्मक राजनीतिको क्लासमा ब्यारिङटन मुर जुनियरको यो किताब सोशल ओरिजिन अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसी समात्ने मौका पाएँ र कक्षा कोठामा चर्चा हुँदाखेरि त्यो किताबको महत्वलाई बुझ्ने पाएँ, र अहिले धेरै वर्षपछि, हुन त यो एकदम पुरानो किताब हो, राजनीतिशास्त्र, समाज विज्ञान, अर्थशास्त्र पढ्ने विद्यार्थीहरूले कुनै न कुनै समयमा, मलाई लाग्छ जसले मास्टर्समा पढ्दै हुनुहुन्छ, एमफिल पीएचडी गर्दै हुनुहुन्छ, कुनै न कुनै समयमा यो किताबको नाउँ रेफरेन्सबाट गुज्रिनु भएन होला भन्ने चाहिँ मलाई विश्वास छैन। र यो किताबको चर्चा गर्ने सन्दर्भमा किन अहिले फेरि यतिका दिनपछि, पढ्न त पढिहाल्यो त्यो बेलामा, जाँच पनि दिइहाल्यो, किन सम्झिरहेको छु र यो पोडकास्ट सुन्ने श्रोताहरूले, जो विद्यार्थी भाइहरू पनि हुन सक्नुहुन्छ, भाइ बहिनीहरू हुनसक्छ, साथीहरू हुन सक्नुहुन्छ, उहाँहरूको लागि नै भनेर मैले यो विषय रोजेको छु। किन भन्दाखेरि कि हामी अहिले नेपालमा 62-63 जनआन्दोलनपछि, संविधान सभापछि स्थिर सरकार आयो, लोकतन्त्रको भविष्यको बारेमा पनि चर्चा परिचर्चा गरिरहेका छौं कि लोकतन्त्र आएर यस्तै हुने हो त, जनताको भावनाहरू, इच्छा आकांक्षाहरू यस्तै हुने हुन् त भनेर हामी चर्चा परिचर्चा गर्छौ। मेरो पुस्ता जसले अघिल्लो कुराहरू त सुन्यो, घर परिवारबाट अनुभव गर्यो अघिल्लो राजनीतिक परिवर्तनहरूलाई, तर 35-36 विद्यार्थी आन्दोलन, जनमत संग्रह, 42 सत्याग्रह, 46 जनआन्दोलन, त्यसपछिको चाहिँ कसैले जनयुद्ध भन्छन्, कसैले इन्सर्जेन्सी भन्छन्, विभिन्न नाउँहरू छ, सशस्त्र द्वन्द भन्छन्, गर्दै गर्दै हामी यहाँ आएका छौं। र कता कता के छ भने हाम्रो अभ्यासको क्रममा लोकतन्त्रको आधार के हो, लोकतन्त्रको उत्पत्ति कसरी हुन्छ, साँच्चै लोकतन्त्रले जुन किसिमको वाञ्छित कामना गरेको हुन्छ, सबैको सुख, सबैको समृद्धिको, त्यो कसरी सम्भव हुन्छ, त्यो विषयलाई बुझ्नलाई पनि यो पुस्तकले धेरै सहयोग गर्छ जस्तो मलाई लाग्छ। र के नेपाल साँच्चै लोकतन्त्रको निम्ति यसका पूर्व संरचनाहरू, इन्फ्रास्ट्रक्चरहरू, समाजको बनोट, आर्थिक बनोट, सबै कुरा सक्षम छ कि छैन लोकतन्त्रलाई अथवा प्रजातन्त्रलाई दिगो र स्थायित्व बनाउनको निम्ति। त्यही भएर पुस्तकको टाइटलै बडा रमाइलो किसिमको छ, सोशल ओरिजिन अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसी, तानाशाही र लोकतन्त्रको सामाजिक उद्भव। र यसो हेर्दा पनि के छ भने लोकतन्त्र र तानाशाही व्यवस्था एकअर्कामा फर्किने, आउने जाने भइरहँदो रहेछ। नेपालकै सन्दर्भमा मेरो 7 सालमा हामीले लोकतन्त्र प्रजातन्त्र पायौं, त्यसपछि फेरि 17 सालमा त्यसलाई हामीले गुमायौं, त्यसपछि राजा आए, फेरि लोकतन्त्र आए, त्यसपछि फेरि ज्ञानेन्द्र आए, विभिन्न किसिमले होइन। पाकिस्तानमा त नजिकको छिमेकमा हेर्यो भने त पाकिस्तानमा त लोकतन्त्र प्रजातन्त्र र चाहिँ तानाशाही व्यवस्था आउने जाने भइरहेछ। अझ नजिकमा बांगलादेशमा त्यत्रो स्वतन्त्रता संग्राम गरेर आइरहेछ। के यी मुलुकहरू को सामाजिक संरचना हेर्दाखेरि अथवा आर्थिक संरचना हेर्दाखेरि लोकतन्त्रको निम्ति दिगो आधार दिने संरचना आधारशिलाहरू छन् कि छैनन्? त त्यो सामाजिक बनोट छ कि छैन? यता कता साथीभाइहरूसँग गफ गर्दा पनि हामी सुन्छौं कि ए नेपालमा लोकतन्त्र हुँदैन, यस्तो पछौटेपन छ, यो छ, मान्छे पढेका छैनन्, यो छैन, दुनियाँभर छ, कसरी हुन्छ त भन्ने चर्चा परिचर्चा उठिरहन्छ। यस सन्दर्भमा यो पुस्तक ब्यारिङटन मुरबाट लिखित सोसल ओरिजिन अफ डिक्टेटरसिप अफ डेमोक्रेसीले सैद्धान्तिक आधार के दिन्छ भने कि लोकतन्त्र अथवा प्रजातन्त्रको उद्भव कस्तो क्रान्तिबाट सम्भव भयो र तानाशाही व्यवस्थाको उद्भव चाहिँ कसरी सम्भव भयो, सामाजिक परिवर्तन अथवा सामाजिक क्रान्तिहरू कस्तो परिवेशमा हुन्छन् भन्ने कुरा देखाउँछ। एउटा त के छ भने यसले पछिल्लो समयमा मलाई चाहिँ व्यक्तिगत रूपमा राजनीतिक संक्रमण र परिवर्तनलाई बुझ्नलाई मद्दत गरेको छ। एउटा ह्याण्डबुक त होइन तर के भने पढ्दाखेरि मैले कहिलेकाहीँ ब्यारिङटन मुर जुनियरलाई सम्झिन्छु। त्यो के हो भने कुनै पनि राजनीतिक परिवर्तन अथवा सामाजिक परिवर्तनको निम्ति क्रान्तिहरू कसरी हुन्छ भन्नेमा यो तुलनात्मक अध्ययन छ यसमा, यो पुस्तकमा। एउटा बेलायती क्रान्तिको बारेमा चर्चा छ, त्यसपछि रूसी क्रान्तिको बारेमा चर्चा छ, त्यसपछि फ्रान्सेली क्रान्तिको बारेमा चर्चा छ र रसियन रिभोल्युसनको बारेमा पनि चर्चा छ। रसियन रिभोल्युसनको ट्राजेक्ट्री डिक्टेटरसिपतिरको डिक्टेटरसिप अफ प्रोलेट्रिएट होइन 60समा छापिएको किताबमा आउनाले यो तीनटा क्रान्तिले तीन किसिमको वैधानिकतालाई स्थापित गरेछ। अमेरिकी क्रान्तिले संवैधानिक सर्वोच्चताको स्थापित गरेछ कि अमेरिका संयुक्त राज्य अमेरिका त्यो अमेरिकाको आधारशिला भनेको संविधान हो। हुन त विश्वका अरू संविधानहरूमा पनि त्यो शब्द वी द पीपल हामी जनताबाट त्यो शुरू हुन्छ र अमेरिकामा कन्स्टिट्युसन भन्दा माथि कोही पनि छैन। बेलायती क्रान्ति जो चाहिँ वर्ग संघर्ष वर्ग विभिन्न एरिस्टोक्रेसीदेखि लिएर सबैको संघर्षबाट राजाको टाउको काटेर म्याग्ना कार्टामा सही भएर त्यो चाहिँ तपाईँको आएको हुनाले र अल्टिमेटली पावर शक्तिहरूको सन्तुलन चाहिँ पार्लियामेन्ट्री व्यवस्थामा भएको हुनाले पार्लियामेन्ट्री सुप्रिमेसी अथवा पार्लियामेन्टको सर्वोच्चतामा स्थापित भएको छ। यतिका वर्षसम्म पनि हालाकि अहिलेको ट्रम्पलाई सम्झिँदाखेरि संवैधानिक मर्यादाहरूलाई धुमिल पार्दै गरेको प्रयास छ तर अझै पनि अमेरिकामा संवैधानिक प्रक्रियाहरूलाई बढ़ी प्राथमिकता दिइन्छ राजनीतिक सन्तुलनहरूलाई भन्दा। बेलायतमा हालाकि वाल्टर बेगर्ट जस्तो प्रसिद्ध विद्वानले अब आजभरि त टेक्नोलोजीका कारण त्यो सम्भव भएन, बेलायती पार्लियामेन्टले पुरूषलाई स्त्री र स्त्रीलाई पुरूष बाहेकहरू सबै बनाउन सकिन्छ भन्थ्यो तर अब टेक्नोलोजीको डेभलपमेन्टले त्यो कन्स्टिट्युसनल भ्यालु कहाँ पुग्यो म भन्न सक्दिन। फ्रान्सेली क्रान्तिले राज्यको सर्वोच्चतालाई स्थापित गर्यो, स्टेट त्यही भएर इक्वालिटी लिबर्टी फ्रेटर्निटीलाई स्थापित गर्यो र तीनटा मोडल चाहिँ लिबरल डेमोक्रेसीको मोडल्सहरू हो र हामीहरू चाहे नेपालमा हौ इण्डियामा हौ अरू लोकतान्त्रिक मुलुकहरूमा जहाँ चाहिँ जनप्रतिनिधित्वमूलक व्यवस्थाको खोजी गर्छौं त्यहाँ यी मोडलहरूले निश्चित गर्छ। बेनेडिक्ट एन्डरसनले यो क्रान्तिलाई यो क्रान्तिको चाहिँ परिवेशलाई यो कसरी सम्भव भयो भन्ने कुरालाई चाहिँ उनले गर्छन्। त्यसपछि उनले रूसी क्रान्तिको बारेमा पनि चर्चा गर्छन्। रूसी क्रान्ति चाहिँ हामीले जाने बुझेकै हो कि रूसी क्रान्तिको सम्भव चाहिँ एउटा पार्टीको मार्फत संगठित रूपमा मजदूरहरूलाई संगठित गर्ने नाउँमा त्यो क्रान्ति भएको थियो र पार्टीको सर्वोच्चता स्थापित गरिएको थियो। अघि मैले भनेका तीनटा मोडलहरूमा पार्टीको सर्वोच्चता छैन, त्यहाँ पार्टीको सर्वोच्चता छ किनभने भ्यानगार्ड पार्टी जो रक्षक पार्टी हो त्यसले नै क्रान्तिलाई चाहिँ बढ़ाउँछ र राज्यको निर्माण गर्दछ। त्यही भएर रसिया सबैभन्दा ठूलो राज्य थियो तर अरू साना राज्यहरूलाई गरेर सोभियत राज्यको निर्माण गरियो जहाँ पार्टी पार्टी दर्शन र पार्टी विचारधारा प्राधान्यता थियो। त्यसपछि डेभियन्ट केसको रूपमा अब चाइनिज क्रान्तिलाई पनि हामीले रसियन क्रान्तिकै डेरिभेटिभ हुन त यो अलिकति फरक छ त्यसैको पक्षमा हिँडिरहेको देख्छौं किनभने पार्टीको सर्वोच्चता छ, पार्टी र राज्य एक हो भन्ने मान्यताबाट त्यो छ। यसकारण चाहिँ एउटा पार्टीको सर्वोच्चता र चाहिँ राज्यको सर्वोच्चता एकै ठाउँ जोडिएको समागम भएर बसेको स्थिति छ। एउटा बडा डेभियन्ट केसको रूपमा जो इण्डस्ट्रियलाइज पनि होइन भिन्दै किसिमको रूपमा अथवा अर्कै यी तीनवटै क्रान्तिलाई चारवटै क्रान्तिलाई चुनौती दिने रूपमा भारतीय स्वतन्त्रता संग्रामको त्यस किताबमा चर्चा गरिएको छ। तुलनात्मक राजनीतिमा के तुलना गर्न हुन्छ, कस्तो किसिमको तुलना हुन्छ, अर्को केसले अथवा अर्को चाहिँ अध्ययनले त्यसलाई कसरी चाहिँ स्थापित मान्यताहरूलाई चुनौती दिन्छ भन्नको निम्ति राजनीति शास्त्र समाजशास्त्र पढ्ने विद्यार्थीको रूपमा मेथोडोलोजी भन्छ त्यो अध्ययन विधिका सन्दर्भमा पनि त्यो किताब बडा महत्वपूर्ण छ। त्यसको फर्स्ट च्याप्टर के कम्पेयर गर्न मिल्छ, के कम्पेयर गर्न मिल्दैन अथवा तुलना गर्न मिल्छ या मिल्दैन भन्ने कुरामा पनि एउटा विषयगत रूपमा त अहिले ठूलो योगदान गरेको छ, तर मेथोडोलोजी तुलनात्मक राजनीतिको अध्ययनका सन्दर्भमा कस्तो प्रविधि अध्ययन अप्नाउन सकिन्छ भन्ने विषयमा पनि यो पुस्तकले चाहिँ हामीलाई बताउँछ। अब ब्यारिङटन मुर जुनियरले इण्डियालाई किन डेभियन्ट भनेछन्, इण्डिया त मेरो मुलुकको नजिक छ होइन भन्दाखेरि, हालाकि अहिले नयाँ न्यारेटिभ्सहरू निस्केको छ कि भारतको स्वतन्त्रता आन्दोलन संग्राम भन्ने भन्छन् कसैले, जति शान्तिपूर्ण भनिएको थियो त्यति शान्तिपूर्ण होइन, विभिन्न समुदाय तबका वर्गहरूले आफ्नो किसिमले रेजिस्टेन्स अथवा प्रतिरोध गरिरहेकै थिए, तर पनि त्यसलाई एउटा ठूलो अम्रेला गान्धीजीको चाहिँ आइडियोलोजी अथवा उनको विश्वास अहिंसात्मक भनियो। र भारतलाई हेर्दा लोकतन्त्रको लागि हुनुपर्ने संरचनाहरू छ कि छैन त, जसको के छ भने यो क्रान्ति संवैधानिक सर्वोच्चता भएको अमेरिका, पार्लियामेन्टको सुप्रिमेसी भएको बेलायत, राज्यको वर्चस्व भएको अथवा राज्यको प्रधान्यता भएको, जस्तो फ्रान्समा यहाँलाई सम्झना गरौं कि कुनै पनि धार्मिक भाव देखिने किसिमको गहनाहरू लुगाहरू पहिरन पाइँदैन। एउटा ब्रिटिस एयरवेजमा काम गर्ने महिलाले घाँटीमा क्रस लगाएको बारपत, सार्वजनिक सेवामा बस्ने मान्छेले धर्मको आधारमा विभेद हुन सक्छ या उपर्ति हुन सक्छ, राज्यले त्यसमाथि गर्नुपर्छ भन्दाखेरि, फ्रेन्च चाहिँ रिपब्लिकन स्टेट हो, राजा नभएर रिपब्लिकन भएको भन्ने एउटा त आफ्नो धार त छँदैछ, तर के भने स्टेटको सर्वोच्चताको राज्य हो। त्यही भएर अहिले फ्रान्समा आजको जमानामा पनि पब्लिक एजुकेशन फ्रान्समा फ्री छ, आज पनि हेल्थ सर्भिसेसहरू फ्रान्समा फ्री छ, अझै पनि ट्रेड युनियन्सहरू फ्रान्समा बलियो छन्। पश्चिमी लोकतन्त्रमा कुरा गर्दा फ्रान्स अझै पनि राज्यको प्रधानता भएको मुलुक हो। त्यो बुझ्नलाई पनि तुलनात्मक रूपमा कस्तो खालको क्रान्ति हुँदाखेरि अथवा कस्तो किसिमको परिवर्तनले कस्तो किसिमको राजनीतिक व्यवस्था सिर्जना गर्छ र त्यसलाई समाजले कसरी आत्मसात गर्छ भन्ने विषयमा त्यो मुलुकहरूको राजनीतिक व्यवस्था दिगो हुने चल्ने हुँदो रहेछ। फ्रान्सेली क्रान्तिको पनि वर्ष भइसक्यो, अमेरिकी क्रान्तिको पनि वर्षौं भइसक्यो, 200-300 वर्ष भइसक्यो, बेलायती पार्लियामेन्ट्री क्रान्तिको पनि 200-300 वर्ष भइसक्यो। अब हाम्रोमा चाँडो चाँडो परिवर्तनहरू भइरहेको छ, त्यसको सामाजिक आधार के हो त भन्ने त्यो पुस्तकले मलाई बेला बेलामा अझै पनि त्यो किताब निकालेर मैले पल्टाउने गर्छु। म भारतको कुरा गर्दै थिएँ, भारतमा के त्यस्तो आधार थियो त, के त्यस्तो आधार गान्धीको अथवा इण्डियन नेशनल कंग्रेसको 100 वर्षभन्दा लामो स्वतन्त्रता प्राप्ति गर्दाखेरि 1887 स्थापित इण्डियन नेशनल कंग्रेस 15 वर्ष थियो, लगभग 65 वर्षमा जब स्वतन्त्रता गर्यो, त्यसले त्यो किसिमको वैचारिक धरातल त्यो किसिमको राजनैतिक संरचनाहरूको निर्माण भएको थियो कि थिएन, र यदा कदा भारतीय लोकतन्त्रमा आउने समस्याहरूका बावजुद पनि धेरै जसो विकासशील राष्ट्रहरूमा भारतीय लोकतन्त्र देखिन्थ्यो त, हालाकि अहिलेको दिनहरू फेरि त्यो मलाई फेरि पढ्न मन लागिरहेछ कि ब्यारिङटन मुरले यो जुन किसिमको चाहिँ दक्षिणपन्थको उदय भएको छ त्यसलाई एक्सप्लेन गर्छन् कि गर्दैनन् भनेर। तर आज मेरो विषय के हो भने कि प्रजातन्त्रको उद्भव कसरी हुन्छ, डिक्टेटरसिपको उद्भव कसरी हुन्छ भने, र भारतको केस चाहिँ ब्यारिङटन मुर जुनियरको सन्दर्भमा चाहिँ यो डेभियन्ट हो, अथवा यसले न फ्रान्सेली क्रान्ति जस्तो हो न रसियन क्रान्ति जस्तो हो, होइन एक किसिमको मिश्रण यसमा छ, यसमा जनपरिचालनको, त्यही भएर इण्डियन फ्रिडम स्ट्रगल भनिन्छ, इण्डियन फ्रिडम रिभोल्युसन भनेर भनिँदैन। त्यसले मलाई 7 सालको लागि किन क्रान्ति भन्छ, अरूलाई हामी आन्दोलन किन भन्छौं भन्ने विषयमा पनि कता कता हेर्न बुझ्नलाई प्रेरित गरिरहन्छ, कम्पेरिटिभ स्टडी तुलनात्मक। त्यही भएर ब्यारिङटन मुरको किताबलाई पक्रेर जुन मैले धेरै पीएचडी रिसर्चहरू अनुसन्धानहरू भए भने त्यसको सबैभन्दा ठूलो फल आउट के हो भने, अथवा त्यसको सबैभन्दा ठूलो परिणाम के हो भने, कि राजनीतिक विकासलाई आधुनिकताका सन्दर्भमा हेर्ने, इण्डियन फ्रिडम स्ट्रगल भनिन्छ, इण्डियन फ्रिडम रिभोल्युसन भनेर भनिँदैन, त्यसले मलाई सात सालको लागि किन क्रान्ति भन्छ, अरूलाई हामी आन्दोलन किन भन्छौ भन्ने विषयमा पनि कता कता हेर्न बुझ्नलाई

कि राजनीतिक क्रान्ति हुन्छ, क्रान्तिले समाजमा परिवर्तनलाई शुरू गराउँछ, परिवर्तनलाई संस्थागत बनाउने क्रान्तिको म्यान्डेट अनुसार मान्छेले त्यसलाई गरौं, जस्तो पार्लियामेन्टमा पार्लियामेन्टरी क्रान्ति जब भइसकेपछि पार्लियामेन्टलाई सुदृढ बनाउनलाई त्यहाँको अभ्यासहरूले त्यहाँको परम्पराहरूले ठूलो महत्व गर्यो। जस्तो अमेरिकी क्रान्तिपछि पनि जब संविधान निर्माण भयो, संविधानलाई सशक्त बनाउने विभिन्न कोर्टहरूको चाहिँ डिसिजनहरूको मार्फत, पब्लिक लिटिगेसन्सहरू मार्फत त्यसलाई बलियो बनाउने, त्यो कल्चरको मार्फत। सामान्य रमाइलो कुरा गरौं, किताबको गरूङको कुरा चर्चा गर्दै गर्दा पनि, तपाईँले अमेरिकामा बनेको कुनै पनि प्रडक्ट सामान किन्नुभयो भने तपाईँलाई एकदम त्यही संविधान जत्रै ठूलो, अमेरिका संविधान त सानो छ तर पनि व्याख्या जत्रै तपाईँको एउटा चाहिँ म्यानुअल तपाईँ पाउनुहुन्छ, त्यसमा तपाईँ एग्री गर्दै जानुहुन्छ। यति लिगलिस्टिक, यति कानूनी छ कि तपाईँले त्यसबाट अलिकता वञ्चित हुनुभयो भने तपाईँलाई त्यो प्रडक्ट प्रयोगमा बाधा पुग्छ। त्यो के हो भने त्यो कन्स्टिट्युसनालिटीको कुरा हो। एभ्रिथिङ हेज टु बी रिटन, हरेक कुरा लेखिएको हुनुपर्छ, तय गरिएको हुनुपर्छ, भनिएको हुनुपर्छ भन्ने छ। मौखिक परम्परै छैन अमेरिकामा। हेर्नुभयो भने तपाईँलाई कहीँ जानुभयो भने सही गराउँछ, तपाईँले पढिस कि पढिनस्, बुझिस कि बुझिनस् भन्छ। त्यस्तो लिखित परम्परा संसारमा मैले देखेकै छैन। त्यो के भने कन्स्टिट्युसनल सुप्रिमेसीबाट आएको, मान्छेलाई गभर्न गर्नलाई एउटा नियम कानूनको परिधिमा बाँध्नुपर्छ भन्ने हो। बेलायतमा हेर्नुभयो भने डेलिबरेटिभ पोलिटिक्सबाट आदान प्रदान, पार्लियामेन्टको छलफल, नियम कानून, त्यहाँ संविधानै छैन। फ्रान्समा हेर्नुभयो भने स्टेट सबभन्दा प्यारामाउन्ट छ। हाम्रो जस्तो मुलुकहरूमा केले एक्सप्लेन गर्छ त? हामी संवैधानिक परम्पराको देश पनि छैनौ, हामीले त सबभन्दा बढी संविधान परिवर्तन गरिसक्यौं। 7 सालको अन्तरिम संविधानबाट अहिलेसम्म हेर्यौं भने कति संविधान हामीले परिवर्तन गरिसक्यौं। पार्लियामेन्टको सन्दर्भमा हेर्यौं भने पार्लियामेन्टको जुन किसिमको क्रियाकलाप छ, यसले आफूलाई सन्तुलित परिमार्जित बनाउँदै जनताको विश्वास सिर्जना गर्दै जाने भन्दा पनि यसले आफ्नो अनुकूलको निर्णयहरू गर्न थालेको छ। जसको हातमा लट्ठी उसको हातमा भैंस भने जस्तो, जसको बहुमत छ, पार्लियामेन्ट भनेको बहुमतलाई प्रस्तुत गरेर आफू अनुकूलको राज्य गर्ने भन्नेतिर गएको छ। कसरी चाहिँ तपाईँको बेलायती पार्लियामेन्टको हिस्ट्रीबाट हामी सिक्न सक्छौं। स्टेट नेपालमा 62-63 आन्दोलनपछि राज्यको यति कामना गरियो, हरेक कुरामा राज्य देख्न खोजियो, तर भनियो के हो भने यो मुलुकको दुर्भाग्य भनेको नै 265 वर्षको राज्य हो भनियो। राज्यको सबैभन्दा बढ़ी चाहना गर्ने सिद्धान्त बोकेका मान्छेहरूबाट राज्यलाई चुनौती गरियो, तर के गर्यो भने राज्यको नयाँ परिकल्पना उनीहरूले दिन सकेका छैनन्। दुर्भाग्यपूर्ण भन्नुपर्छ, सबभन्दा बढ़ी राज्यको कुरा गर्ने नेपाली राजनीतिक दलहरू अथवा नेपाली समाजको जुन कामना छ त्यसैले नै राज्यलाई आत्मसात गर्न सकिरहेको छैन। त्यो मानेमा राजनीतिक व्यवस्थाहरूको आधुनिकरणको सन्दर्भमा जो ब्यारिङटन मुरको सबभन्दा ठूलो देन हो कि संस्थाहरू कसरी निर्माण हुन्छन् र आधुनिकरणको सन्दर्भमा जाँदा संस्थाहरूको नीति नियमहरूको राज्य व्यवस्थाहरूको पनि आधुनिकरण हुँदै जानुपर्छ भन्दा हामीले टेक्स्टमा अथवा भाषामा आफूले लेखेका चाहिँ संविधानका ठेलीहरूमा हामीले आधुनिक संरचनाहरू आधुनिक संस्थाहरूको कल्पना गर्यौं तर व्यवहारमा हामी त्यतातिर प्रयोग हामीले गर्न सकेनौं। यसकारण आर्थिक व्यवस्था हाम्रो आधुनिकरण छ किनभने विश्व व्यवस्थामा हामी बस्नुपर्दछ, सामाजिक चालचलन पनि हाम्रो तथाकथित आधुनिक छ, तर राजनीतिक संस्कारमा हामीले आधुनिक जुन संस्थाहरूलाई चाहिने किसिमको आचरण, हामीसँग पार्लियामेन्ट छ तर पार्लियामेन्ट अनुकूलको आचरण गरिरहेछौ भन्नु हुँदैन, हामीसँग न्यायालय छ, न्यायालयको अनुकूलको आचरण हामीले गरेका छौं कि छैनौं भन्ने प्रश्न उठ्छ, हामीसँग विश्वविद्यालय छ, आधुनिक संरचना छ तर तदनुरूपको आचरण गरिरहेको छ कि छैनौं। सो त्योलाई कसरी, क्रान्तिले त एउटा कल्पना गर्यो तर क्रान्तिलाई अगाडि लिएर जाने हामीहरूको जुन जिम्मेवारी थियो त्यसमा हामीले गर्यो। यसकारण ब्यारिङटन मुरको जुन सोसल ओरिजिन अफ डिक्टेटरसिप डेमोक्रेसीले के भन्यो भने क्रान्तिले संस्थाहरू निर्माण गर्छन्, त्यो संस्थाहरूको आफ्नो विशिष्ट ध्येय र लक्ष्य हुन्छ, तदनुरूप समुदाय मानिसहरू राजनीतिक दलहरू नागरिक संस्थाहरू संस्थाहरूले त्यस अनुसार गर्नुपर्छ। क्रान्तिको मर्म भनेकै त्यही हो। 62-63 आन्दोलन भनौं, त्यसलाई एक प्रकारले क्रान्ति नै मानौं, त्यसले समावेशिताको कल्पना गर्यो कि हाम्रो आचरण समावेशिताको छ त 33% भन्यो होइन, बन्द सूची र चाहिँ तपाईँको समानुपातिक प्रतिनिधित्वको कुरा गर्यो, हामीले आफ्नो अनुकूल त्यसलाई प्रयोग गर्न लाग्यो, जतिसुकै राम्रो ठेली लेखिए पनि त्यो अनुकूल चल्न सकेन। यसकारण यही समाज, यही राजनीतिक परिवेश, यही क्रान्तिका आधारहरू जसले चाहिँ ठूला ठूला परिवर्तन लिएर आउँछ, भनिन्छ नि कि रिभोल्युसनले क्रान्तिले आफ्नो छोराछोरी सन्तान आफै खान्छ भने जस्तो, कि त्यो अनुरूपको हामीले आचरण गरेको देखिँदैन। ब्यारिङटन मुरले त्यो कुरा चाहिँ हामीलाई हेल्प गर्छन्, बुझ्नलाई हेल्प सहयोग गर्छन्। जहाँसम्म इण्डियाको पक्ष छ त्यो हाइब्रिड मोडल हो भनेर भन्छ,
त्यही भएर कता कता मलाई के लाग्थ्यो भने यहाँ त्यो मोडल काम गर्छ कि भन्थ्यो. अहिले इन्डियाको जुन चाहिँ

0: डेभिएसन आएको छ, जुन पथभ्रष्टता आएको छ लोकतान्त्रिक मर्यादाहरूका सम्बन्धमा। मैले भन्ने गरेको छु कि जुन लोकतन्त्रमा अल्पसंख्यक हुँदैन, जुन लोकतन्त्रमा विरोधलाई स्वीकारिँदैन, त्यो प्रतिस्पर्धात्मक लोकतन्त्र हुनै सक्दैन। त्यसले अहिलेको वर्तमान भारतले त्यो क्रान्तिको समयको जुन कल्पना थियो त्यो कल्पनालाई निगेट गरिरहेको छ अथवा त्यसलाई घटाउँदै लगिरहेको छ। ब्यारिङटन मुरले के भन्छ भने, यदि त्यो क्रान्तिको शुरूआती विषयहरूमा, त्यो सामाजिक मान्यताहरूमा किन त्यो क्रान्ति पहिलो क्षणमा शुरू भयो त्योलाई बिर्सिन हुँदैन। त्यो के हो भने फाउन्डिङ मुभमेन्ट भन्छ कि जुन समयमा त्यो कल्पना गरिएको थियो, होइन, कता कता तपाईँलाई यो मैले भनिरहेको कुरा अलिक पुरातन जस्तो लाग्छ, जस्तो बिउ हुन्छ त्यस्तै फल लाग्छ भन्छ नि त। त्यो भन्नुको अर्थ के हो भने भोलि रुख उम्रेपछि त्यसलाई गोडमेल गरेर राम्रो बनाउन सकिँदैन भने होइन। कता कता यो कुरा भनिरहँदा नैराश्यतिर गएको जस्तो अनुभूति यहाँलाई हुन सक्छ, तर के हो भने हाम्रो काम के हो भने बिउ रोपेपछि त्यसलाई गोडमेल गर्नु पर्यो र त्यसलाई त्यो रुख हुन दिन पर्यो। संस्थाहरूको निर्माण विशिष्ट परिस्थितिमा तीनटै चारवटै क्रान्तिको जुन चाहिँ ब्यारिङटन मुरले कुरा गर्छन् त्यसले एउटा विशिष्ट परिवेश देखाएको छ। त्यसले गर्दा बहुल परिस्थिति हुन्छ। क्रान्ति राजनीतिक परिवर्तन एकै नासे एकै ठाउँमा ल्याबमा गरे जस्तो होइन, विभिन्न ठाउँ हुन्छ, तर त्यसले पक्रिने मोडल आफ्नो किसिमको हुन्छ। हामीले नेपालमा समावेशी संघीय लोकतान्त्रिक व्यवस्थाको कल्पना गरिरहँदा, संविधान सभामा त्यसको चर्चा गरिरहँदा हाम्रो मोडल के हुने भन्ने बारेमा हामीले चर्चा गर्न सकेनौ। प्युरिटी अफ मोडल, मोडलको शुद्धता बडा जरूरी हुने रहेछ। हामीले के गर्यौं जस्तो लाग्छ भने, थ्याङ्क्स टु ब्यारिङटन मुर, कि हामीले मोडलको शुद्धताका बारेमा त्यो कम्पेरिटिभ पर्सपेक्टिभ हामीले लिएनौं। हामीले के गर्यौं भने मर्सिडिज बेन्जमा मारुति सुजुकीको इन्जन हाल्न खोजेछौं। हामीलाई सुगमताको राजनीतिले, सजिलोको राजनीतिले मान्छेलाई तत्कालमा क्षणिक सुख अनुभव दिनको लागि अथवा प्राप्तिको अनुभव दिनको निम्ति मोडलहरूलाई हाइब्रिड बनाउँदै लिएर गएछौं। त्यसलाई हामीले मिक्स गर्न थाल्यौं, मिलाउन थालेछौं। त्यसले गर्दा हाम्रो पार्लियामेन्ट छ, पार्लियामेन्टमा कमिटीहरू अमेरिकन सिस्टमको जस्तो फंक्सन गर्छन्। हामीले फेडरलिजमको कुरा गरिरहेका छौं, यता कुनै ठाउँमा हामीले जातीयताको कुरा गरेका छौं, कोही साधन स्रोतको कुरा गरेका छौं। यो मोडलको बारेमा ब्यारिङटन मुरले यो कम्पेरिटिभ स्टडीबाट यो बताएका छन्। त्यसबारेमा मैले घरिघरि नेपालको राजनीतिक संकटहरूको विषयमा साँच्चै हाम्रो समाज लोकतान्त्रिक अनुभवको निम्ति कति सक्षम छ, होइन, यो संस्थाहरूलाई हामीले कसरी बलियो बनाउन सक्छौं हुन पनि त हो नि त, होइन, लोकतन्त्र भन्दा भन्दै प्रजातन्त्र भन्दा भन्दै त्यही प्रजातन्त्रलाई प्रयोग गरेर हिटलर निस्केको त हो नि। एउटै सिस्टममा त्यो सामाजिक आधार के हो त? यदि हाम्रो आधार संकीर्ण भयो, परपीडनको भयो, सबै कुरो तुरन्त प्राप्ति गर्ने भन्ने कुरा भयो भने त लोभी पापीले त हिजो लोकतन्त्र ल्याएको थियो भने त्यसले तानासाई ल्याउन पनि बेर लाग्दैन। यसकारण के छ भने समाज नै त्यस्तो उद्गम स्थल हो जहाँ लोकतन्त्रका आधार पनि छन्, तानासाई उम्रन सक्ने आधार पनि छन्। फरक कहाँनिर हो भने, यदि तपाईँले प्रजातन्त्रको या लोकतन्त्रको बाटो रोज्नु भएको छ भने त्यसलाई मलजल कसरी गर्ने हो, त्यसलाई निर्माण कसरी गर्ने हो? विश्वव्यापी रूपमा हेर्यो भने अनेक मोडल छन्। त्यही भएर अहिले हामीले के देखिरहेछौँ भने कि जुन मोडलको कुरा गर्छौं अथवा जुन प्रक्रिया र पद्धतिको हामीले कुरा गर्छौं त्यसमा विचार पुर्याउन जरूरी छ। प्रक्रिया र पद्धतिलाई हामीले संरक्षण गर्न सकेनौं भने हाम्रो शुरूको सपना जे हो त्यो सपनाको चाहिँ गन्तव्यमा हामी पुग्न नसक्ने रहेछौ। यसकारण ओरिजिन हेर्न जरूरी रहेछ, कुन कस्तो समयमा हाम्रो राजनीतिक परिवर्तन भएको थियो। अब ब्यारिङटन मुरको राइटिङमा हरेक क्रान्तिमा एउटा महत्वपूर्ण पक्ष भनेको छ, त्यो नेपालको सन्दर्भमा मैले फेरि पढ्दाखेरि तपाईँसँग कुरा गर्ने सन्दर्भमा मैले एकपल्ट फेरि पुस्तक पल्टाएर हेरेको थिएँ। उनले एउटा अन्तर्राष्ट्रिय परिवेशका कुरा पनि गरेका छन्, त्यो नेपालको लागि बडा टटकारो छ। रूसी क्रान्तिको सन्दर्भमा नेपोलियनिक वारको स्याडोमा भएको थियो, चाइनिज क्रान्तिको सन्दर्भमा जापानिज इम्पेरियलिजमको स्याडोमा भएको थियो, इण्डियन फ्रिडम स्ट्रगलको सन्दर्भमा कोलोनियलिजम विथड्र गरेको सेकेन्ड वर्ल्ड वारको चाहिँ कन्टेक्स्ट थियो, फ्रेन्च रिभोल्युसनको सन्दर्भमा हेर्दाखेरि नेपोलियनको हारपछिको साम्राज्यको चाहिँ फेलियर थियो भन्दाखेरि इन्टरनेशनल कन्टेक्स्ट एकदम म्याटर गर्दो रहेछ कुनै पनि रिभोल्युसन अथवा परिवर्तनका सन्दर्भमा। हाम्रो नेपालको राजनीतिक सन्दर्भमा हेर्यौं भने पनि कुनै न कुनै किसिमको विश्व राजनीति अथवा जियो पोलिटिक्सको प्राधान्यता देख्दछौं। हामीले सोशल ओरिजिनको सन्दर्भमा, सामाजिक परिवेशका सन्दर्भमा त कुरा गर्यौं, मिडल क्लास छ कि छैन, वर्किङ क्लास छ कि छैन, कस्तो किसिमको इमेजिनेसन छ, कसले क्रान्तिलाई चाहिँ नेतृत्व दिइराखेको छ, कुन वर्ग हो भन्दा भन्दै पनि अन्तर्राष्ट्रिय परिस्थिति पनि हेर्नुपर्छ भनेर उनले यो तीनटै यो चारवटै जुन राजनीतिक परिवर्तन छ त्यसमा उनले अन्तर्राष्ट्रिय परिवेशलाई हेर्नु भनेर भनेका छन्। नेपालको सन्दर्भमा हेर्दाखेरि पनि मलाई एउटा सम्झना छ, अब यो पुस्तकको सन्दर्भमा भन्दा हुन्छ कि हुँदैन, एकजना जर्मन विद्वानले ए तिमीहरू त फेडरलिजममा जाने भएछौ, फेडरलिजमप्रति तिमीहरूको दुईटा छिमेकीहरूको कस्तो भावना छ भनेर सोधे। अनि मैले भने उनीहरूको त अलि अन्य मनस्क छ कि जस्तो लाग्छ, हालाकि भारतले आफ्नो अनुकूल खोज्छ, चीन त फेडरल स्टेट हुँदै होइन। भनेपछि उसले मलाई के भनेको थियो भने दुई मुलुकको बीचमा हुनु तिमीहरूको निम्ति अब अभिशापै त नभनु तर एउटा कठिनाईको परिस्थिति हो नेपालको राजनीतिक बेसिकली फेडरलिजमको सन्दर्भमा भनेको सम्झना आउँछ। अनि मैले भने तिमीले यो कसरी भन्यो भन्दा उनी जर्मन पोलिटिकल साइन्टिस्ट थिए, उनले मलाई भने कि तिमीले ब्यारिङटन मुर पढेनौ, इन्टरनेसनल कन्टेक्स्ट भन्छ नि त उसले भनेको हुनाले अहिले यसो झल्यास सम्झिन्छु, हामीलाई त्यो संघीयतामा जाने बेलामा को सकस जुन थियो त्यो बेलामा अन्तर्राष्ट्रिय परिस्थिति पनि हामीले हेर्नु पर्थ्यो, अहिले पनि हामीले हेर्न जरूरी छ।
1: भर्खर तपाईँले ब्यारिङटन मुरको सोसियल ओरिजिन्स अफ डिक्टेटरसिप एण्ड डेमोक्रेसी पुस्तक बारे चर्चा सुन्नुभयो। यो पुस्तकमा तानाशाही शासन र प्रजातन्त्रको सामाजिक पृष्ठभूमि र त्यसको विकास बारे गहिरो विश्लेषण गरिएको छ। पडकास्टको यो अंक तपाईँलाई कस्तो लाग्यो? कृपया सुन्न, लाइक गर्न र सब्सक्राइब गर्न नबिर्सिनुहोला। कुनै पनि सुझाव वा प्रतिक्रिया दिनु छ भने हामीलाई किताब चर्चा @gmail.com मा लेख्न सक्नुहुन्छ। यो पडकास्ट उकालो.com, युट्यूब लगायत विभिन्न पडकास्ट प्लेटफर्महरूमा उपलब्ध छ। किताब चर्चाको यो पुरानो अंकको उत्पादनमा प्रकाश लामिछाने पनि संलग्न हुनुहुन्थ्यो। वहाँ सहित यो पडकास्टका संयोजक तथा उत्पादक मधु आचार्य र उत्पादन टोलीका साथीहरू आमोद काकुरेल, मनिष पौडेल र कृतिक श्रेष्ठसँगै म जया भिन्सेललाई विदा दिनुहोस्। अर्को अंकमा फेरि भेटौँला। नमस्कार।
2: पाइल्स र फिस्टुलाको छारसूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के? हुक्क छु म त।
3: तपाईँले छारसूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
3: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
3: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
3: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
3: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ, बुद्ध पथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
4: रेडियो भेरी,
5: रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्ज।

0: हिमाल पहाड तराई जोडसँग सबैलाई बिहान 8 बजेको भेरी हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा कर्णालीमा हुने 10 औं राष्ट्रिय खेलकुदमा 11 टोलीले 32 खेलका विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्ने अब मिति नसर्ने सरकारी दावी, कंग्रेस महाधिवेशनमा आजदेखि बन्द सत्र, चुनावी कार्यतालिका सार्वजनिक र जापानमा एसियाली खेलकुद सम्पन्न, चीन शीर्ष स्थानमा, नेपालले 2 काँस्यमै चित्त बुझायो। कर्णालीमा आयोजना हुने 10 औं राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेश सहित 11 टीम सहभागी हुने भएका छन्। सुर्खेतको वीरनगरमा बसेको मूल आयोजक समितिको बैठकले 7 प्रदेश, 3 विभागीय टीम र गैर आवासीय नेपाली संघ गरी 11 टीम सहभागी गराउने निर्णय गरेको हो। बैठकले प्रतियोगिता आगामी मंगिर 16-27 कर्णाली प्रदेशमा गर्ने निर्णय पनि गरेको छ। यसैगरी बैठकले 32 खेल विधामा प्रतियोगिता सञ्चालन गर्ने र निजी क्षेत्रसँग सार्वजनिक निजी साझेदारी पीपीपी अवधारणा अनुसार सहकार्य गर्ने निर्णय पनि गरेको छ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मसम्हारलाई प्राथमिकता दिने निर्णय पनि गरेको छ। खेलाड़ी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकको सुरक्षाका लागि आवश्यक व्यवस्था मिलाउने र प्रतियोगिताको प्रचार प्रसारमा संचार माध्यम, डिजिटल प्लेटफर्म तथा सामाजिक सञ्जालको प्रभावकारी उपयोग गर्ने निर्णय पनि बैठकले गरेको छ। बैठक शिक्षा तथा खेलकुद मन्त्री एवं मूल समितिका अध्यक्ष सस्मित पोखरेलको अध्यक्षतामा बसेको हो। मन्त्री पोखरेलले 10 औं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसरीमा ढुक्क हुनुपर्ने आग्रह गर्नुभयो। उहाँले 10 औं राष्ट्रिय खेलकुद हुने कि नहुने भन्ने दुविधा नमान्न आग्रह गर्दै 10 औं राष्ट्रिय खेलकुदको उत्सव शुरू भएको बताउनुभयो। मन्त्री पोखरेलले यसअघिको राष्ट्रिय खेलकुदभन्दा प्रभावकारी ढंगले यसपटकको प्रतियोगिता हुने पनि दावी गर्नुभएको छ। उहाँले खेलकुद प्रतियोगितालाई राम्रोसँग सञ्चालन गर्नका लागि 3 तहका सरकार, सम्पूर्ण सरोकारवाला सबैजना मिलेर काम गर्नुपर्ने अवस्था रहेको समेत औल्याउनु भएको छ। नेपाली कंग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आज बन्द सत्रसँगै नयाँ केन्द्रीय कार्य समिति चयनका लागि चुनावी प्रक्रिया शुरू हुँदैछ। काठमाडौँको खुल्ला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको हो। बन्द सत्र पनि खुल्ला मंचमा हुने कार्यक्रम रहेको छ। बन्द सत्रमा यस्ता सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। यसैबीच कंग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यसै अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 बजेदेखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 9 बजे बिहान सम्म उम्मेद्वारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनैभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यतालिका तोकिएको छ। र जापानको आइची नागोयामा सम्पन्न 20 औं र 16 औंको एसियाली खेलकुदमा चीन 341 पदक सहित शीर्ष स्थानमा रहेको छ। प्रतियोगितामा चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य जित्दा आयोजक जापान पदक तालिकाको दोस्रो स्थानमा छ। जापानले 83 स्वर्ण, 95 रजत र 91 काँस्य सहित 269 पदक जितेको थियो। तेस्रो स्थानमा रहेको दक्षिण कोरियाले 39 स्वर्ण, 43 रजत र 68 काँस्य पदक सहित 150 पदक जितेको थियो। चौथो स्थानमा रहेको भारतले भने 21 स्वर्ण, 27 रजत र 37 काँस्य सहित 85 पदक जितेको छ। पाँचौं स्थानमा रहेको उज्बेकिस्तान भने 21 स्वर्ण, 25 स्वर्ण रजत र 24 काँस्य सहित 70 पदक जितेको छ। एसियाली खेलकुदमा नेपालले 2 पदक जितेको छ। हवस् त, बिहान 8 बजेको भेरी हाइलाइट सकियो भने 11 बजेको भेरी हाइलाइट्समा त हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलो रावत बिदा हुन्छु। नमस्कार।
1: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
0: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56, 98412-88391, 98580-40382।
2: रेडियो भेरी एफएम,
3: जसमा स्मृतिमा समस्या आउँछ, सुरुमा भर्खरैको रिसेन्ट मेमोरीमा समस्या आउँछ, तर पुरानो मेमोरी चाहिँ हजुरको राम्रो हुन्छ। र त्यस्तै गरेर भाषामा समस्या आउन सक्छ, उहाँहरूले सही शब्द नभेटाउन सक्नुहुन्छ, त्यसपछि गएर सामानहरू हराउने त्यस जस्ता होइन समस्याहरू देखिन्छन्, र व्यवहारमा पनि विस्तारै गएर व्यवहारमा पनि परिवर्तनहरू आउँछ।
4: एकातिर अब मस्तिष्कको रोग हो यो, मानसिक रोग होइन भन्नुभयो होइन, तर झट्ट हेर्दाखेरि चाहिँ भनौ न मानसिक रोगसँग मिल्दोजुल्दो देखिन्छ भने चाहिँ कसरी छुट्याउने हामीले? अब यो मानसिक रोग होइन, यो चाहिँ मस्तिष्कको छुट्टै रोग हो भने
3: होइन, अब यसलाई कसरी बुझ्नु पर्यो भने हजुरको हाम्रो शरीरको एउटा मन हुन्छ र एउटा मस्तिष्क हुन्छ। मस्तिष्क भनेको चाहिँ हजुरको कम्प्युटरको हार्डवेयर जस्तो भयो होइन, कम्प्युटरको हार्डवेयरमै समस्या आउने चाहिँ तपाईँको अल्जाइमर्स रोग भयो। मानसिक रोगमा चाहिँ मनमा आउने हो, मन भनेको त हामीले देख्दैनौँ, सफ्टवेयरमा चाहिँ प्रब्लम आउने भयो। तर हजुरले भने जस्तै कस्तो हुन्छ नि, अघि मैले पनि भने अल्जाइमर्स रोगमा चाहिँ सुरुमा हजुरको देखिने लक्षण र पछि जाँदाखेरि चाहिँ मानसिक लक्षणहरू पनि आउन थाल्छन्, मनोवैज्ञानिक लक्षणहरू पनि आउन थाल्छन्। त्यही भएर मान्छेहरूले चाहिँ मानसिक रोग हो कि भनेर पनि झुकिनुहुन्छ, र हामीले मानसिक रोगको क्याटेगोरीमा पनि कहिलेकाहीँ अल्जाइमर्सलाई राखेको देखिन्छ। किन भन्दाखेरि यसको पछिल्लो अवस्था अथवा जटिल अवस्थामा चाहिँ मानसिक समस्याहरू पनि आउने भएको हुनाले धेरैजनाले चाहिँ मानसिक रोग हो कि पनि भन्नुहुन्छ।
4: अब सुरुमा हामीले पहिचान गर्दाखेरि चाहिँ अल्जाइमरमा के कस्ता संकेतहरू देखा पर्छ, उहाँहरूको व्यवहारगत कस्ता समस्याहरू चाहिँ देखा पर्छ?
3: हजुर, अब यसमा शुरूआती अवस्थामा चाहिँ मानिसहरू झुकिनुहुन्छ, किन भन्दाखेरि अलिअलि बिर्सिने त ज्येष्ठ नागरिकमा हुन्छ नै होइन, थोरै बिर्सिन्छ। तर अब एउटा कुरा हजुरले याद गर्नुहोस्, हामी पनि कहिलेकाहीँ त बिर्सिन्छौँ, जस्तै हामी गाडीको चाबी अथवा बाइकको चाबी अथवा घरकै चाबी कतै राखिन्छ, पछि खोज्दाखेरि एकैछिन नभेटेला तर पछि भेटिन्छ हो, किन भन्दाखेरि त्यो हामीले सामान राख्ने बेलामा हाम्रो ध्यान त्यहाँ थिएन, त्यही भएको भएर हामीले बिर्स्यौं, यो सामान्य बिर्सायो। तर हजुरको भर्खरै हजुरले खाना खानुभयो तर र खाना खाएँ भन्ने कुरै बिर्सिनु त त्यो त सामान्य हो त होइन, अथवा पसलमा बसिरहेको बुवा हुनुहुन्छ अथवा आमा हुनुहुन्छ, उहाँले सामान बेचेको 30-40 वर्षै भइसक्यो, हिसाबमा पहिला कहिले समस्या थिएन अहिले हिसाबमा समस्या हुन थाल्यो, 100 रुपियाँको नोट कसैले दियो 30 रुपियाँको सामान दिए बेच्दाखेरि कति रुपियाँ फिर्ता गर्ने भन्ने कुरामै उहाँ झुकिन थाल्नुभयो, भनेको गरिरहेको काममा झुकिन थाल्नुभयो। अथवा तपाईँको घरमा खाना पकाइराख्ने आमा हुनुहुन्छ, अहिले चिया पकाउन लाग्नुभयो अथवा खाना बनाउन लाग्दाखेरि नै अल्मलिनुभयो, खाना बार बार त्यो चुलो बन्द गर्न बिर्सेर खाना डढिराखेको छ भने यी त सामान्य बिर्साइ होइन नि, यो त सामान्य बिर्साइ भन्दा एक स्टेप बढीको भयो, र यस्ता लक्षणहरू आउन थाले र बुवा आमाले चाहिँ एउटै कुरा बार बार सोध्नुभयो, जस्तै कसैको घरमा पूजाको लागि जानु छ, अनि त्यसपछि ल यो शनिबार हामी पूजाको लागि जाने भनेर भन्नुभयो हजुरले, बुवाले एकछिनपछि बिर्सिनुभयो, ए त्यो उसको घरमा हामी पूजाको लागि कहिले जाने भने अरे भनेर सोध्नुहुन्छ,
4: पटक
3: पटक सोधिराख्ने होइन, एउटै कुरा जोडिराख्ने
4: जोड्नु खोजे। कतिपयलाई त्यो यसरी खानेकुराहरू राखिदिएको छ खानु है भनेर उहाँको अगाडि टेबलमै राखिदिएको ग्लासको पानी खाने अथवा राखेको फलफूल टिपेर खाने त्यो पनि नसक्नु, त्यो पनि एक प्रकारको डिमेन्सिया हो अथवा अल्जाइमर हो
3: होइन, खानेकुरा अगाडि नै राखिदिनु भएको छ। अब के कारणले, शारीरिक कमजोरीको कारणले त्यहाँ टेबल
4: मुभमेन्ट हुन्छ उहाँको होइन, तर लिएर खानुहोस् है भन्दा दिनभरि त्यो जसरी राखेको छ त्यो केही पनि नखाने, अनि खोइ त मैले खानेकुराहरू नै देखिनँ भन्ने कि
3: होइन। अब त्यसमा चाहिँ अब जस्तै उहाँ अगाडि नै राखिदिएको कुरा खानु भएन भने त त्यो चाहिँ नर्मल कुरा भएन. तर अरू कुरामा भुलेर अरू एक्टिभिटीमा, जस्तै अहिले ज्येष्ठ नागरिकहरू कतिजना त मोबाइलमा हेर्नुहुन्छ, युट्युब हेरिराख्नुहुन्छ होइन, अथवा टिभीमा भुल्नु भयो केही कारणले गर्दाखेरि, अरू चिजमा व्यस्त भएर खान बिर्सिनु भएको भने चाहिँ त्यो चाहिँ फेरि डिमेन्सिया नहोला. तर अरू काम पनि के पनि गर्नुभएको छैन, तपाईँले त्यहाँ खानेकुरा राख्नु भएको छ, भोक लागेर पनि खानु भएको छैन भने चाहिँ त्यो चाहिँ समस्या हो.
4: र पटक पटक देखिन्छ भने चाहिँ
3: समस्या होइन.
4: यही मैले अलिकति जोड्न खोजे. अब अल्जाइमरको कुरा गरिरहँदा डिमेन्सिया पनि आइहाल्यो. डिमेन्सिया र अल्जाइमर एउटै हो?
3: यसलाई चाहिँ कसरी बुझौं भने, डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो. जस्तै डिमेन्सियाका विभिन्न प्रकारहरू हुन्छन्। जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने, हामीले फलफूल भनेर भन्दाखेरि फलफूल चाहिँ भनी शब्द चाहिँ डिमेन्सिया जस्तो भयो. त्यसको एउटा प्रकार जस्तै स्याउ, अनार, केरा चाहिँ फलफूलका प्रकार हुन् नि त होइन. हो, त्यो प्रकार चाहिँ तपाईँको के भयो, अल्जाइमर्स रोग भयो. र हजुरले स्याउ भन्नुभयो भने स्याउ पनि फलफूलको एउटा प्रकारै पर्यो. त्यो भएको हुनाले चाहिँ अल्जाइमर्स चाहिँ डिमेन्सिया भित्र नै पर्छ. र डिमेन्सियाको प्रमुख कारण मध्ये लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले, हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौं. तर त्यस्तो चाहिँ होइन. हजुरको डिमेन्सियाका अरू कारणहरू पनि अथवा अरू प्रकार पनि छ. जस्तै हामी फ्रन्टो टेम्पोरल डिमेन्सिया भन्छौं, डिमेन्सिया विथ लिभी बडिज भन्छौं, अथवा हजुरको चाहिँ यो पार्किन्सन्स रोग भएका बिरामीलाई पनि डिमेन्सिया हुन सक्छ. र कतिसम्म हुन्छ भने हजुरको रिभर्सिबल कज पनि छन् के. जस्तै सबै हजुरको अल्जाइमर्स मैले भर्खरै लिएका नामहरू चाहिँ इरिभर्सिबल कज भए. हजुरको जस्तै भिटामिन बी12को कमीले पनि डिमेन्सिया गराउन सक्छ. तर बी12लाई हामीले उपचार गर्यौं, सप्लिमेन्ट गर्यौं भने त्यो रिभर्स हुन्छ, नर्मलमा आउनुहुन्छ. अथवा कहिले काहीँ टाउकामा पानी जम्न सक्छ, रगत जम्न सक्छ, त्यसले पनि डिमेन्सिया गराउन सक्छ. र हामीले त्यो पानी रगत निकाल्यौं अथवा ट्युमर छ, ट्युमरलाई निकाल्यौं, त्यसले चाहिँ डिमेन्सिया गराएको छ भने त्यो चाहिँ के हुन्छ, क्योर पनि हुन्छ.
4: भनेपछि डिमेन्सियालाई चाहिँ हामीले कसरी बुझ्ने, के हो यो त अझ अल्जाइमर भन्दा अझ विस्तृत निको हुने रोगको रूपमा पनि लिन सक्ने रहेछौ हामीले?
3: हो, त्यही भएर हामीले चाहिँ डिमेन्सियाका लक्षण देखिने बित्तिकै के कारणले भयो भनेर पत्ता लगाउन चाहिँ जरुरी हुन्छ. त्यही भएर बुवा आमामा डिमेन्सियाका अघि हामीले भने जस्ता लक्षणहरू देखिए भने चाहिँ ल अब सबै डिमेन्सिया चाहिँ अल्जाइमर्स नै हुन् अथवा यसको उपचारै छैन भनेर सोच्नु चाहिँ गलत हुन्छ. त्यही भएको हुनाले यदि बुवा आमामा चाहिँ बिर्सिने समस्याहरू, भाषामा समस्या अथवा व्यवहारमा समस्या अथवा एउटै कुरा बार बार दोहोऱ्याइराख्नु भएको छ, यस्ता लक्षणहरू देखिन थाल्यो भने चाहिँ एकचोटि स्वास्थ्यकर्मीको परामर्शमा जानुपर्छ. सकभर सबैभन्दा नजिकको स्वास्थ्यकर्मीबाट जाने र उहाँलाई यस्तो यस्तो लक्षण छ, हामी चाहिँ डिमेन्सिया अथवा अल्जाइमर्स हो कि भनेर शंकामा छौं भनिसकेपछि उहाँहरूले पर्यो भने विशेषज्ञ डाक्टर साहबहरू भट्टा पठाउनुहुन्छ. हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ भट्टा पठाउनुहुन्छ अथवा न्युरोलोजी साइकियाट्रिस्ट भट्टा पठाउनुहुन्छ. र हामीले उहाँहरू जस्तो ज्येष्ठ नागरिक आइसकेपछि हामीले पूर्ण रूपमा विस्तृत रूपमा चाहिँ कारण के हो भनेर हेर्छौं. र यदि सामान्य बी12 को कारणले गर्दाखेरि मात्रै बुवाले चाहिँ बार बार कुरा बिर्सिराख्नु भएको रहेछ अन्त हामीले भिटामिन बी12 दियौं भने त्यो त ठिक हुन्छ नि त होइन. त्यही भएर कारण के हो भन्ने पत्ता लगाउनुपर्छ. अब हजुरको बिर्सिनेको कारण टाउकोमा पानी जमेर, हामी नर्मल प्रेसर हाइड्रोक्युफालस भन्छौँ, एनपीएस भन्छौँ, त्यो कारणले भएको रहेछ. त्यो पानी निकालियो भने त बुवालाई त राम्रो हुन्छ नि त. त्यो भएको हुनाले हामीले यो डिमेन्सियाका लक्षण देख्यो भने चाहिँ जति सक्दो चाँडो डाक्टरको सल्लाहमा जानुपर्छ. र कुनै पनि रोग हजुरको जति चाँडो हामी उपचारको लागि गयो हजुरको त्यसको चाहिँ रिजल्ट त्यति राम्रो आउँछ.
4: हामी यतिखेर कार्यक्रम बदलिदो नेपालमा छौं. कार्यक्रम बदलिदो नेपालमा आज हामीसँग हुनुहुन्छ डाक्टर अनन्त अर्याल. उहाँ वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ र डिमेन्सिया विशेषज्ञ पनि हुनुहुन्छ. अल्जाइमर र डिमेन्सियाको पहिचान, हेरचाह, परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा आज हामी चर्चा गर्न लागिरहेका छौं. र डाक्टर साहबले भर्खरै भन्नुभयो नि यो रोग त निको हुनेमा पनि पर्छ डिमेन्सिया. अब अल्जाइमर हो भने यो चाहिँ लामो समय भएपछि मानसिक रोग पनि हुन सक्छ भन्ने ज्येष्ठ नागरिकमा पहिले थप दीर्घ रोग धेरै भइरहेको हुन्छ, त्यसकै हेरचाह गर्दा गर्दा परिवारहरूले चाहिँ यो डिमेन्सियामा चाहिँ छुटिरहेको हो कि भन्ने पनि लाग्छ हामीलाई. हजुरले उपचार गर्दाखेरि चाहिँ के पाउनु भएको छ?
3: बिरामी ज्येष्ठ नागरिकको बिरामीहरू हेरिराख्दाखेरि हामीले के पाएका छौँ भने दीर्घ रोग त हजुरले भने जस्तै थपिँदै जान्छ, उमेर हुँदै जाँदाखेरि थपिँदै गएको हुन्छ. र अल्जाइमर्स रोग अथवा डिमेन्सियाका अरू प्रकारका रोगहरूमा पनि हामी डाक्टरको परामर्शमा आउँदाखेरि चाहिँ एकदमै लेट स्टेजमा अथवा रोग चाहिँ जटिल भइसकेपछि मात्रै आएको चाहिँ हामीले पाएका छौं। किन भन्दाखेरि अहिले पनि भ्रम के छ भने अलिकति हजुरको व्यवहारिक समस्या अथवा मनोवैज्ञानिक समस्या केही देखियो अथवा मानसिक केही सिम्टम्स देखियो भने लुकाउने होइन। अब जस्तै यो अघि पनि हामीले भन्यौं यो रोग बढ्दै जाँदाखेरि त पछि गएर मान्छेहरूले सबै कुरा बिर्सिन्छ, लुगै लाउन पनि होइन, लुगा लाछु लाछैनको पनि भान नहुन सक्छ, अथवा फोर्स कुराहरू बोल्ने होइन, नाङ्गै हिँड्नेसम्मको हुन सक्छ। भन्दाखेरि यस्ता लक्षण देखिँदाखेरि त हाम्रो समाजले के भन्छ, ए बौलाएछ अथवा उसको बुवा त बोलाउनु भएछ, यस्तो गरेर हिँड्नु भएछ भनेर भन्दाखेरि के देखिनु भयो भने समाजमा चाहिँ अहिले पनि यो रोग लाग्यो भने त भोलि हाम्रो हामीसँग रोग लागेको थाहा पाउँदाखेरि त हामीसँग मान्छेहरूले कसरी व्यवहार गर्छ,
4: परिवारको
3: प्रतिष्ठासँग पनि जोडिने कुरा जस्तो देखियो हो। तर त्यो त होइन नि त। अहिले हामी जसरी शारीरिक समस्या हुँदाखेरि डाक्टरकोमा जान्छौं, त्यसरी नै मानसिक समस्या हुँदा अथवा बिर्सिनी समस्या हुँदाखेरि पनि हामी डाक्टरको परामर्शमा जानुपर्छ। र अर्को एउटा भ्रम के छ भने यो त उमेरले गर्दा बिर्सिएको हो नि त, यो त सामान्य कुरा हो नि त भन्ने परिपाटीले गर्दाखेरि पनि उहाँहरू चाहिँ धेरै नै समस्या जटिल भइसकेपछि मात्रै आइपुग्ने अवस्था चाहिँ हामीले देखेका छौं।
4: विशेष गरेर यसको पहिचानमा ढिलाइ भएर नै धेरैजना ढिला अस्पताल पुग्ने, उपचारमा जाने क्रम चाहिँ बढेको छ। भनेको शुरूआती चरणमा यो रोगको उपचार हुनको लागि चाहिँ कहाँ चाहिँ अलिकति सचेत हुनु जरुरी देख्नुहुन्छ?
3: हो, जस्तै बुवा आमाहरूले दैनिकी गएको कार्य गरिराख्दाखेरि होइन, युजुअल एक्टिभिटिजहरू गरिराख्दाखेरि कुनै नयाँ लक्षणहरू देखियो, नयाँ समस्याहरू देखियो र त्यो समस्या चाहिँ बार बार दोहोरिराख्यो भने त्यस्तो अवस्थामा चाहिँ ज्येष्ठ नागरिकको उपचारको लागि जानुपर्छ। जस्तै एउटा उदाहरण, हजुरको बच्चा एउटा बच्चाले खोक्यो भने ओहो के भइहाल्यो कि भनेर हामी जति चाँडो हस्पिटल लिएर जान्छौं त्यति चाँडो ज्येष्ठ नागरिकहरू आइपुग्नुहुन्न। हामीले कति भेट्छौं भने कसैलाई ल अल्जाइमर्सका लक्षण डिमेन्सियाका लक्षण त छोडिदिउँ, खोकी लागेरै पनि कोही ज्येष्ठ नागरिकहरू छ महिना एक वर्ष खोकी लागेपछि बल्ल आइपुग्नुहुन्छ हाम्रोमा। खोकीले होइन, एक वर्ष खोकी लाग्यो अब अरू समस्या देखिन थाले, खानै छोड्नु भयो हो अथवा दुप्लाउँदै जानुभयो, मुखबाट एक अन्न नै हाल्नु भएन भने बल्ल चाहिँ उहाँहरू भनेको अझै पनि ज्येष्ठ नारीको स्वास्थ्यमा चाहिँ हजुरको हेलचाक राई धेरै हामीले देख्छौं, अथवा परिवारले जति ध्यान दिनुपर्ने हो अथवा जति संवेदनशील हुनुपर्ने हो त्यति नभएको पाइन्छ। र अघि जस्तै भने जस्तै हजुरको खोकी दुई तीन हप्तासम्म पनि ठिक भएन भने त दुई हप्ताभन्दा लामो खोकी त हजुर टिभीको लक्षण पनि हुन सक्छ, ओके होइन, धमको लक्षण पनि हुन सक्छ अथवा क्यान्सरै पनि हुन सक्छ। जो बुवा आमा एक वर्षपछि आउनुभयो र हामीले एक्सरे गर्दाखेरि क्यान्सर र क्यान्सर फैलिएको देख्यौं भने त हजुरको क्यान्सर फैलिसकेपछि त गर्न सक्ने चिज धेरै हुँदैन नि त, प्यालेटिभ ट्रिटमेन्ट मात्रै होला अथवा उहाँलाई सजिलो बनाउने मात्रै होला। तर त्यही क्यान्सर हजुरको एक दुई हप्ताभन्दा बढी खोकी लाग्यो, ओहो बुवाको त खोकी ठिक भएन लामो भयो भनेर आएर हजुरको एउटा एक्सरे गरेर हामीले समयमै त्यो क्यान्सरलाई पहिलो अघिल्लो अवस्थामै अथवा शुरूआती अवस्थामै भेट्टाइयो भने त त्यसको उपचारमा जान सकिन्छ नि त, यो त एउटा उदाहरण भयो। यस्तै अरू रोगमा पनि लागू हुन्छ, हामी जति हेलचक्राई गर्यौं रोग बल्झिन्छ, जटिलतामा जान्छ र हामीलाई उपचार गर्नलाई गाह्रो हुन्छ।
4: जस्तो यो कम प्राथमिकतामा पढ्ने बित्तिकै चाहिँ अब यो रोगले अल्जाइमर होस् अथवा डिमेन्सिया होस् यसले बिरामी र परिवार दुईटैलाई दुवैको दैनिकीमा चाहिँ कस्तो प्रभाव पर्छ त?
3: एकदमै फरक पर्छ, किन भन्दाखेरि त्यो हामीले भन्यौं मस्तिष्कको रोग हो र हाम्रो मस्तिष्कले नै सबै कार्यहरू गर्ने हो होइन। तपाईँले जस्तै बिर्सिन थाल्नुभयो अथवा अल्जाइमर्सै लाग्न थाल्यो भने उहाँहरूले जुन दैनिक कार्यहरू गर्दै हुनु त्यो गर्न सक्नुहुन्न, पकाइराख्नु भएको आमाले अब बिस्तारै पकाउन सक्नुहुन्न, उहाँलाई पकाउनलाई अल्म लिन थाल्नुहुन्छ, ग्यास चुलो बन्द गर्न बिर्सिनुहोला त्यसले एक्सिडेन्ट हुन सक्छ, अथवा पसलमा बस्ने बुवा आमा हुनुहुन्छ अल्जाइमर्स लागेको छ भने हिसाब किताबमा गडबड हुन्छ, हानि हुन थाल्छ, फाइनेन्सियल लस हुन थाल्छ, पैसा कसैलाई अब ज्येष्ठ नागरिकसँग त पैसा हुन्छ हेर्नुहोस् होइन, अब पैसा हुन्छ उहाँहरूसित कसैले आग्यो माग्यो उहाँले पैसा दिनुहुन्छ लोन दिनुहुन्छ होइन, अब सबैले लिखित त गरिँदैन हेर्नुहोस् व्यावहारिक उसमा पैसा दिनुहुन्छ, कोसँग पैसा लिनु थियो कति पैसा दिएको थियो भन्ने कुरै बिर्सिनु भयो भने त त्यो त परिवारलाई पनि घाटा भयो नि। र यो रोग बढ्दै जाँदाखेरि कस्तो हुन्छ भन्नुहुन्छ भने जस्तै एकदमै हामीले देखिराख्ने कुरा, अब बुहारीले खाना खुवाउनुहुन्छ भर्खरै आमाले खाना खानु भएको हुन्छ तर आमाले त्यो खाएँ भन्ने कुरै बिर्सिनुहुन्छ, इष्टमित्र आउनुभयो अथवा मानव छोरी नै आउनुभयो भने आमा खाना खानुभयो भनेर सोद्धाखेरि मैले त खानै दिएको छैन खाएकै छैन भनिदिनु भयो भने अब सोच्नुहोस् त त्यहाँ के हुन्छ। बुहारीले सकी नसकी दुःख गरेर होइन कति सबै चिज मिलाएर काम गरिराखेको हुन्छ, खाना दिइसक्यो मैले त मलाई त खानै दिएको छैन भनेर भनिदियो भने त्यो बुहारीलाई कस्तो फिल हुन्छ होला।
4: यो चाहिँ आम धेरै ज्येष्ठ नागरिक स्याहार गर्ने परिवारमा देखेको कुरा चाहिँ तपाईँले भन्नुभयो होइन। जस्तो ज्येष्ठ नागरिकहरू मात्रै हो, बिर्सिने रोग हुँदै गयो, परिवारले त्यो पहिचान गर्न नसक्दाखेरि फेरि परिवारलाई नै असर गरिरहेको छ।
3: एकदम र यो बढ्दै जाँदा कति हुन्छ भन्नुहुन्छ भने यो रोग जटिल हुँदै जाँदाखेरि त भने नि हजुरको आफ्नै परिवारका मान्छेलाई चिन्दैनन्। एकजना मेरो बिरामी हुनुहुन्छ, उहाँको चाहिँ उहाँ आफ्नै घरमा हुनुहुन्छ, हेर्नुहोस् छोरा बुहारीसँगै सँगै हुनुहुन्छ, छोरा बुहारीले एकदमै माया गर्नुहुन्छ, छोरा बुहारीले एकदम राम्रो टेक केयर गर्नुभएको छ, तर आमाको एउटा समस्या के छ भने अरू तमाम समस्या सँगसँगै उहाँको बिर्सिने कारणले गर्दाखेरि उहाँ आफ्नै घरमा भएर पनि म मेरो घरमा छु भन्ने नै छैन कि उहाँलाई, र जब साँझ पर्दै जान्छ उहाँले के भन्नुहुन्छ, मलाई मेरो घर लैजाऊ भन्नुहुन्छ। आमा घरमै हुनुहुन्छ, अब सोच्नुहोस् त त्यो छोरा बुहारीलाई, आमा घरमै हुनुहुन्छ होइन, र आमालाई होइन हजुर घरमै हुनुहुन्छ कहाँ जाने भनेर भनेर मान्नुहुन्न, झगडा गर्न थाल्नुहुन्छ हो, अब कति तनाव हुन्छ होला छोरा बुहारीलाई, यो त एउटा उदाहरण भयो। यसरी नै यो बढ्दै जाँदाखेरि पछि कस्तो हुन्छ भने हजुरको खाना पनि बिर्सिने सम्भावना हुन्छ, मुखमा खाना राखिदियो त्यो निल्ने हो कि के गर्ने हो थाहा छैन, फुर्र गरेर फालिदिनुहुन्छ हो, दिशा पिसाब जता उहाँलाई दिशा पिसाब आएकै थाहा हुँदैन, जता पाए त्यही दिशा हुन सक्छ, दिशा नै खेलाउने होइन, कोही देख्नु भएन दिशा गर्नुहुन्छ, त्यही दिशा खेलाउनुहुन्छ, दिशा मुखमा हाल्नुहुन्छ, अब सोच्नुहोस् त इमेजिन गर्नुहोस् त कस्तो भयावह स्थिति होला।
4: यस्तो कडा प्रकृतिको समस्याहरू देखिएको बेला चाहिँ परिवारमै राखेर उपचार सम्भव छ कि उहाँको लागि विशेष अझ हेरचाह चाहिँ जरुरी छ?
3: हो, अब यसमा चाहिँ कस्तो छ भने सकभर म एउटा ज्येष्ठ नागरिक रोग विशेषज्ञको हिसाबले म के भन्छु भने सकभर ज्येष्ठ नागरिकहरूको उपचारमा त जानु पर्यो, डाक्टरको परामर्शमा जानु पर्यो, हस्पिटलमा गर्नुपर्ने चिज त गर्नु पर्यो, तर उहाँहरूलाई सकभर चाहिँ हामीले घरमै म्यानेज गर्न सक्नुपर्छ हो, सकेसम्म हामीले घरमै म्यानेज गर्ने, सकेसम्म उहाँकै वातावरणमा हुँदाखेरि, उहाँहरू बसिरहेकै वातावरणमा हुँदाखेरि उहाँहरू पनि खुसी हुनुहुन्छ र त्यो गर्नु पर्यो, सकभर घरमै म्यानेज गर्ने। घरमा यदि छोरा बुहारी अथवा जसले टेक केयर गरिराख्नु भएको छ उहाँहरूले टेक केयर गर्न सक्नु भएन, स्याहार गर्न सक्नु भएन भने त्यस्तो अवस्थामा चाहिँ केयर गिभरहरू अथवा केयर टेकर स्याहारकर्ताहरू राख्न सकिन्छ। जस्तै छोरा बुहारी दुवैजना चाहिँ अफिस जानुहुन्छ हो, आमा घरमा एक्लै हुनुहुन्छ र आमाको डिमेन्सिया बढ्दैछ भने उहाँलाई त खानाको लागि पनि टोयलेट जानको लागि पनि हेल्प चाहिन्छ, त्यस्तो अवस्थामा चाहिँ घरमै केयर गिभर राख्न सकिन्छ, स्याहारकर्ता राख्न सकिन्छ, र सकभर त्यस्तो स्याहारकर्ता चाहिँ डिमेन्सिया अल्जाइमर्स अथवा ज्येष्ठ नागरिक सम्बन्धी चाहिँ ट्रेनिङ प्राप्त गरेको होइन तालिम प्राप्त गरेको हुनुभयो भने उहाँको स्याहार राम्रो हुन्छ। र त्यसमा पनि सकिएन, घरमै हामीले म्यानेज गर्न सकिएन भने अहिले विभिन्न केयर होमहरू पनि होइन सञ्चालनमा आएका छन्, केयर होममा जहाँ चाहिँ ज्येष्ठ नागरिक र डिमेन्सियाको चाहिँ अल्जाइमर्सको राम्रोसँग सेवा गर्न सकिन्छ, सेवा गर्ने होइन नर्सेसहरू हुनुहुन्छ, जहाँ चाहिँ डाक्टर्सको रेगुलर भिजिट हुन्छ, त्यस्तो संस्थाहरूमा पनि राख्न सकिन्छ। तर यसको अर्थ के हो भने मैले भनिराख्दाखेरि सर्वप्रथम चाहिँ घरमा नै म्यानेज गर्ने कोसिस गर्नुपर्छ, यदि घरका परिवारले सकेन भने स्याहारकर्ता राख्नु पर्यो, स्याहारकर्ताले पनि गर्न सकेन भने इन्स्टिट्युसनलाइज गरेर होइन अथवा उहाँको चाहिँ क्वालिटी अफ लाइफ मेन्टेन होस् र प्रपरली केयर होस् भन्नको लागि केयर होमहरू लङ टर्म केयर होमहरू मा पनि राख्न सकिन्छ।
4: अब यो सबै कुराहरू चाहिँ फेरि जोडिन्छ आर्थिक अवस्थासँग होइन, आर्थिक अवस्था कस्तो छ, अब उसले घर परिवारमा चाहिँ ज्येष्ठ नागरिकको लागि विशेष हेरचाह चाहिँ गर्न नसकेको अवस्था पनि हुन सक्छ होइन, हामी यसबारे फेरि पनि जोड्छौं। अलिकति मैले यहाँ जोड्न के खोजे भने चाहिँ अघि यहाँले भन्नुभयो नि एकदमै जटिल प्रकृतिको समस्याहरू बढ्दै गएको छ भने परिवार आफै मानसिक स्वास्थ्य समस्याहरूमा चाहिँ गुज्रिरहेको पनि हुन सक्छ होइन, भनेपछि यस्तो अवस्थालाई चाहिँ मिलाउने कसरी, परिवार ज्येष्ठ नागरिक पनि हेर्नु छ परिवार उसलाई जुन मानसिक स्वास्थ्य समस्या पनि बढ्दैछ है,
3: हो, अब ज्येष्ठ नागरिकहरू जब अरूमा होइन परिवारका सदस्य अथवा स्याहारकर्तामा निर्भर हुँदै जानुहुन्छ, डिपेन्डेन्ट हुँदै जानुहुन्छ, त्यसपछि स्याहारकर्तालाई पनि गाह्रो हुन्छ, र अझ हामीले डिमेन्सिया अल्जाइमर्सको पनि कुरा गरिरहेको हुनाले डिमेन्सिया अल्जाइमर्सको बिरामीको स्याहार गर्नु त एकदमै गाह्रो हुन्छ, र हामी के भन्छौँ भने केयर गिभर बर्डन स्याहारकर्तालाई पनि हजुरको बर्डन भएर तनाव भएर उहाँहरू नै आफै डिप्रेसनमा एन्जाइटी डिप्रेसनमा जानेसम्मको समस्या आउँछ। यस्तो अवस्थामा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि जस्तै परिवारका सदस्यले एकले अर्कालाई सहयोग गर्नु पर्यो, कुनै पनि घरमा ज्येष्ठ नागरिक बुवामा बिरामी हुनुभयो भने त्यसको जिम्मा स्याहार गर्ने जिम्मा चाहिँ बुहारीलाई आउने होइन, र बुहारीले यता घर पनि खाना पनि पकाउनु पर्यो, छोराछोरी पनि हेर्नु पर्यो होइन, श्रीमान पनि हेर्नु पर्यो, र ज्येष्ठ नागरिक बुवाआमालाई पनि स्याहार गर्नु पर्दाखेरि एउटा व्यक्तिले सबैतिर होइन सम्भव हुँदैन। त्यस्तो अवस्थामा चाहिँ के गर्नुपर्छ भने परिवारका अन्य सदस्यले पनि त्यो स्याहारकर्ताको जसले ज्येष्ठ नागरिकलाई स्याहार गरिरहेछ उहाँको कार्यलाई चाहिँ विभाजन गरिदिनुपर्छ अथवा त्यसमा सहयोग गरिदिनुपर्छ। अहिले मानव बुहारीले हेरिराख्नु भएको छ भने छोराहरूले छोराले केही कुरामा सहयोग गरिदिने हो कि अथवा नाति नातिना अलिकति ठूला भएछन् भने नाति नातिनाले सहयोग गरिदिने हो कि अथवा छोरीहरू हुनुहुन्छ भने केही दिन छोरीहरूले आएर चाहिँ हेरिदिने हो कि होइन किन भन्दाखेरि यदि परिवारका सबै सदस्यले मिलेर कार्य गरिएन भने त हजुरको भोलि केयर गिभर राख्नु पर्यो अथवा कुनै केयर होममा लडेर राख्नु पर्यो लङ टर्म केयर होममा लडेर राख्नु पर्यो भने त आर्थिक होइन खर्च त बढ्नेवाला छ त्यो भएको हुनाले परिवारकै सबै सदस्यहरूले मिलेर चाहिँ ज्येष्ठ नारीको सेवा गरियो भने हजुरको सजिलो हुन्छ र एकजनालाई मात्रै त्यो भार चाहिँ दिनु उचित हुँदैन
5: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा अल्जाइमर र डिमेन्सियाको पहिचान न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी व्यवस्थाका बारेमा कुराकानी गरिरहेका छौं वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
6: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं
7: प्रहरी सहयोग चाहिँदा 100
6: दमकलका लागि 101
7: एम्बुलेन्स सेवा चाहिँदा 102
6: ट्राफिक प्रहरीका लागि 103
7: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234 यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
8: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा किनकि तपाईँको सपनाले महत्व राख्दछ
9: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ
8: विशेषताहरू
9: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह
8: स्थिर वा परिवर्तनीय ब्याज दर दुवै विकल्प उपलब्ध
9: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने
8: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
9: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
11: 3 तिर्नुहोस् 7 चलाउनुहोस् क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
12: कृषि मन्त्र नार्कसँग
13: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं धानलाई मौसम सफा भएपछि मात्र काटौं खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ युरिया मलको प्रयोग नगरौं

0: सीधा खुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क।
1: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामीले ज्येष्ठ नागरिकमा अल्जाइमर र डिमेन्सियाको पहिचान, यसको न्यूनीकरणका लागि गर्नुपर्ने प्रयासका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा आज हामीसँग वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्याल हुनुहुन्छ। अब हामी उहाँसँग अल्जाइमर र डिमेन्सिया भएकाको परिवारको भूमिका तथा सरकारी सेवा सुविधाका बारेमा कुराकानी गर्छौं। म डाक्टर फेरि स्वागत गर्न चाहन्छु कार्यक्रममा।
2: हस्, धन्यवाद।
1: हजुर, ज्येष्ठ नागरिक भन्ने बित्तिकै अघि तपाईँले भन्नुभयो, धेरै पछि आउनुको एउटा प्रमुख कारण चाहिँ आर्थिक अवस्था जोडिएर र हेलचेक्रे भन्दा पनि हेरचाह गर्ने चाहना हुँदा हुँदै त्यहाँ विभाजन, धेरै ठाउँमा विभाजन हुँदा ज्येष्ठ नागरिक कम प्राथमिकतामा परिरहेको देखिन्छ। होइन, अब अलिकति अब आर्थिक अवस्थाको पाटोलाई चाहिँ भनौँ न, परिवारको यो आर्थिक अवस्थाको पाटोलाई चाहिँ कसरी हामीले कम गराउन सकिन्छ, त्यसको लागि सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ ज्येष्ठ नागरिककै स्याहारको लागि, हेरचाहको लागि र उनीहरूको स्वास्थ्य उपचारको लागि?
2: हजुर, एकदमै महत्वपूर्ण कुरा हजुरले राख्नुभयो। ज्येष्ठ नागरिकको स्याहार भनेको परिवारको मात्रै दायित्व होइन, यो हाम्रो समाजको र राष्ट्रकै दायित्व हो। र नेपालको संविधानले पनि ज्येष्ठ नागरिकको धारा 41 ज्येष्ठ नागरिकको होइन संरक्षण र हक र अधिकारको चाहिँ सुनिश्चितता गरेको छ। ज्येष्ठ नागरिक ऐन 2063 पनि आएको छ यसले, र अन्य होइन ज्येष्ठ नागरिक रणनीतिहरूले पनि हजुरको ज्येष्ठ नागरिकको स्वास्थ्य र ज्येष्ठ नागरिकको अधिकारको चाहिँ हजुरको सुनिश्चितताको लागि चाहिँ विभिन्न कार्यहरू गरिरहेको छ। अर्को कुरा के छ भने, सरकार अहिले म सरकारी हस्पिटलमै छु र सरकारी निकायहरूसँग एकदम नजिकसँग काम गरिराख्दाखेरि सरकारको तर्फबाट कोसिस त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोसिस भइराखेको छ। जस्तै अहिले हाम्रो बीमा बोर्डले नै होइन राष्ट्रिय बीमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवामा 70 वर्षभन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रुपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बीमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बीमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1 लाख रुपियाँ बराबरको स्वास्थ्य बीमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई, अझ कानूनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1 लाख रुपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। यहाँ त अहिले म वीर हस्पिटलमा कार्य गरिरहँदाखेरि म अचम्म मान्छु कि 75-80 वर्षको बुवामा हुनुहुन्छ, आर्थिक अवस्था एकदमै कमजोर हुन्छ, अनि त्यसपछि हामीले उपचारको लागि अब केही जाँचहरू गर्नुपर्ने हुन्छ अथवा औषधि लेख्नुपर्ने हुन्छ, अरू उहाँहरू भन्नुहुन्छ डाक्टर साहब यो त गर्नै सकिन्न, सरकारी हस्पिटलमा आएर पनि उहाँहरूले गर्न सकिन्न भन्ने अवस्था आएको छ। हुन त त्यहीँ 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई हस्पिटलले नै केही छुटको व्यवस्था गरेको छ, तर उहाँहरूले बीमा गरेको भए त त्यो सम्पूर्ण कुरा त बीमाबाटै कभर हुन्थ्यो नि त। भनेपछि यहाँ समस्या कहाँ छ भने, सरकारले गरेका चीजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
1: भनेको सरकारले दिएको सेवा सुविधा पनि
2: प्रयोग गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नुपर्छ, तपाईँले किन अहिलेसम्म बिमा गर्नुभएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि,
1: ज्येष्ठ नागरिकलाई त
2: निशुल्क छ, बिमा नै निशुल्क छ, 1 रुपियाँ पनि तिर्नु पर्दैन। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1 लाख रुपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1 लाख पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2 लाख बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त्यो सुविधा नै हामीले प्रयोग गर्दैनौँ भने, अब जस्तै भन्नुहोस् नियमित प्रेसरको, सुगरको, दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त, 3,000, 4,000, 5,000 होइन 10,000सम्मका महिनेवारी खाने औषधिहरू पर्न सक्छन्। तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सकियो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
1: त्यो औषधि पनि फेरि सरकारबाट निशुल्कै
2: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो। दोस्रो, सरकारले के गरेको छ भने हजुरको अहिलेसम्म 68 भन्दा बढी सरकारी अस्पतालहरुमा चाहिँ ज्येष्ठ नागरिक स्वास्थ्य सेवा चाहिँ पुर्याएको छ। सबैतिर ज्येष्ठ हामी जस्तो ज्येष्ठ नागरिक रोग विशेषज्ञ त हुनुहुन्न, तर त्यो सेवा पुगेको छ र कति अस्पतालमा छुट्टै जेरियाट्रिक वार्ड पनि छ, नभए पनि जेरियाट्रिक स्वास्थ्यको लागि अथवा ज्येष्ठ नागरिकको स्वास्थ्यको लागि भनेर सरकारले बजेट चाहिँ विनियोजन गर्नुभएको छ। त्यो पर्याप्त त छैन, तर सरकारबाट कोशिश चाहिँ भइरहेको छ र अहिले केन्द्रीय सरकारबाट मात्रै नभइकन स्थानीय सरकारले पनि ज्येष्ठ नागरिकको लागि चाहिँ विभिन्न कार्यक्रमहरू गर्नुभएको छ। र जस्तै म अहिले अघिल्लो वर्ष हजुरको काठमाडौँ महानगरपालिकाले पनि 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूको लागि घर दैलो कार्यक्रम उहाँहरूले शुरूआत गर्नुभयो र अहिले यो दोस्रो वर्ष अझ त्यसलाई अलिकति फैलाएर चाहिँ चाहिँ त्यो कार्यक्रम हुँदैछ। जो ज्येष्ठ नागरिकहरू सवारी स्वास्थ्य प्रबन्धन केन्द्रसम्म आइपुग्नुहुन्न अथवा जो चाहिँ हस्पिटल जान सक्नुहुन्न, जो चाहिँ घरमै हुनुहुन्छ, ओछ्यान पर्नु भएको छ, उहाँहरूको पनि नछुटुन्, उहाँहरू नछुट्नुहोस् भनेर पनि काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिकको लागि घर दैलो कार्यक्रम गरेको छ। त्यस्तै गरेर हजुरको यता ललितपुरमा पनि विभिन्न कार्यक्रमहरू छन् र अहिले विभिन्न हजुरको स्थानीय तहले पनि विभिन्न कार्यक्रमहरू राख्नुभएको छ, तर सबै स्थानीय तहका कार्यक्रमहरूमा चाहिँ अझ व्यवस्थित कार्यक्रमहरू चाहिँ आइसकेका छैनन्। अहिले यसपालिको हाम्रो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक जुन दिवस हामीले मनायौं त्यसको यसपालिको थिम नै के छ भन्दाखेरि दीर्घायुको युग शुरू भयो। अब हामीले किनकि हाम्रो ज्येष्ठ नागरिकहरू त धेरै बाँच्नु भएको छ, धेरै बाँच्नु भएको हुनाले अब हाम्रो जुन प्रणाली छ, सिस्टम छ, त्यसलाई नै हामीले रिथिङ्क अथवा पुनर्विचार गर्नुपर्ने बेला आइसकेको छ। त्यही भएर अब हामीले चाहिँ ज्येष्ठ नागरिकको लागि केवल भत्ता मात्रै, सरकारले त ज्येष्ठ नागरिकको लागि 4,000 रूपियाँ त भत्ता दिँदै आएको छ, त्यो भत्ताले मात्रै पर्याप्त हुँदैन अथवा निशुल्क कार्यक्रम मात्रै राखेर हुँदैन। अब हामीले चाहिँ ज्येष्ठ नागरिक अघि हजुरले उठाएको प्रश्नहरू जस्तै ज्येष्ठ नागरिकको घरमा हुनुहुन्छ, परिवारका सबै सदस्यहरू काममा जानुहुन्छ भने त्यो ज्येष्ठ नागरिकलाई कसरी हेरविचार गर्ने त, ताकि त्यो परिवारका सदस्यहरू क्रियाशील भइराख्नुहोस्, उहाँहरू आफ्नो कार्य गर्न सकिराख्नुहोस्, जबमा जान सक्नुहोस्, ताकि जसले गर्दाखेरि घरको आर्थिक अवस्था राम्रो होस् र ज्येष्ठ नागरिकहरूको पनि स्वास्थ्य चाहिँ सुनिश्चित होस् भन्नको लागि विभिन्न ज्येष्ठ नागरिक चौतारी अथवा ज्येष्ठ नागरिकको चाहिँ डे केयर सेन्टरहरूको अवधारणाहरू पनि आइरहेको छ। सबैतिर यो इफेक्टिभली चाहिँ चलेको छैन, तर अब यस्ता चीजहरूलाई चाहिँ हामीले लागू गर्न चाहिँ जरूरी छ।
1: परिवार सबै काममा लाग्नुपर्नेछ, दिनभरि ज्येष्ठ नागरिक चाहिँ एक्लै बस्नुपर्ने बाध्यता छ, त्यो एक्लै बस्ने ज्येष्ठ नागरिकको लागि पालिकाले के गर्न सक्छ त?
2: हो, पालिकाले चाहिँ हजुरको ज्येष्ठ नागरिकहरूको लागि भनेर डे केयर सेन्टरहरूको व्यवस्था गर्न सकिन्छ, जहाँ चाहिँ ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, जो आउन सक्नुहुन्छ उहाँहरू आउनुहुन्छ अथवा जो आउन सक्नुहुन्न उहाँहरूलाई ओडाले नै अथवा पालिकाले नै हजुरको गाडीको व्यवस्था गरिदिन सक्छ। गाडी जान्छ, घर घरमा जान्छ, उहाँहरूलाई लिएर आउनुहुन्छ, एकै ठाउँमा राख्नुहुन्छ, अनि त्यो चाहिँ ज्येष्ठ नागरिकको अवस्था अनुसारले उहाँहरूले जे गर्न सक्नुहुन्छ त्यहाँ क्रिएटिभ कामहरू पनि, सृजनात्मक कार्यहरू पनि गराउन सकियो, उहाँहरूलाई मनोरञ्जनको कार्यहरू पनि गर्न सकियो, भजन कीर्तनहरू पनि गराउन सकियो र उहाँहरूलाई यदि दिनभर बस्ने हुनुहुन्छ र दिउँसोको खाजाको व्यवस्था गर्न सकियो, ताकि ज्येष्ठ नागरिकहरू घरमा एक्लै बस्न नपरोस् र जसलाई के केयर चाहिन्छ त्यहाँ हामीले नर्सेस अथवा के केयर गिभरहरू पनि त्यो डे केयर सेन्टरमा राख्यौं भने उहाँहरूले टेक केयर पनि गर्नुहुन्छ र यदि सम्भव भएछ भने त्यहाँ फिजियोथेरापीको सर्भिसहरू पनि भयो भने फिजियोथेरापी जसलाई आवश्यकता हुन्छ उहाँहरूलाई फिजियोथेरापी गराउन सकिन्छ। समय समयमा त्यहाँ चेक जाँचहरू होइन डाक्टरहरूको भिजिट गराएर परामर्शहरू गराउने त्यो चिज पनि गर्न सकिन्छ र कुन ज्येष्ठ नागरिकको अवस्था के छ, हामीले कार्यक्रमको सुरुवातीमै भन्यौं ज्येष्ठ नागरिक 3 किसिमको हुनुहुन्छ, जो पूर्ण रूपमा इन्डिपेन्डेन्ट हुनुहुन्छ सबै कार्यमा, दोस्रो जो केही कार्यमा चाहिँ अरूमा निर्भर हुनुहुन्छ, केही चाहिँ आफै गर्न सक्नुहुन्छ, अर्को जो सम्पूर्ण रूपमा निर्भर हुनुहुन्छ, यो तीनटै क्याटेगोरीलाई हुने गरेर चाहिँ उहाँहरूले त्यहाँ कार्यक्रम सञ्चालन गर्न सक्नुहुन्छ। र अब अहिले हामीले ठ्याक्कै कसरी विचार गर्नु पर्यो भने यो तीनटै किसिमका ज्येष्ठ नागरिकलाई कसरी हुन सक्छ, एउटा जो एकदमै एक्टिभ हुनुहुन्छ उहाँहरूले त कन्ट्रिब्युटै गर्न सक्नुहुन्छ नि, उहाँहरूले त त्यो ज्येष्ठ नागरिक केन्द्रलाई नै भनौँ न सञ्चालन गर्न सक्नुहुन्छ, अथवा त्यही ठाउँमा हामीले इन्टर जेनेरेसनल कार्यक्रमहरू होइन अन्तर पुस्ताका कार्यक्रमहरू पनि गर्न सकिन्छ, जस्तै विद्यालयका विद्यार्थीहरूलाई त्यहाँ आउने लिएर आउन सकियो, त्योपछि गएर जो ज्येष्ठ नागरिकहरूले पहिला राम्रो अनुभव होइन जसको अनुभवहरू छ आफ्नो अनुभव सेयर गर्न सक्नुहुन्छ, कुनै नयाँ सिप छ भने ती सानसाना केटाकेटीलाई त्यो सिप सिकाउन सक्नुहुन्छ, यसरी हामीले अन्तर पुस्ताको कार्यक्रमहरू पनि त्यो मिलन केन्द्र अथवा त्यो डे केयर सेन्टरमा हामीले गर्न सक्छौ। त्यही भएर अब राज्यले अघि हामीले भन्यो नि अब प्रणालीहरूको हामीले पुनर्विचार गर्नुपर्छ. ज्येष्ठ नागरिक भन्ने बित्तिकै ओछ्यान परेको मात्रै सोच्नु भएन. ज्येष्ठ नागरिक भन्ने बित्तिकै उहाँहरू केही गर्न सक्नुहुन्न अथवा उहाँहरू निर्भर हुनुहुन्छ भनी सोच्नु भएन. सरकारले त के गर्न सक्छ भने जो अझै पनि क्रियाशील हुनुहुन्छ, जो एकदमै विद्वान हुनुहुन्छ, विद्वत वर्गको हुनुहुन्छ, उहाँहरूलाई त अझै पनि स्थानीय तहले ल उहाँहरू रिटायर हुनुभयो होला तर स्थानीय तहले अझै पनि उहाँहरूलाई त प्रयोगमा लिएर आउन त सक्छ नि त.
1: उहाँहरूबाट उहाँहरूले सिकेका सिपहरू नयाँ पुस्तालाई चाहिँ हस्तान्तरण गराउने तरिकाहरू चाहिँ त्यो खालको मिलन केन्द्रहरू चाहिँ हुनु पर्यो एउटा होइन. भनेपछि यहाँ सरकारले दिने मात्र होइन लिने पनि जान्नु पर्यो र त्यो तरिकाहरू पनि अप्नाउनु पर्यो. त्यसै पालिकाले त्यो चाहिँ अलि कतिपय पालिकाले तपाईँले भने जस्तै शुरू गरेका छन् तर कति पालिका चाहिँ उदासीनै देखिन्छ. अहिले चाहिँ ती पालिकाहरू चाहिँ अलिक सक्रिय हुनुपर्ने चाहिँ त्यहाँ देखियो होइन. अब अर्को पाटो भनेको चाहिँ अलिकति परिवारको कुरा होइन. यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
2: अब यसलाई चाहिँ सर्वप्रथम त त्यो लक्षणहरू डिमेन्सियाका अथवा अल्जाइमर्सका हुन् होइनन् होइन अथवा कुनै अरू रोग हुन् कि अथवा डिमेन्सियाको चाहिँ अघि हामीले भने जस्तै भिटामिनको बी12 को कमी मात्रै अथवा रगत मात्रै जमेको पानी मात्रै जमेका ती चिजहरू हुन् कि जुन परिवर्तन गर्न सकिन्छ त्यो पहिला त डायग्नोसिस हुनु पर्यो, निदान हुनु पर्यो हजुरको. त्यो त्यसपछि निदान भइसकेपछि बी12 को मात्रै कमीले गर्दा बिर्सिनी रोग लागेको छ भने डिमेन्सियाका लक्षण देखेका छन् भने भिटामिन बी12 हामीले सप्लिमेन्ट गर्यो भने उहाँ नर्मलमा आउनुहुन्छ. त्यही भएर सर्वप्रथम त हामी उपचारमा जानु पर्यो. उपचारमा गइसकेपछि डायग्नोसिस भइसकेपछि हामीले डायग्नोसिस गरिसकेपछि त्यसपछि चाहिँ कुन अवस्था छ त सर्वप्रथम त शुरूआती अवस्थामै डाक्टर भठा गइयो भने हामीले अल्जाइमर्स नै रहेछ भने पनि अल्जाइमर्सका पनि औषधि छन्, अल्जाइमर्सको पनि उपचार हुन्छ है. त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो. हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौ नि. हो त्यसरी नै अल्जाइमर्स नै डायग्नोज भयो भने पनि पत्ता लाग्यो भने पनि त्यसलाई हामीले शुरूआती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौं होइन विभिन्न होइन हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू क्रियाकलापहरू त्यो हामी गराउन सकिन्छ. जस्तै कोही पढे लेखेको हुनुहुन्छ भने उहाँले निरन्तर पढिराख्नुभयो भने मस्तिष्क सक्रिय हुन्छ, त्यसले पनि यो लक्षणहरू बिर्सिने समस्यालाई बढ्नबाट रोक्छ. अर्को भनेको घरमा डिमेन्सियाको अथवा अल्जाइमर्स डिजको बुवामा हुनुहुन्छ भने उहाँहरूले केही काम गर्न सक्नुहुन्छ भने काम गर्न दिने, उहाँसँग काम लिन खोजेको होइन कि उहाँहरूलाई एक्टिभ बनाउनको लागि, क्रियाशील बनाउनको लागि चाहिँ हामीले उहाँहरूलाई केही न केही काम गराउन सकिन्छ. जस्तै हिन्दूले गर्न सक्नुहुन्न, टेबलमा बसेर भत्रै कुर्सीमा बस्न सक्नुहुन्छ भने कुर्सीमा हामी तरकारीहरू राखिदिउँ, त्यो तरकारी केलाउन लाए पनि उहाँहरूको हातहरू चल्यो र तरकारी केलाउँदाखेरि पनि त दिमाग मस्तिष्क पनि त चल्छ नि, त्यति मात्रै गर्यौं भने पनि उहाँहरूको लागि मेमोरी एक्सर्साइज हुन्छ.
1: तर यहाँ कति परिवारको मानसिकता के छ भने अब जति कन्ट्रिब्युट गर्नुपर्ने हो त्यो त गरिसक्यो नि, अब त उहाँहरूको उमेर त आराम गर्ने उमेर हो भनेर अलि अगाडि 60-70 नै हामी कामबाट वञ्चित गराउँछौ नि. यो त
2: होइन, त्यो साँच्चै म एकदमै त्यो चाहिँ म मान्दिन. किन भन्दाखेरि ज्येष्ठ नागरिकहरू जति एक्टिभ भइराख्नुहुन्छ त्यति उहाँहरूको शरीरको लागि, स्वास्थ्यको लागि, शारीरिक र मानसिक दुईटै स्वास्थ्यको लागि चाहिँ राम्रो हो. तपाईँ हड्डी ज्येष्ठ नारीको हड्डी बलियो होस् भन्ने चाहनुहुन्छ भने तपाईँले उहाँहरूलाई हिँडुल गराउनै पर्छ. उहाँहरूलाई सुताएर राखेर उहाँको हड्डी र मांसपेशी बलियो हुँदैन कि उल्टो हड्डी र मांसपेशी खिँदै जान्छ. त्यो भएको हुनाले म त के भन्छु भने मेरो कार्यक्रमहरूमा पनि म भन्ने गर्छु, यदि हजुर बलियो हुन चाहनुहुन्छ होइन स्वस्थ भइराख्न चाहनुहुन्छ भने तपाईँले दैनिक रूपमा आफूले सकेको काम चाहिँ गर्नुपर्छ. उहाँहरूबाट हामीले काम लिन खोजेको होइन, तर उहाँहरूकै स्वास्थ्य राम्रो होस् भन्नको लागि हामीले उहाँहरूले सकेको काम गराउने. जस्तै कोही खाना पकाउन सक्नुहुन्छ भने खाना पकाउन दिनुहोस्, त्यसलाई केही फरक पर्दैन एकछिन, र हजुरले सँगसँगै साथ सहयोग गरिदिनुहोस् होइन. अथवा कसैले खाना पकाउन सक्नुहुन्न, उहाँले चाहिँ तरकारी मात्रै केलाउन सक्नुहुन्छ भने बसेर तरकारी मात्रै केलाइदिए पनि पुग्यो. हो, गाह्रो काम गर्नु परेन. जस्तै बढार्नलाई असजिलो हुन्छ, निहुरेर काम गर्नुपर्छ, ढाड दुख्ने समस्या छ, त्यो गर्नु परेन. उहाँहरूलाई कम्फर्टमा सजिलोसँग राखेर अब जस्तै गार्डनिङ गरियो होइन, फुलहरूका चाहिँ पत्ताहरू टिप्दियो अथवा गोडमेल गर्यो मात्रै भने पनि त्यसले पनि त उहाँको मस्तिष्क त सक्रिय हुन्छ नि, हात गोडा त चल्छ नि. हात गोडा र मस्तिष्क हामीले जति चलायो त्यो त्यति राम्रो हुन्छ. यसलाई निष्क्रिय बनाएर छोडियो भने त झन् कमजोर हुन्छ. त्यही भएर म के भन्छु नि, ज्येष्ठ नागरिक बुवामालाई त हजुरहरू सासू ससुरा पल्टिएर नबस्नुहोस् है. हो, हजुरले सासू ससुराको सम्मान चाहिँ पाउनुपर्छ होइन सबैले सम्मान त पाउनु पर्यो अझ हामीले ज्येष्ठ नागरिकलाई त हामीले सम्मान गर्नै पर्छ उहाँहरूले सम्मान पाउनै पर्छ हो तर उहाँहरूले काम गर्दाखेरि त्यो सम्मान गर्दैन काम गर्नुभयो घरैसी काम गर्नुभयो सकेको काम फेरि मरिमरी काम गर्नु भने होइन
3: दुईतिर फाइदा भयो काम गर्दा एकतिर आफ्नो स्वास्थ्य अर्कोतिर परिवारको राम्रो माया पनि पायो
2: एकदम एकदम अब उहाँहरूले कामै गर्न नसके पनि हामी त उहाँहरूलाई माया त अवश्य गर्छौ नि तर सक्नुहुन्छ भने काम गर्नको लागि काम गर्ने होइन कि म स्वस्थ हुनको लागि मैले हात गोडा चलाउनु पर्छ है भनेर चाहिँ उहाँहरूले काम गर्नुभयो भने यसले उहाँहरूलाई नै फाइदा हुन्छ तर त्यसको अर्थ यो होइन कि जस्तै कति हाम्रो गाउँघरबाट बुवा आमा आउनुहुन्छ एकदमै हुन्छ नि गाह्रो भइसकेको छ तै पनि अझै पनि घाँस दाउरा गर्न जानुभयो भने होइन सकि नसकी घाँस दाउरा गर्न जरुरी छैन हो तर सक्नुहुन्छ भने घाँस दाउरा गर्दा फरक पर्दैन
3: सकेको काम चाहिँ नछोडौं नसकेको काम चाहिँ छोडौं
2: एकदम
3: अहिले पछिल्लो समयमा चाहिँ अध्ययनहरूले पनि देखाइरहेछ भारत चाइनामा पनि चालिसै नागेकाहरूलाई पनि अल्जाइमर देखिन थालेको छ डिमेन्सियाहरू देखिन थाल्यो भन्ने आशा होइन भनेपछि हामीले अलिकति क्रियाशील र सक्रिय र डिमेन्सिया अल्जाइमरबाट चाहिँ टाढा रहनको लागि भनौँ न चालिस कटेकाहरूलाई सुझाव दिनुपर्दा चाहिँ के दिनुहुन्छ
2: हजुर एकदमै महत्वपूर्ण कुरा गर्नुभयो हजुरले प्राय अल्जाइमर्स रोग चाहिँ हजुरको 65 वर्षभन्दा माथिकालाई नै ज्यादा देखिने गर्छ र डिमेन्सियाका अरू प्रकार हामीले भन्यौं जस्तै फ्रन्टो टेम्पोरल डिमेन्सिया चाहिँ कहिलेकाहीँ 50 पनि देखिन्छ र हालसालै मैले एकजना बिरामी मैले देखेको थिएँ उहाँ चाहिँ लगभग 38 उहाँलाई डिमेन्सिया रोग लाग्यो तर त्यो त्यति कमन चाहिँ होइन त्यो अलिकति अनकमन रेयर कुरै हो तर हामीले 60-65 वर्षपछि हामीलाई अल्जाइमर्स लाग्नेवाला छ भने यसको त रिस्क फ्याक्टरहरू जोखिमका कारकहरू त हामीले पत्ता लगाइसकेका छौं हो ती कारक तत्व त हजुरको 30-40 बटै शुरू भइसकेका हुन्छन् त्यही भएर हामी 40 भएका मानिसले के गर्नु पर्यो भने यसका डिमेन्सियाका जोखिमका कारकहरूलाई हटाउनु पर्यो त्यसमा के पर्छ भन्दाखेरि सर्वप्रथम त हजुरको स्मोकिङ अल्को उहाँ चाहिँ लगभग 38 उहाँलाई डिमेन्सिया रोग लाग्यो तर त्यो त्यति कमन चाहिँ होइन त्यो अलिकति अनकमन रेयर कुरै हो तर हामीले 60-65 वर्षपछि हामीलाई अल्जाइमर्स लाग्नेवाला छ भने यसको

0: सुगर कोलेस्ट्रोल छ भने यसलाई कन्ट्रोलमा राख्नु पर्यो किनकि हजुरको यो प्रेसर सुगर भएका व्यक्ति र जसको एलडीएल कोलेस्ट्रोल हाई भएका व्यक्तिलाई पनि भोलि गएर डिमेन्सिया हुन सक्ने जोखिम बढ्छ त्यही भएर हामीले यो प्रेसर सुगर कोलेस्ट्रोल त हजुर यो त लाइफस्टाइलको डिजिज हो त्यही भएर हामीले अहिलेदेखि नै लाइफस्टाइल परिवर्तन गर्नु पर्यो र अहिले मैले अनि अर्को यदि कसैको चाहिँ आँखाको समस्या छ कानको समस्या छ भने त्यसलाई पनि उपचारमा जानु पर्यो किनकि त्यो पनि डिमेन्सियाको रिस्क फ्याक्टर हो त्यस्तै गरेर हजुरको यदि कसैलाई मानसिक समस्या छ एङ्जाइटी छ डिप्रेसन छ भने त्यसको पनि उपचारमा जानु पर्यो किनकि त्यसले पनि डिमेन्सियाको जोखिमलाई बढाउँछ त्यही भएर यी सबै रोगहरू हाम्रो केले फरक पारिरहेछ लाइफस्टाइलले फरक पारिरहेछ त्यही भएर अहिलेको जुन हाम्रो अहिले सबलाई तनाव नभएको व्यक्ति कोही छैन होला स्ट्रेस नभएको व्यक्ति कोही छैन होला त्यही भएर स्ट्रेस म्यानेजमेन्ट हुनु पर्यो स्ट्रेस म्यानेजमेन्टको लागि हामीले के गर्न सकिन्छ भन्दाखेरि एक त हाम्रो लाइफस्टाइल चेन्ज गर्नु पर्यो दोस्रो भनेको हामीले एक्सर्साइज नियमित गर्न सक्छौ योग ध्यानहरू गर्न सक्छौ योग ध्यान भनेको बुढेसकालमा गर्ने चिज होइन हेर्नुहोस् भनेको बुढेसकालसम्म पर्खिनु पर्दैन भन्न खोजेको के मैले योग ध्यान गर्नलाई आजै शुरू गरौं त्यही भएर यसपालिको नारा पनि थिम पनि के छ भने रिथिङ्किङ द सिस्टम भनेको छ नि प्रणालीलाई पुनर्विचार अब सोच्नु भएन कि यो काम चाहिँ म बुढेसकालमा गर्छु भनेर थाती राख्नु भएन योग ध्यान गर्नलाई बुढेसकाल कुर्नु पर्दैन हो कोही ज्येष्ठ नागरिक हुनुहुन्छ गर्न सक्नुहुन्छ अझ हामी पछिको उमेरमा योगा गर्छौं भन्यो भने त मैले जति सक्छु 80 वर्षको बुवाले घुँडाको समस्या रहेछ भने त गर्न नसक्नु होला नि हो कि त्यही भएर हामीले स्वस्थ जीवनशैली चाहिँ अप्नाउनु पर्यो र अहिले स्वस्थ जीवनशैलीमा सबैभन्दा ठूलो एउटा बाधक चाहिँ के पनि देखिएको छ भने अहिलेको मोबाइल स्क्रिन टाइम भन्छौ नि हामी होइन अहिले हामीले झट्टै याद गर्यौं भने पनि अहिले मोबाइल र रिल्सहरू हामी यति स्क्रिन हजुरको स्क्रोल गर्छौं कि हाम्रो एटेन्सन कन्सन्ट्रेसन नै हजुरको कम भइसकेको छ कि
1: पहिला 3 घण्टाको फिल्म हेर्न सकिन्थ्यो परिवार बसेर होइन अब त्यो 5 मिनट 1 मिनटको रिल पनि हेर्ने धैर्य छैन
0: अब पहिले त्यही भएर अहिले हाम्रो यो इन्टरभ्यूलाई पनि होइन हामीले 1 घण्टालाई ब्रेक गर्दै गयौं भने चाहिँ सायद कोही हुनुहुन्छ होला 1 घण्टा पुरै सुन्नलाई अथवा पुरै हेर्नलाई अब हामीसँग त्यो धैर्यता नै नभएको छ र मलाई त के लाग्छ भने यो स्क्रिन टाइम हाम्रो कम स्क्रिन टाइम बढ्दै गयो भने यसले हाम्रो मानसिक स्वास्थ्यलाई पनि असर गर्छ स्मरण शक्तिलाई पनि असर गर्छ अब आगामी होइन ऊहरू ठूला स्टडीहरूले त्यो केही वर्षमा त यो देखाउनेवाला नै छ त्यही भएर मेरो अनुरोध चाहिँ सबैजनालाई के छ भने हामी स्क्रिन टाइमलाई घटौं स्क्रोलिङमा धेरै नलागौं र क्रिएटिभ काममा लागौं स्वस्थ जीवनशैली अपनाऊ त्यो भयो भने डिमेन्सिया र अल्जाइमर्सका रिस्क फ्याक्टर्सलाई हामीले घटाउन सक्छौ जोखिम कारकलाई घटाउन सक्छौ त्यो नै बुद्धिमत्ता हुन्छ
1: हजुर अब जोसँग जसको परिवारमा डिमेन्सिया अल्जाइमर भएका आमा बुवाहरू सँगै हुनुहुन्छ होइन उहाँहरूलाई चाहिँ सुझाव दिनुपर्दा चाहिँ भनौँ न एक त मानसिक तनाव अघि यहाँले भन्नुभयो नि मानसिक तनाव त पक्कै बिहोरेकै हुन्छ उहाँहरूले होइन अब आमा बुवालाई पनि सहज हुने गरी अनि उहाँहरू छोरा बुहारीहरूलाई पनि सहज हुने गरी दुवैले चाहिँ कस्तो खालको जीवनशैली अप्नाउने तनावमुक्त जीवनशैली
0: त्यसको लागि चाहिँ पहिलो कुरा त हामीले के गर्नुपर्छ नि जसको घरमा डिमेन्सियाको बुवामा हुनुहुन्छ सर्वप्रथम त हामीले स्वीकार्नुपर्छ कि यो रोग छ भनेर स्वीकार्नुपर्छ मेरो केही बिरामीहरू हुनुहुन्छ डिमेन्सियाको बिरामीहरू र उहाँको परिवारहरू हुनुहुन्छ जसले अझै पनि कोही कोहीले स्वीकार नै सक्नु भएको छैन उहाँको श्रीमानलाई डिमेन्सिया छ होइन र श्रीमतीले लामो समयसम्म पनि यसलाई स्वीकार्न सक्नु भएन कि त्यो स्वीकार्न नसक्दाखेरि जो डिमेन्सिया बढ्दै जाँदाखेरि विभिन्न लक्षणहरू देखिन्छ नि त्यो लक्षणले उहाँहरू विचलित हुनुहुन्छ त्यही भएर पहिलो काम चाहिँ के हो भने यदि रोग छ भने त्यो रोगलाई स्वीकारौं दोस्रो भनेको त्यो रोगले विभिन्न समस्याहरू लिएर आउन सक्छ त्यही भएर विभिन्न स्टेज अघि हामीले भन्यौं नि शुरूआती अवस्थामा धेरै गाह्रो नहोला उहाँहरूले आफ्नो काम आफै गर्न सक्नुहुन्छ मध्यम अवस्थामा अरूमा अलिअलि निर्भर पर्ला पछि गएर एडभान्स अथवा जटिल अवस्थामा पूर्ण रूपमा परिवारको हेल्प चाहिन सक्छ त्यो भएको हुनाले हामीले के गर्नु पर्यो भने सकभर अघिल्लो अवस्थामै हामीले उपचार शुरू गर्यौं भने यसलाई लम्बाउन सक्छौ र मानव कसैको अलिअलि जटिल अवस्थामा पुग्नु भयो भने हामीले चाहिँ के गर्नु पर्यो भने त्यस्तो अवस्थामा उहाँहरूको अवस्था अनुसारका विभिन्न गतिविधिहरू हामीले गराउन सक्छौ उहाँहरूलाई एक्टिभ राख्ने गर्न सक्छौ हो ती चिजहरू गर्नु पर्यो र यदि हजुरको चाहिँ आफूलाई उहाँहरूको स्याहार गर्दा गर्दै मानसिक एकदमै तनाव भएको महसुस भएको छ भने त्यस्तो अवस्थामा चाहिँ अरूको हेल्प पनि माग्नु पर्यो अरू परिवारको हेल्प पनि माग्नु पर्यो जस्तै कान्छो छोरासँग बसिराख्नु भएको छ कान्छो छोरा बुहारी नै थाकिसक्नुभयो भने त्यति बेला सायद माइलोसँग सल्लाह के अरे हेल्प माग्ने हो कि जेठोसँग हेल्प माग्ने हो त्यो गर्नु पर्यो होइन भने यदि हजुर केयर गिभर बर्डनमा हुनुहुन्छ तनावमा हुनुहुन्छ भने हजुरले त ज्येष्ठ नागरिक बुवा आमाको आफ्नो पनि ख्याल राख्न सक्नुहुन्न र ज्येष्ठ नागरिक बुवा आमाको पनि जो डिमेन्सिया

0: उहाँको पनि सही होइन स्याहार हुन सक्दैन। त्यस्तो अवस्थामा चाहिँ अरू परिवारका अरू साथीभाइको अरू परिवारका सदस्यको हेल्प माग्नु पर्यो। यदि त्यो सम्भव छैन भने केयर गिभर राख्नु पर्यो। यदि त्यो पनि सम्भव छैन भने केही समयको लागि केयर होमहरूमा राखेर होइन उहाँहरूले राम्रो सुविधा पाउने ठाउँमा राख्नु पर्यो। आफू रिफ्रेस हुनु पर्यो। त्यसलाई हामी रेस्पाइट केयर पनि भन्छौ होइन। केयर गिभरको लागि रेस्पाइट केयरमा जान सकिन्छ। अनि जब उहाँहरू फेरि नर्मलमा आउनुहुन्छ अथवा फ्री रिफ्रेस हुनुहुन्छ अनि फेरि सकिन्छ भने बुवा आमालाई आफ्नै घरमा लिएर आएर फेरि त्यो केयर गर्न सकिन्छ।
1: अब डिमेन्सिया र अल्जाइमर यो सँगसँगै हामीलाई आफ्नो जीवनलाई अगाडि बढाउनु छ होइन। परिवारको जोसुकैलाई पनि हुन सक्छ र परिवारमा सबैसँगै बस्नु नै छ होइन। अब बुदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ डिमेन्सिया सँगसँगै बाँचौं र बसौं खुशी साथ रहौं भन्नको लागि चाहिँ बुदागत रूपमा सुझाव के दिनुहुन्छ?
0: सर्वप्रथम त हामीले सकभर डिमेन्सियाका अल्जाइमर्सका रिस्क फ्याक्टर जोखिम कारकहरूलाई हटाउ आफ्नो जीवनबाट। पहिलो त म यही सुझाव दिन्छु किन भन्दाखेरि रोग लाग्न नदिनु नै बुद्धिमानी हो किनकि रोग लागिसकेपछि त्यसको जटिलतामा जान्छ। र दोस्रो समयमै यदि लक्षण देखिएको छ भने समयमै परामर्शमा जाउँ डायग्नोसिसमा जाउँ कारण के रहेछ पत्ता लगाऊ र त्यसको उपचारमा जाउँ। तेस्रो रोग लागिसकेपछि त्यसलाई स्वीकार गरौं र स्वीकार गरिसकेपछि अवस्था कुन अवस्थाको छ त्यो अनुसारले स्याहार गरौं। चौथो सबै चीज मैले एक्लैले गर्नुपर्छ भन्ने नसोचौं अरूको पनि साथ सहयोग मागौं हो। र पाँचौमा चाहिँ म के भन्छु भने यदि घरमा सकभर घरमै म्यानेज गर्ने कोसिस गरौं औषधि समयमा दिउँ डाक्टरको परामर्श बिना औषधिहरू नछोडौ हो। र यदि घरमा म्यानेज गर्न सकिँदैन भने अरू संयन्त्रहरूको पनि हामीले हेल्प लिनुपर्ने हुन्छ त्यो हामी अप्नाउन सक्छौ। र अर्को के गर्न सकिन्छ भने सरकारले दिएका सेवा सुविधाहरूको पनि प्रयोग गर्यौं। सरकारले हेरेन मात्रै नभनौं सरकारी सेवा सुविधा के छन् त्यो सेवा सुविधाको पनि हामीले सेवा लियौं। र अर्को चाहिँ सरकारले पनि सरकारी हिसाबमा अहिले एउटा मात्रै वृद्धाश्रम छ हेर्नुहोस् त्यहाँ हामीले डिमेन्सियाको बिरामी लगेर राख्यौँ भने त्यो उहाँले प्रपर केयर पाउँदै पाउनुहुन्न। अहिलेको अवस्था के छ पशुपति वृद्धाश्रमको हामीलाई थाहा छ। त्यो भएको हुनाले अब सरकारले पनि ज्येष्ठ नागरिक र त्यहीमाथि पनि डिमेन्सिया अल्जाइमर्स भएका बिरामीहरूको लागि स्याहारको लागि भनेर छुट्टै डिमेन्सियाको लागि चाहिँ लङ टर्म केयर होम होइन। अब जो परिवारले घरमा कोसिस गर्दा गर्दै पनि सक्नु भएन त्यस्ता परिवारहरूको लागि भनेर चाहिँ डिमेन्सियाको लागि लङ टर्म केयर होम अथवा डिमेन्सिया रिहेबिलिटेसन सेन्टरहरू चाहिँ बनाउन जरूरी छ।
1: त्यो चाहिँ संघ प्रदेश र स्थानीय निकाय तिनैले गर्नु पर्यो
0: हजुर एकदम।
1: डाक्टर साहब निकै महत्वपूर्ण विषयमा कुराकानी गर्न स्टुडियोमै आइदिनु भयो म धेरै धन्यवाद दिन चाहन्छु यहाँलाई।
0: हस् धन्यवाद मलाई पनि बोलाएर मेरो अनुभव र मेरो ज्ञान शेयर गर्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अर्याल। उहाँसँग आज हामीले अल्जाइमर र डिमेन्सियाको पहिचान न्यूनीकरणका लागि परिवारको भूमिका र सरकारी सेवा सुविधाका बारेमा कुराकानी गर्यौं। यो कुराकानी सँगै बदलिदो नेपालको आजको समय पनि सकिएको छ। अर्को सोमबार अर्को नयाँ विषयमा कुराकानी लिएर आउने नै छौ। भोलि भने देश परदेश सुन्न सक्नुहुन्छ। प्राविधिक साथी दिनेश निरौला र संघर्ष विष्टलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि विदा हुन्छु। नमस्कार।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा सहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: सूचना
5: कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र, अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
4: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
5: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: महाचार महापहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई Thailand Holiday। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्री डे।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: के छ साथी खबर निकै खुसी देखिन्छौ त के काम गर्दैछौ आजकल तिम्रो जीवन त खुसी छ नि
2: काम पनि राम्रै छ दाम पनि टन्नै छ साथी प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ
1: वा साथी सेवा सँगै मेवा मिल्ने क्या गजबको प्रगति
2: धन सँगै इज्जत पनि कमाइने अभिकर्ता बनेर भविष्य पनि बनाइने सेवामा सम्मान पेसामा गर्व ढुक ढुक होइन ढुक कहौ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
3: Radio Bhedi FM Radio Bhedi FM
4: Radio Bhedi FM 98.6 Rexy 2.7 MHz Radio Bhedi Time Phase
5: अहिले बिहानको 9 बजेको छ
6: नमस्कार म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सभापतिमा गगन थापा निश्चित जस्तै दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन बाढ़ी पहिरोका कारण म्याग्दीका 550 घर परिवार प्रभावित भोटेकोशी बाढ़ीमा रसुवाका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन देशैभर लोकतन्त्र जोगाउ अभियान चलाउने विपक्षी दलहरूको घोषणा र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 32 खेल समावेश नेपाल खबरमा अब पूरा खबर नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू हुँदैछ हिजोदेखि शुरू भएको महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा नै चयन हुने निश्चित जस्तै भएको छ सभापतिमा तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि उहाँ क्षेत्रीय प्रतिनिधि चयन भइसक्नु भएको छैन सभापति बाहेकका अरू पदमा भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ पार्टीको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिश गरेको छ त्यसो भएमा वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ यस्तै विधान मसौदा समितिले दुई खुला महामन्त्री रहेकामा अब एक महामन्त्री महिलाका लागि थप्ने प्रस्ताव गरेको छ सहमहामन्त्रीको संख्या 14 पुर्याउने तयारी छ यस्तै केन्द्रीय सदस्यको संख्या पनि खुलातर्फ 35 जनाको ठाउँमा 45 जना र महिला खुलातर्फ 9 जनाको ठाउँमा 17 जना पुर्याउने तयारी छ यो सहित केन्द्रीय समितिको आकार 245 सदस्य हुनेछ नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र शुरू भएसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुँदैछ काठमाडौँको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि अहिले बिहान 9 बजेदेखि बन्द सत्र शुरू हुन लागेको हो बन्द सत्र पनि खुला मंचमै हुने कार्यक्रम छ बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्व प्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोध बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन 4:30देखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी भएको छ यसबारे आज यातायात व्यवस्था विभाग यातायात व्यवसाय राष्ट्रिय महासंघ र सरकारवालाहरूबीच छलफल हुँदैछ छलफलपछि अग्रिम टिकट खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राज सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाउने तयारी छ दशैंमा ठूलो संख्यामा यात्रु काठमाण्डुबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागेको हो। दशैंका लागि यात्रुको चाप बढ़न थालेपछि काठमाण्डु उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष राख्न थालिएको छ। हिजोसम्म 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका छन्। बल्कु चोक, फरफिङ चोक, हल चोक, नयाँ बस पार्क, चाभैल, कोटेश्वर लगायतका ठाउँमा सहायता कक्ष सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएको छ। कुल 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोले म्याग्दी जिल्लाका झण्डै 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पूर्ण, 93 आंशिक र 342 घर जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण, 12 घरमा आंशिक र 183 घर जोखिममा परेका छन्। 56 गोठ भत्किँदा 22 पशु चौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र मालिका गाउँपालिकामा 2 पहिरोमा परि ज्यान गएको छ। यस्तै बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1-1 जना बेपत्ता छन्। यस्तै गएको भदौ 10 गतेको विनाशकारी बाढ़ीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलोवालका अनुसार बाढ़ीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय, पहिरेवेशी चिपलेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इंग्लिश बोर्डिङ स्कूल क्षतिग्रस्त छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिपलेटी आधारभूत विद्यालयका 1 रहेका इकाई प्रमुख सिलोवालले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाड़का थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाड़का थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना समेत छ। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा समेत भएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्खे खोलाको प्राकृतिक वाहव क्षेत्रमा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ। असोज 15 गतेदेखि शुरू भएको अभियान अन्तर्गत अहिलेसम्म 12 स्थायी र 14 अस्थायी संरचना हटाएको महानगरका मेयर धनराज आचार्यले बताउनु भएको छ। अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लयर्स कुखुरा पालक संघले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ। यस वर्षको नारा प्रोटीन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ। संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार महिना नै विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात अक्टोबर 9 मनाइनेछ। अब विदेशको खबर। भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हिजो तेस्रो दिन पनि प्रदर्शन जारी रहेको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत भयो। मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएका भारतीय संचार माध्यमहरूले जनाएका छन् उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। सीजेबीका प्रमुख अभिजित दिवकेले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ। तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ। यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाउँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। ककरो जनता पार्टीले अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ। अब खेल खबर। आउँदो मंगसिर 16 देखि 27 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 32 खेल समावेश गरिएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये 28 खेल कर्णाली र बाँकी 4 खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताउनुभयो। एथलेटिक्स, ब्याडमिण्टन, बक्सिङ, बास्केटबल, क्रिकेट, फुटबल, ह्याण्डबल, रग्बी, तेक्वान्दो, भलिबल, उसु, कुस्ती, कबड्डी, कराते, फुल कन्ट्याक्स कराते, हकी र ई स्पोर्ट जस्ता खेलहरू सुर्खेतमा सञ्चालन हुनेछन् भने शारीरिक संगठन कालीकोटमा, जुडो जाजरकोट, खोखो रूकुम पश्चिम, आईटीएफ तेक्वान्दो तथा बुत्तीचाल दैलेख, टेबल टेनिस सल्यान र आर्चरी जुम्लामा गर्ने उहाँको भनाई छ। पौडी, भारत्तोलन, टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगंजमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ। यद्यपि प्राविधिक समितिको थप छलफलपछि खेलहरू कर्णालीमा हुन सक्ने समेत बताइएको छ। खेलाड़ी र अफिसियल्स गरी झण्डै 9,000 सहभागिता रहने आयोजकको अनुमान छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र, सभापतिमा गगन थापा निश्चित जस्तै। दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ खोल्नेबारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन। बाढ़ी पहिरोका कारण म्याग्दीका 550 घर परिवार प्रभावित। भोटेकोशी बाढ़ीमा रसुवाका 45 विद्यार्थी अझै सम्पर्कविहीन। भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन। देशैभर लोकतन्त्र जगाउँ अभियान चलाउने विपक्षी दलहरूको घोषणा र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 32 खेल समावेश।
2: यही असोज 24 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेकरा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौं।
3: विशेषज्ञ डाक्टर द्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: साथै उक्त दिन विशेष आधुनिक मेसिन द्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ।
2: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
3: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
5: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
6: ल दाई किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
2: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
6: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858040719 र 9858051715।
7: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
8: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
7: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
8: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
7: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
9: Radio Bini FM. Radio Bini FM.
10: Radio Bini FM. 98.6 Rexy 2.7 MHz.

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198 198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
3: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब समयभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
10: रेडियो भेरी एफएम।
11: Guys, I want to dedicate everyone. Let's participate in the radio.

0: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगञ्जमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: खुसीको खबर,
4: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
4: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
4: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
4: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
4: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
4: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्र नगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1900।
5: तपाईहरुको माया विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
2: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
5: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
2: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
5: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
2: साथै सुगर थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
5: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ, काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो, कमाइ चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
6: हजुर, कमाइ चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था।

0: अमृतसर पंजाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
1: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
4: रेडियो भेरी एफएम

0: के तपाईँ उपचार गर्दा गर्दै निराश्नु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक अल्सर, गानोबोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस्ता भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840044631।
2: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000। इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 9805424209।
5: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
6: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
5: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
6: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
5: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
7: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखि
1: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु कहाँ फ्रिज किन्नु कहाँ के किन्नु अरे जाम कति ठाउँमा भ्याउनु मैले अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि ल हिँड्नुहोस् म देखाइदिन्छु कस्तो
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ
2: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्
3: प्रोप्राइटर रवि लामिछाने रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब वीरेन्द्र नगर छ बीच बजार सुर्खेत मोबाइल नम्बर 9858404519 र 9858551715
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने जीर्ण रोगको उपचार तथा परामर्श अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच काने गुजी ढुसी र बाह्य वस्तु परेको निकालिने कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने
4: थप जानकारीका लागि सनराइज मेडिकल हल आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड पिपिरा चोक सुर्खेत सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 9855-17-645 र 9884-21-313
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
6: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
6: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
7: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडीमुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्
8: हजुर आजै सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 9715-9715-90
9: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, घाँट दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
1: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कस्तो।
5: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
5: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार, सुर्खेत। मोबाइल नम्बर 98-85-40-719 र 98-85-51-715।
3: सूचना। यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा, सुर्खेत।
6: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गते सम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्यान्ड हलिडे।
7: सबैको मान्छु नै
8: रेडियो भेरी एफएम।

0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
1: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
1: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
2: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
1: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670 71284 र 97498640।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ। सूचना,
3: यही असोज 24 गते चौथो शनिवारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98550-13-956।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै सिक्न मिल्ने। अब समयभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
4: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
3: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर, सर्ट सर्ट उपहार।
4: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि,
3: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: ए जुना, के गर्नु र गाउँमा बसेर, ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
8: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
7: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
8: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
7: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
8: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
7: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
8: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
9: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
10: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
11: रेडियो भेरी एफएम।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउँ, जीवन बचाउँ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 हजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: सूचना
4: यही असौ 24 गते चौथो शनिवारको दिन
3: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
5: रेडियो भेरी एफएम 98.6 मेगाहर्ज। रेडियो भेरी टाइम्स
6: अहिले बिहानको 11 बजेको छ।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई बिहान एघार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा कर्णालीमा हुने दशौं राष्ट्रिय खेलकुदमा 11 टोलीले 32 खेलमा प्रतिस्पर्धा गर्ने, अब मिति नसर्ने सरकारी दावी। हुम्लाको नाराले खुँदै लिमी प्रवेश गर्ने सड़कमा जमेको हिउँ पन्छाउन स्थानीयको माग, सड़क बन्द हुँदा शास्ति भएको गुनासो। र आईसीसी विश्व क्रिकेट लीग 2 एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई। कर्णालीमा आउँदो मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा 7 प्रदेशका टोली सहित 11 टीमको सहभागिता रहने भएको छ। सुर्खेतको वीरनरमा बसेको मूल आयोजक समितिको बैठकले 7 प्रदेश, 3 विभागीय टीम र गैर आवासीय नेपाली संघ एनएआरएन गरी 11 टीम सहभागी गराउने निर्णय गरेको हो। बैठकले आगामी मंसिर 16 देखि 27 गतेसम्म प्रतियोगिता गर्ने निर्णय पनि गरेको छ। यसैगरी बैठकले 32 खेल विधामा प्रतियोगिता सञ्चालन गर्ने भन्दै निजी क्षेत्रसँग सार्वजनिक साझेदारी पीपीपी अवधारणा अनुसार सहकार्य गर्ने बताएको छ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा मर्मत सम्भारलाई प्राथमिकता दिने लगायतका निर्णय पनि भएको छ। हुम्लाको नाङखा गाउँपालिका 5 को न्यालु र वडा नम्बर 6 को नारा लेखुँदै लिमी प्रवेश गर्ने सड़कमा जमेको हिउँ तत्काल पन्छाउन स्थानीयले माग गरेका छन्। दुवै लेखको सड़कमा बाक्लो हिउँ जमेर लिमी र हिल्सातर्फको यातायात बन्द भएपछि स्थानीयले हिउँ पन्छाउन आग्रह गरेका हुन्। न्यालु र नारा लेखमा जमेको हिउँका कारण यातायात सेवा बन्द भएपछि लिमीको आवागमन पूर्ण रूपमा ठप्प भएको वडा अध्यक्ष पालजोर तामाङले बताउनु भएको छ। उहाँले दुवै लेखमा जमेको हिउँ पन्छाउने व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग पनि गर्नुभएको छ। दुवै लेखमा 3.5 फिट भन्दा बढ़ी हिउँ जमेको उहाँको भनाइ छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत अहिले बन्द सत्र शुरू भएको छ। नयाँ कार्य समिति चयनका लागि चुनावी प्रक्रिया पनि शुरू हुने तयारी गरिएको छ। काठमाण्डुको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज बन्द सत्र भएको हो। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी कार्यतालिका पनि सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन र 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन र 4:30देखि 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेद्वारको दोस्रो नामावली प्रकाशन गरिनेछ। पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारी नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेर दिनभर प्रचार प्रसार गर्न पाइने, अनि बिहान 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। र आईसीसी विश्व क्रिकेट लीग 2 एक दिवसीय श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायतले टोलीको विदाई गर्नुभएको। आईसीसी विश्व क्रिकेट लीग 2 अन्तर्गत नेपालले ओमान र क्यानाडाको टोलीसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले श्रृंखला अन्तर्गत यही असोज 25 गते क्यानाडासँग, 27 गते ओमानसँग, 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते ओमानसँग खेल्ने तालिका रहेको छ। एक दिवसीय मान्यता जोगाउनका लागि नेपाललाई यो श्रृंखला जित्नुपर्ने दबाव रहेको छ। शीर्ष 4 भित्र पर्ने सम्भावना कायम राख्न नेपाल जित्नुपर्ने दबावमा रहेको छ। नेपालले जारी श्रृंखलामा सबै खेल जित्ने अपेक्षा गरिएको छ। हवस् तरीलाई बिहान 11 बजेको फेरि हाइलाइट्स सकियो, दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
0: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145484031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
4: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षे BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412883091, 98584032682।

0: सट्टा सँगै युद्ध श्रेणीमा आशाको शुरूआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा योगदान गर्नेछ।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
4: शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वॉच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्।

0: यही असोज 24 गते शनिबारका दिन सुफत पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: खुशीको खबर,
3: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
2: हाम्रा विशेष सेवाहरू आईबीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
3: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड, नेपालगंज बाँकी। सम्पर्क मोबाइल नम्बर 98455-36984।

0: हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा पत हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रदो सेवा तपाईँको साथमा माछा पुछ्रे ब्याङ्क।
1: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जीव गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हातखुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802290053, फोन नम्बर 083523400 वा 9802290053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्। तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
3: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्र नगर छ सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083521599 र मोबाइल नम्बर 9840349117।
4: रेडियो भेरी एफएम

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर वाशिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वाशिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुशीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन मोर पोसिबिलिटी।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: खुसीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: टेको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्,

0: काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
1: के हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारु त आफै भन्दिनँ क्या
0: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
2: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हात खुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
3: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
4: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
5: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायल्स, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522553 र मोबाइल नम्बर 9858056455।
0: सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्रांगणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत।
2: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383411045 र मोबाइल नम्बर 9855017645 र 9884821313।
4: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 जनाको ज्यान गयो, 1 जना घाइते। भक्तपुरको जगार्दीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाई दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू भएको छ। हिजो काठमाण्डको खुला मंचमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै कांग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ़न लागेको हो। खुला मंचमा केन्द्रीय कार्यसमितिको बैठक शुरू भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि पेशवर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ़नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढ़ाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झण्डी 7 बजे काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिवाङ लगेको निसीखोला गाउँपालिका 3 का वडाध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सड़क स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको श्रीविनायक नगरपालिका 8 कपली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आग लागि भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको यूपी भिसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबीसी पदयात्रामा जाने पर्यटकको संख्या बढ़ेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढ़ी पहिरोका कारण अवरूद्ध सड़क तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरूङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढ़ी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 वटा होटल तथा लज सञ्चालनमा छन्। ती होटलमा एकपटकमा झण्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढ़ी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सड़क र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाउ सामान्य घट्दा चाँदीको बढ़्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथेन्जेल। हामीले बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बागलुङमा माटोको डिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुन चाँदीको भावमा आज सामान्य घटबड भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलामा 400 रूपियाँले घटेर आज 2,91,500 रूपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाव 2,900 रूपियाँले घटेर तोलाको 2,91,900 रूपियाँ कारोबार भएको थियो। यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले बढ़ेको छ। हिजो 60 रूपियाँले घटेर तोलाको 4,390 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,430 रूपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले संकटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नमेन्ट सम्बन्धी क्षेत्रीय मंचलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। अब विदेशको खबर। फ्लाइ दुबईको जहाजमा ककपिट भित्रै पाइलटमाथि बमचोरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेका पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान शुरू भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी संचार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै एक दशक अघि मेलबर्नको आरएमआईटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र आतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उडेको फ्लाइ दुबईको FZ-1073 उडानमा ककपिटभित्र कप्तानमाथि बमचोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मदतमा पोर्चुगलले यूईएफ नेशन्स लीगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डु ड्रागाओमा गैरादी भएको खेलमा पोर्चुगलले 1 गोलले पछि परेको अवस्था उल्टाउँदै जीत हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई शुरूआती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मण्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्वपूर्ण 3 अंक हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेशन्स लीगको समूह ए 4मा आफ्नो विजयी यात्रा कायम रहेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपंक्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेण्डा तय गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुरू। बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते। भक्तपुरको जगाटीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ़्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र आतिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेशन्स लीगमा नर्वेमाथि पोर्चुगलको जीत। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी पिउने गरौं। नमस्कार।
2: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
3: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
2: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
3: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
2: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
3: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
2: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
3: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
4: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
5: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
6: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI Space IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
7: सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30औं वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2, कोलडाँडा, सुर्खेत।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा ब्याङ्क र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-0045।
2: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
3: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
2: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
3: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
4: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
5: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
4: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
5: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
4: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
5: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
4: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुफत मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी। हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू: हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठागुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
4: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
6: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाऊँ न खाजा खान।
7: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
6: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
7: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
8: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
6: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
7: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
6: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
9: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कुल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
9: परीक्षा केन्द्र ग्रेजुएट स्कुल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कुल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98681029656, 98412-88391, 98580-40382।
11: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
12: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त सारै प्रसन्न छ।
11: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
12: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
13: सबैको मान सुने
14: रेडियो भेरी FM।

0: दसैँ आयो, खुशी ल्यायो। हायरको खुशीको पल योजना।
1: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
0: सिंगल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर। सर्ट सर्ट उपहार।
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाऊ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटिज।
2: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पाता आफै सफा गर्नुहुन्छ अनि डिस्ट्रे वाटर पनि आफै हाल्नुहुन्छ।
3: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफाउनुहुन्छ।
4: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो। जथाभावी एसिड फालेको ठाउँमा 100 वर्ष खेती हुँदैन। शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ।
3: यो सोलर बलियो र भरपर्दो छ।
2: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको।
5: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जन चेतना अभियान, सहयोगी मानिकेज ऊर्जा सुर्खेत, फोन नम्बर 0385223060।
6: सूचना।
7: यही असोज 24 गते चौथो शनिबारको दिन
6: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
8: साथै बालरोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 0385906093।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, निकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98484-44631।
11: यो रोगले पनि मर्नु न बाँच्नु बनायो। क्यारो र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भया
12: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
11: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
12: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हाखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाँत, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
13: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97486-36175 र 98484-39576।
3: रेडियो भेरी एफएम।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगू रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
4: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-520-181 र सूचना अधिकारी मोबाइल नम्बर 98-580-71-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
3: कार्यक्रम तथा क्रियाकलापहरू: कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरियो क्षेत्र, अकबरे खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चकलाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारको आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा मह प्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
4: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मी कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
3: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम,
4: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

हजुर, अब विदेशबाट पठाएको रकम सजिलै माछा पुछ्रे ब्याङ्कमा हात हातमै प्राप्त गर्नुहोस्, किनकि माछा पुछ्रे ब्याङ्कले देशभरिका शाखा र शाखा रहित ब्याङ्किङ केन्द्र मार्फत सहज र छिटो रेमिटेन्स सेवा प्रदान गर्दै तपाईँको जीवनलाई सहज र सुलभ बनाउँदैछ। कुनै पनि रेमिटेन्स कम्पनीबाट रुपियाँ पठाए नि माछा पुछ्रे ब्याङ्कबाट सजिलै झिक्न मिल्ने। अब सधैँभरि सहज र फलप्रद सेवा तपाईँको साथमा।

यो दसैँ तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Buds 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज रेडियो भेरी टाइम्स
1: अहिले दिउँसोको 1 बजेको छ।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: नमस्ते काका, चिट्टिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
4: सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्रांगणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा, सुर्खेत।
5: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
5: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
5: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
5: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा, श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
6: रेडियो भेरी एफएम

0: यही असोज 24 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहज जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: खुसीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ, सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको माणिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। माणिकेश, मंगलगढ़ी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-520-0045।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्ध पथ लाइन गरिमा विकास मैंक मुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-549 र 97-679-044-43।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000-48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ। अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
8: हजुर आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिज, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
3: सूचना।
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
4: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी थ्री बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि, ल हिँड्नुहोस् म देखाइदिन्छु कसो।
2: हामी कहाँ एलजी सामसङ औरा

0: फ्रिज, एसी, वासिङ मेसिन र टिभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
2: रेडियो भेरी एफएम।

0: जनता केवल पांच दशक देखी।
1: पायल्स र फिस्टुलाको छारछुत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
2: तपाईँले छारछुत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
1: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
2: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
1: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छारसूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
2: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
1: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
1: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, वीरेन्द्रनगर 6 सुर्खेत, मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-489-117।
4: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण

0: तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
1: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454339375 र 98145804031।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
2: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज। रेडियो भेरी टाइम्स
3: अहिले दिउँसोको 2 बजेको छ।

0: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
3: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
2: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
3: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
2: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। Higher, more creation, more possibilities.
4: अब सुन्नुहोस् श्री स्टिज रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएर हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशजना भया
6: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
5: क्या हुन्थ्यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्याहरू त आफै भन्दिनँ क्या।
6: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त।
7: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथ रोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
8: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
9: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
10: रेडियो भेरी FM।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्र्याच कुपन मार्फत 1,00,000 जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्नु 10,000 स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: सूचना
2: यही असोज 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
1: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
1: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-84-21-313।
5: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
6: ए दाई के भन्या त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ, आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
5: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त।
6: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
5: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
6: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
5: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
6: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
7: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
8: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
9: महाचार महाबहार, Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 एक्टिभ, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
10: रेडियो भेरी एफएम

0: गाउँको मिठो मौनीले हाम्रो जीवन त मिठै बित्यो। अहिलेको तन्नेहरूको मन चाहिँ किन धनको तृष्णाले पो जित्यो।
1: ओहो गाठी कुरा आयो है।

0: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: के तपाईलाई पोली हाउस, स्प्रिङ कलर, स्प्रे पम्प, टिम्बो टिप्ने, च्याउ टिप्ने, जुस मेसिन, एल्मुनियमका सामानहरू चाहिएको छ
3: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट चल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
2: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
3: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
4: सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत।
5: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
6: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
5: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
6: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
5: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
6: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
5: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
7: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
6: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
7: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
6: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
7: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
6: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
7: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
8: रेडियो भेरी एफएम

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायर सँग खुशीको पल सजाऊ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रैच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्रैच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डाका साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नुभयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफटी 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
4: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
5: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
4: हाम्रा सेवाहरू
5: ग्यास्ट्रिक, अल्सर, गानोदोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।

0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी मोबाइल नम्बर 9948044631।
1: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
7: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
8: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
9: रेडियो भेरी एफएम 98.6 x 102.7 MHz।
10: रेडियो भेरी टाइम्स
11: अहिले दिउँसोको 3 बजेको छ।
1: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर।
10: भेटेपछि बाढीपछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश, आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुष 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो, विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई। नेपाल खबरमा अब पूरा खबर। सरकारले भोटेको सी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना र कार्यक्रमका लागि 5,59,17,72,27,00,000 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो। नेपाली कांग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्यसमितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टाछुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थालिएको छ। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास र जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाएको छ। यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति लिएको छ। बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ। त्यसैबीच कांग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दावी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 गते उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। त्यस्तै स्वास्थ्य बीमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बीमा सेवा डिजिटल पहिचान र दावी प्रणालीतर्फ अघि बढ़ेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक संकटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रूपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राजकीय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
12: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लक्की ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सुनसरी प्रहरले इनरुवा 3 सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित 2 पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाएको छैन। यो महत्वपूर्ण निर्णय गएको सेप्टेम्बर 27 ग्लोस्टर सायमा रहेको त्यस हवाई अड्डा नजिकै 3 शंकास्पद गाड़ी देखिएको घटना लगत्तै भएको हो। त्यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी आशंकामा प्रहरीले शुरूमा 5 र पछि एक बेलायती इरानी नागरिक गरी 6 पक्राउ गरे पनि उनीहरू सबै अहिले धरोटीमा रिहा भइसकेका छन्। फेयरफोर्ड हवाई अड्डाको यो घटना र अमेरिकी विमान फिर्ता लैजाने निर्णय बीच सम्बन्ध रहेको कुरालाई बेलायत र सरकारको प्रशासनिक केन्द्र व्हाइट हलका स्रोतहरूले अस्वीकार गरेका छैनन्। घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको बलियो संकेत देखिएको बताउनु भएको थियो। यद्यपि उहाँले विस्तृत जानकारी भने दिनुभएको छैन। यता इरानले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ। अब खेल खबर। पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेससले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन्। नेशन्स लीग अन्तर्गत नर्वे विरूद्धको खेलमा वैकल्पिक खेलाड़ीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा शुरूआती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरिएका थिए। त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन्। राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुंग्याउने भन्ने निर्णय रोनाल्डो ले नै गर्नुपर्ने प्रशिक्षक जेससले बताए। साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 जीत हासिल गर्यो र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै 100% नतिजासहित नेशन्स लीगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। 5 बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाड़ी हुन्। उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन्। चार बन्ज्याङ मित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीपछिको खोज तथा उद्धार शरण स्थगित, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढ़ीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश। कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश, आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बीमाका लागि पुस एकदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य, बीमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने, अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो, विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी, र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाए।
6: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग दुई। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री एफई 550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: महाचार महाबहार,
10: Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार।
11: यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी WhatsApp मार्फत पठाउनुहोस्, र हरेक दिन 8 जनालाई Redmi Watch 6 Play, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मङ्सिर 9 गते सम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्।
9: Xiaomi किन्दा उपहार एभ्रीडे।
12: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
13: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
12: सिङ्गल डोर फ्रिजमा ड्राई आइरन, डबल डोरमा मिक्सर ग्राइन्डर, अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर, सर्ट सर्ट उपहार।
13: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप, अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
12: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायर सँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।
14: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: जनता केवल पाँच दशक देखि
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250 मोबाइल नम्बर 98-4-80-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि 15,000 सम्म फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स रेडियम फिलेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भो बोलादै के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
5: Radio Berry FM

0: यही असोज 24 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: होन्डा सँगै यो दशैंमा आशाको शुरुआत गरौँ। स्क्रच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप्रो 10,000 सम्मको स्क्रच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिराजपुर खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
3: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98480-21313।
4: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
5: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको 7 दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454-33975 र 98145-84031।
5: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
7: रेडियो भेरी FM।

0: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
0: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
3: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङ्गटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
0: सूचना
4: यही असोज 24 गते चौथो शनिवारको दिन
0: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका

0: व्यक्तिहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, विरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
2: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
2: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
2: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोबोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर, बसपार भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98480-44631।

आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।

0: रेडियो भेरी एफएम 98.6 मेगाहर्ट्ज रेडियो भेरी टाइम्स
1: अहिले दिउँसोको 4 बजेको छ।

0: हिमाल पहाड़तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रोमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा कर्णालीमा खेल गतिविधि र तयारी तीव्र, ब्रेन्नारमा मूल आयोजक समितिको सचिवालय उद्घाटन, हुम्लाको नारालेख हुँदै लिमी प्रवेश गर्ने सड़कमा जमेको हिउँ पन्छाउन स्थानीयको माग, सड़क बन्द हुँदा शास्ति, र आईसीसी विश्व क्रिकेट लीग दुई एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई एक दिवसीय मान्यता जोगाउने मुख्य लक्ष्य। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा कर्णालीमा खेल गतिविधि र यसको तयारी बढ़ेको छ। प्रदेशको टोली तयारीका लागि सुर्खीसहित विभिन्न जिल्लामा खेलाड़ी छनौटको काम अन्तिम चरणमा पुगेको छ। केही खेलका खेलाड़ी छनौटको काम सकिएको र केही खेलमा छनौट प्रक्रिया जारी रहेको सम्बन्धित खेल प्रशिक्षकहरूले बताएका छन्। यसैबीच आज ब्रेननगरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन भएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल बहादुर शाहीले राष्ट्रिय खेलकुद प्रतियोगितालाई केन्द्रमा राखेर काम थालिएको दावी गर्नुभएको छ। मुख्यमन्त्री शाहीले प्रदेश सरकार प्रतियोगिताको कोर्स पूरा गर्न प्रतिबद्ध रहेकोले गर्नुभएको छ। यस्तै सामाजिक विकास मन्त्री जीत बहादुर मल्लले खेल क्षेत्रको महापर्व शुरूआत भइसकेकाले अब सबै सरकारवालालाई आफ्नो तर्फबाट सहयोग गर्न अपील गर्नुभएको छ। यसअघि हिजो ब्रेननगरमा बसेको मूल आयोजक समितिको बैठकले सात प्रदेश, तीन विभागीय टीम र गैरावासीय नेपाली संघ एनआरएन गरी 11 टीम सहभागी गराउने निर्णय गरेको छ। बैठकले प्रतियोगिता आगामी मंगिर 16 देखि 27 गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय पनि गरेको छ। यसैगरी बैठकले 32 खेलविधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नसर्नेमा ढुक्क हुन आग्रह समेत गर्नुभएको छ। हुम्लाको नामखा गाउँपालिका 5 को न्यालु र 6 नम्बर ओडाको नारा लेख हुँदै लिमी प्रवेश गर्ने सड़कमा जमेको हिउँ पन्छाउन स्थानीयले माग गरेका छन्। दुवै लेखको सड़कमा बाक्लो हिउँ जमेर लिमी र हिल्सातर्फको यातायात बन्द भएपछि स्थानीयले हिउँ पन्छाउन आग्रह गरेका हुन्। न्यालु र नारा लेखमा जमेको हिउँका कारण यातायात सेवा बन्द भएपछि लिमीको आवागमन पूर्ण रूपमा बन्द भएको लिमीका वडाध्यक्ष पालजोर तामाङले बताउनु भएको छ। आईसीसी विश्वकप क्रिकेट लीग दुई एक दिवसीय श्रृंखला खेल्ने राष्ट्रिय टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का लगायत पदाधिकारीले टोलीको विदाई गर्नुभएको हो। आईसीसी विश्व क्रिकेट लीग दुई अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। नेपालले श्रृंखला अन्तर्गत यही असोज 25 गते क्यानाडासँग, 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा आगामी कार्तिक 2 गते ओमानसँग खेल्ने तालिका रहेको छ। एक दिवसीय मान्यता जोगाउनको लागि यो खेल महत्वपूर्ण रहेको छ। शीर्ष 4 मा रहेर सिधै विश्वकप छनौट हुने बाटो नेपालका लागि कठिन भएकाले अहिले शीर्ष 6 भित्र रहेर एक दिवसीय मान्यता जोगाउनु नै मुख्य लक्ष्य रहेको छ। यद्यपि प्लेअफ मार्फत विश्वकप छनौट प्रतियोगितासम्म पुग्ने सम्भावना भने कायमै रहेको छ। हस्तारीलाई दिउँसो 4 बजेको फेरि हाइलाइट सकियो। अहिले 5 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।

0: सट्टा सँगै युद्ध सैनिकमा आशाको शुरुआत गरौ। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्ष सम्म फ्री सर्भिसिङ अथवा 5 वर्ष सम्म एएमसी र होन्डा छ साथ साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ उस्तै छ।

0: जनता केवल पांच दशक देखी।
1: ये रोगले पनी मरनु न बाँच्नु बनायो क्या रु र कसरु भएको छ मेरा दिन यस्तै बाई जना भया
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुकबित
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्या रु त आफै भन्दिनँ क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेशोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98849536576
6: के तपाई गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
7: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454333975 र 98145804031
7: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला
8: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वाह साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रहेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
6: महाचार महापहार Xiaomi वा Redmi को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा Xiaomi वा Redmi को लेटेस्ट फोन किनी MI स्पेस IMEI नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई Redmi Watch 6 प्ले, हरेक हप्ता 10 जनालाई Redmi Watch 6 Active, अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड होलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आफै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे।
7: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान HERCमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
8: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
7: नाक बन्द हुने समस्या,
8: नाकबाट रगत बग्ने,
7: नाकभित्र मासुको गिर्खा पलाएको,
8: घ्राण शक्ति गुम्ने,
7: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
8: कानको संक्रमण,
7: कान सुन्न गाह्रो हुने,
8: कान बज्ने समस्या,
7: चक्कर लाग्ने,
8: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
7: घाँटी दुख्ने,
8: आवाज बन्द हुने,
7: निल्न गाह्रो हुने,
8: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। SCRC अस्पताल,
7: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।

0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
1: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
1: त्यसो भए त म अहिल्यै फोन गर्छु नि। बरु नम्बर कति रे भन त नानी?
0: 198198।
2: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकै स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
0: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
2: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
0: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
2: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9802190053, फोन नम्बर 083523400 वा 9802190053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
0: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
2: एसडीएल, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
6: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
7: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
6: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
7: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
6: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
7: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बाँसको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
6: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
7: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
8: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
9: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97157190 97157190।
10: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
11: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
10: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
11: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
10: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाउ, जीवन बचाउ।
11: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
10: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
1: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
0: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
1: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा, कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु कसो।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
5: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा।

0: यसरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
1: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
0: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
1: बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ लॉ अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
1: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ लॉ, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ लॉ सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-029-56, 98-412-88-391, 98-580-40-382।
3: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
4: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखबिद्ध?
3: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारो त आफै भन्दिन क्या।
4: त्यति पनि राय नै, न्याय नपाए गोर्खा जानु भन्ना थिए, अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त।
5: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दाग, दुबी सम्बन्धी उपचार, पाइल्स, बवासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
6: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
7: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत, मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
8: यही असोज 24 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेक्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
9: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पित बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-550-13-956।
10: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: हिमाल पहाड़ तराई जोड़छौं सबैलाई साँझ पाँच बजेको भेरी हाइलाइट्स पाठक सब ढकालको नमस्कार तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन राम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा कर्णालीमा खेल गतिविधि र तयारी तीव्र ब्रेनरमा मूल आयोजक समितिको सचिवालय उद्घाटन हुम्लाको नारा लेख हुँदै लिमी प्रवेश गर्ने सड़कमा जमेको हिउँ पन्छाउन स्थानीयको माग सड़क बन्द हुँदा शास्ति र आईसीसी विश्वकप क्रिकेट लीग दुई एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय टोलीको विदाई एक दिवसीय मान्यता जोगाउने मुख्य लक्ष्य। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दा कर्णालीमा खेल गतिविधि र यसको तयारी बढ़ेको छ। प्रदेशको टोली तयारीका लागि सुर्खेत सहित विभिन्न जिल्लामा खेलाड़ी छनौटको काम अन्तिम चरणमा पुगेको छ। केही खेलका खेलाड़ी छनौटको काम सकिएको छ भने केही खेलमा छनौट भइरहेको सम्बन्धित प्रशिक्षकहरूले बताएका छन्। यसैबीच आज ब्रेनरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन गरिएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर साईले राष्ट्रिय खेलकुद प्रतियोगितालाई केन्द्रमा राखेर काम थालिएको बताउनु भएको छ। खेलकुद प्रतियोगिता भव्य र व्यवस्थित रूपले सम्पन्न गर्ने मुख्य उद्देश्यका साथ काम भइरहेको दावी गर्दै उहाँले खेल पूर्वाधार खेलाड़ीका लागि आवासको व्यवस्थापन प्रशिक्षण लगायतका गतिविधिहरू अगाडि बढ़िरहेका पनि बताउनु भएको छ। खेल सम्पन्नका लागि उच्च स्तरमा काम भइरहेको दावी गर्दै मुख्यमन्त्री साईले प्रदेश सरकार प्रतियोगिताको कोर्स पूरा गर्न प्रतिबद्ध रहेको पनि बताउनु भएको छ। सामाजिक विकास मन्त्री जीतबहादुर मल्लले खेल क्षेत्रको महापर्व शुरू भइसकेकाले अब सबै सरकारवालाले आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने अपील पनि गर्नुभएको छ। यसअघि हिजो ब्रेनरमा बसेको मूल आयोजक समितिको बैठकले सात प्रदेश तीन विभागीय टीम र गैर आवासीय नेपाली संघ गरी 11 टीम सहभागी गराउने निर्णय गरिसकेको छ। बैठकले प्रतियोगिता आगामी मंगिर 16 27 गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय पनि गरेको छ भने प्रतियोगितामा 32 खेल विधामा विभिन्न स्पर्धा गराइने निर्णय पनि भएको छ। हुम्लाको नामखा गाउँपालिकाको 5 न्यालु र 6 नम्बर ओडाको नारा लेख हुँदै लिमी प्रवेश गर्ने सड़कमा हिउँ जमेपछि हिउँ पन्छाउन स्थानीयले माग गरेका छन्। दुवै लेखको सड़कमा बाक्लो हिउँ जमेर लिमी र हिल्सातर्फको यातायात बन्द हुँदा स्थानीयले शास्ति खेप्नु परेको गुनासो गरेका छन्। नालु र नारा लेखमा जमेको हिउँका कारण यातायात सेवा बन्द भएपछि लिमीको आवागमन पूर्ण रूपमा बन्द भएको लिमीका वडाध्यक्ष पालजोर तामाङले बताउनु भएको छ। उहाँले दुवै लेकमा जमेको हिउँ पन्छाउने व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गर्नुभएको छ। दुवै लेकमा 3.5 फिट भन्दा बढ़ी हिउँ जमेको उहाँको भनाइ छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र चलिरहेको छ। नयाँ कार्य समिति चयनका लागि पनि आज चुनावी प्रक्रिया शुरू हुने भएको छ। काठमाण्डुको खुला मंचमा हिजो महाधिवेशन उद्घाटन भएपछि आज भिरकोटी मण्डपमा बन्द सत्र गरिएको छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन पनि प्रस्तुत गर्नुभएको छ। यसै बीच निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ। यस अनुसार आज बेलुकीसम्म मतदाताको नामावली प्रकाशन गरिने बताइएको छ। र आईसीसी विश्व क्रिकेट लीग दुई एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द सचिव पारस खड्का लगायतले नेपाली टोलीको विदाई गर्नुभएको हो। राष्ट्रिय टोलीले विश्वकप क्रिकेट लीग दुई अन्तर्गत घरेलु टोली ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। श्रृंखला अन्तर्गत नेपाल यही असोज 25 क्यानाडासँग पहिलो खेल खेल्नेछ भने 27 ओमानसँग 31 क्यानाडासँग तथा कार्तिक 2 ओमानसँग खेल्ने तालिका रहेको छ। एक दिवसीय मान्यता जोगाउन नेपालका लागि यो खेल महत्वपूर्ण रहेको छ। नेपालले यो श्रृंखलामा 4 खेल जित्ने अपेक्षा गरिएको छ। कम्तीमा 4 मध्ये 3 खेल जिते नेपालले एक दिवसीय मान्यता जोगाउने सम्भावना निकै बलियो हुनेछ। हवस् तालीलाई साँझ पाँच बजेको फेरि हाइलाइट सकियो। अहिले साँझ साढे छ बजेको फेरि खबरमा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो फेरि सुन्दै गर्नुहोला। नमस्ते।
1: दसैँ आयो, खुसी ल्यायो, हायरको खुसीको पल योजना।
2: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
1: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
2: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
1: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौँ। स्क्र्याच कुपन मार्फत 1 लाखसम्म जित्ने मौका। चुज एनी वन स्किम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: खुशीको खबर।
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेविहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वीरेन्द्रनगर 2, कोलडाँडा, सुर्खेत।

0: बस्तीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठै खानेकुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385-20-045।
6: के छ साथी खबर? निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
7: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
6: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
7: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनौ।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
9: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्यो त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
9: अनि नगई भाष त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
10: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
9: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
10: महिनाको नेपाली 24,000-48,000 त कमाई चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
9: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
10: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
11: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
12: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90।
13: रेडियो भेरी FM।

0: यही असोज 24 गते शनिबारका दिन सुफा पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
3: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
3: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
2: विगत 30 वर्षदेखि वीरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045। सूचना
3: यही असोज 24 गते चौथो शनिबारको दिन
4: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
5: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्रनगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
6: महाचार महापहार शाओमी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी वाच 6 एक्टिभ अनि बम्परमा 4 जना विजेतालाई थाइल्यान्ड हलिडे। यो योजना मंगसिर 9 गतेसम्म मात्र। आजै नजिकैको शाओमी डिलरमा सम्पर्क गर्नुहोस्। शाओमी किन्दा उपहार एभ्री डे
7: रेडियो भेरी एफएम।

0: ए जुना के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
1: ए दाई के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
0: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
1: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
0: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
1: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
0: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
1: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।

0: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
1: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97151915090 97151915090।
2: सूचना के तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथ रोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथ रोग सेन्टर सुर्खेद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज।
4: के तपाईलाई थाहा छ, सोलर धेरै ब्याट्री इन्भर्टरमा प्रयोग गर्दा ब्याट्रीको आयु घट्न सक्छ।
5: बिजुली बत्तीले इन्भर्टरमा पूरा चार्ज गर्न 12-16 घण्टा लाग्छ। विद्युतको अनियमितता र भोल्टेजमा कमी भएको हुँदा तपाईँको ब्याट्री पूरा चार्ज नहुन सक्छ।
6: इन्भर्टरको प्रयोग नहुँदा इन्भर्टरको स्विच अफ गर्नु पर्दछ। ब्याट्रीको जडान राम्रोसँग खुट्टी नसकिँदा र खुट्टी सफा नहुँदा र डिस्टिल वाटरको प्रयोग नगर्दा ब्याट्रीको आयु सकिँदै जान सक्छ। त्यसैले इन्भर्टर प्रयोगकर्ताले ब्याट्रीको आयु बढाउन र लोड सेडिङबाट मुक्ति पाउन त्यसमा सोलर प्यानलको प्रयोग गर्नु पर्दछ।
4: जनचेतना अभियानको लागि मानिकेज ऊर्जा सुर्खेत, फोन 0385-22-360।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
3: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज।
2: रेडियो भेरी टाइम्स,
8: अहिले साँझको 6 बजेको छ।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ीपछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
0: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
1: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच, व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
2: परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
0: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
1: र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेप बीच सम्झौता। देशभर 27 रंगशाला र कबड हल बन्ने।
3: आजैदेखि आफ्नो नियमित कमाई र तलबको रु 1000 भन्दा माथिदेखि प्रत्येक महिना एनआईसी एसिया क्यापिटलको म्युचुअल फन्ड अन्तर्गत एसआईपी गरी जीवनका सपनाहरू सहजै पूरा गर्नुहोस्।
4: थप जानकारीको लागि 9853514531 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 सम्पर्क गर्नुहोस्।
3: एनआईसी एसिया क्यापिटल।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556493333, 4935555।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झण्डै 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै सरकारले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा भएका बुदा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सहसचिव पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको प्रवक्ता पोखरेलले बताउनुभयो।
1: सरकारले भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक सबै अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुननिर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रूपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिश पठाउने निर्णय गरेको छ। यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिश गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र पालिका को समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो।
0: यसैबीच बढ़दो प्राकृतिक विपदलाई ख्याल गरेर सरकारले सड़क र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी आन्तरिक गृह कार्य थालेको छ। भोटे कोशी र काली गण्डकीमा आएको बाढ़ी पहिरोले सड़क पूर्वाधारमा अर्बौंको क्षति पुर्याएपछि सरकार यस्तो तयारीमा जुटेको हो। नेपाल पूर्वाधार पत्रकार समाजले आज काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा पूर्वाधार विकास मन्त्रालय र सड़क विभागका अधिकारीहरूले जलवायु परिवर्तनका कारण बाढ़ी पहिरोको स्वरूप र क्षति आकलनभन्दा बाहिर गएको बताएका छन्। मन्त्रालयका सहसचिव मार्जुन अधिकारीले विपद केन्द्रित मर्म सम्भार तथा विपद उत्तानशील इकाई स्थापना गर्न लागि जानकारी दिनुभयो। उहाँले अब बाढ़ीमा लेदो र घिग्रान समेत बग्ने गरेकाले माथिल्लो तटीय क्षेत्रमा त्यही अनुसारका अग्ला र लामा पुल तथा सड़कको नयाँ डिजाइन कोड लागू गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्तै सड़क विभागका महानिर्देशक विजय जैशीले बाढ़ीले पूर्वाधारको डिजाइनमा पुनर्विचार गर्न झकझकाएको बताउँदै विपद सम्बन्धी विज्ञ इन्जिनियरहरूको दरबन्दी र राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त लगायतले दीर्घकालीन रणनीतिका लागि भूगर्भ र हाइड्रोलोजी अध्ययनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ।
1: भोटेकोशी बाढ़ीले पुर्याएको क्षतिकै पृष्ठभूमिमा आज परेको विश्व बसोबास दिवसका अवसरमा सुरक्षित र एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा सरकारवालाहरूले जोड़ दिएका छन्। बाढ़ीका कारण रसुवा, नुवाकोट, धादिङ सहितका 15 पालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने 7,500 भन्दा बढ़ी आवासमा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरूले नेपालका बस्तीहरू जलवायु मैत्री र विपद प्रतिरोधी हुनुपर्नेमा जोड़ दिएका छन्। उनीहरूले भवन निर्माण सम्बन्धी मापदण्डको कड़ाईका साथ पालना गर्नुपर्ने र तीनै तहका सरकारबीचको समन्वयमा सुलभ तथा सुरक्षित आवासको पहुँच सुनिश्चित गरिने बताए। आज मनाइएको विश्व बसोबास दिवसको यस वर्षको नारा सुलभ आवास सुरक्षित बसोबास रहेको छ।
0: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको उहाँको जिक्र छ। सांसदहरूले उठाएका ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भू राजनीतिक परिस्थितिका कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनुभयो।
1: नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक संघ नेपाल आइस्पानले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। संघका अध्यक्ष सुधीर पराजुलीले निकाल्नुभएको विज्ञप्तिमा मध्य पूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढ़ेका कारण संचालन गर्न कठिन भएर सस्ता दरका प्याकेज बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मंचका महासचिव विष्णु प्रसाद तिमल सिन्हाका अनुसार यसले विद्यार्थीदेखि साना व्यवसायीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ। निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटीसीले भने ब्रडब्याण्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ।
0: स्वास्थ्य बीमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बीमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बीमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना निकाल्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दावी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा कांग्रेस महाधिवेशनमा सहभागीहरूको अपेक्षासँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
9: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
12: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढ़ीको बजेट सिफारिश ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने उपभोक्ता अधिकार कर्मीको भनाई लगायतका खबर प्रस्तुत गरियो।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली कांग्रेसको 15औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र शुरू भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेण्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 वटा छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थपिएको हो। हिमाल पहाड़ र मधेश तराई गरी 3 क्लस्टर अन्तर्गत हिमाल हल पहाड़ हल र तराई मधेश हल निर्धारण गरिएका छन्। जसमध्ये हिमाल हलमा 2331 पहाड़ हलमा 2226 र तराई हलमा 2376 प्रतिनिधि सहभागी भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसैगरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरिएको छ भने भ्रष्टाचार विरूद्ध शून्य सहनशीलताको नीति ल्याइएको छ। सांगठनिक रूपान्तरणतर्फ पार्टी सदस्यता डिजिटल बनाउने उम्मेद्वार चयनमा प्राइमरी चुनाव प्रणाली लागू गर्ने तथा 18 देखि 21 वर्षका युवा समेट्न युथ काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको छ।
0: नेपाली कांग्रेसको 15औं महाधिवेशनको बन्द सत्रमा 4 वटा प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाको राजनीतिक सहित 4 वटा प्रतिवेदन पेश भएका हुन्। उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले सांगठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो। पार्टीका उपसभापति विश्व प्रकाश शर्माले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरण अभिभावन र प्रतिवेदनमा कांग्रेसले अब पार्टीभित्र र बाहिर कहिल्यै नदोहोर्याउने विषयहरू स्पष्ट पारेको छ। संकल्पहरूमा व्यक्ति केन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्थायी गुट नबनाउने, अवसर अनुसार सिद्धान्त नफेरिने, पहुँचका आधारमा उम्मेद्वारी नदिने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने उल्लेख छ। यस्तै चुनावी घोषणा पत्रलाई कार्यान्वयनविहीन हुन नदिने र कानूनी प्रक्रियामा राजनीतिक संरक्षणको विसंगति अन्त्य गर्ने कांग्रेसले प्रण गरेको छ। नकारात्मक मात्र होइन, पार्टीले अब के गर्छौं भन्नेतर्फ 15 सकारात्मक प्रतिबद्धता समेत सार्वजनिक गरेको छ, जसमा पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, गुटको सट्टा विचारका आधारमा आन्तरिक प्रतिस्पर्धा गराउने र पार्टी सदस्यहरूलाई आय आर्जनसँग जोड्न 3 पार्टीका लागि 4 रोटीका लागि भन्ने नयाँ अवधारणा अघि सारेको छ। यसै गरी उम्मेद्वार छनौटका लागि इलेक्सन ब्यूरो मार्फत प्राइमरी पायलट प्रोजेक्ट सञ्चालन गर्ने, सरकारमा हुँदा राजनीतिक नियुक्तिमा इन्टिग्रेटिभ भेटिङ सिस्टम लागू गर्ने र पार्टी कार्यालयहरूलाई नागरिक सम्वाद केन्द्रको रूपमा विकास गर्ने कांग्रेसले जनाएको छ। पारदर्शिता, सुशासन र नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँदै कांग्रेसले यी रूपान्तरणका कामहरू अघि बढ़ाएको छ।
1: यस्तै कांग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार आज बेलुका 8:30 मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि उम्मेद्वारी मनोनयन, उम्मेद्वारी दरखास्तमा दावी विरोध सहित उम्मेद्वारको नामावली प्रकाशन हुनेछ। पछि 21 उम्मेद्वारको नामावली फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 बिहान 7 बेलुका 5 मतदानको कार्यक्रम तोकिएको छ। कांग्रेसले केन्द्रीय समितिको आकार बढ़ाएर 281 सदस्य पुर्याउने समझदारी गरेको छ। यसअघि 2078 सालको 14 महाधिवेशनमा 168 सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसको विशेष महाधिवेशनबाट यसलाई 231 सदस्यीय बनाइएको थियो। अब भने विधान संशोधन प्रस्ताव मार्फत यसलाई बढ़ाएर 281 सदस्यीय बनाउन लागेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ प्रस्तावमा एक सभापति, एक वरिष्ठ उप सभापति, एक महिला सहित 3 उपसभापति, 3 महामन्त्री र 14 सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। सहमहामन्त्री मध्ये 11 जना निर्वाचित र 3 जना मनोनित हुनेछन्, जसमा एक महिला अनिवार्य गरिएको छ। यस्तै खुल्लातर्फ केन्द्रीय सदस्य 45 र खुल्ला महिलातर्फ 17 जना रहनेछन् भने अन्य सबै क्लस्टरमा पनि संख्या बढ़ाइएको छ।
0: नवयुवा आन्दोलनपछि भइरहेको नेपाली कांग्रेसको 15 महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीले आफ्नो विगत, वर्तमान र भविष्यबारे आत्मसमीक्षा गर्ने अवसर पनि बनेको छ। पार्टीप्रति युवाहरूमा देखिएको वितृष्णा कांग्रेसको आदर्शप्रति नभई कार्यशैलीप्रति थियो भन्ने भाष्य अहिले प्रतिनिधिहरूको बोलीमा सुनिन्छ। हामीले हिजो काठमाडौँ खुला मञ्चमा भएको कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा देशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूलाई अबको नेतृत्वलाई के सुझाव दिनुहुन्छ भनेर सोधेका छौं।
13: आनन्द सन्तोषी राई धनकुटा, अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने, जेनजीहरूलाई चाहिँ काममा जोत्ने हो, कांग्रेसलाई बदल्ने, देशको अर्थतन्त्र, सामाजिक विकास, राष्ट्रिय एकतालाई बलियो बनाउने।
14: गंगा दाहाल सिन्धुलीबाट रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन, व्यवहार, सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको कांग्रेस सशक्त कांग्रेस, परिवर्तित कांग्रेस, ऊर्जाशील कांग्रेस र सबैलाई समेटेर लिएर जाने गर्विलो कांग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
15: दिनेश भट्ट, घर चाहिँ टोटी, जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ, त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ, राष्ट्र सबैलाई चाहिँ एक ढिक्का बनाएर नेपाली कांग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस्।
16: उर्मिला पन्ज्यार, म उत्तरी हो। कांग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन, तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो, जनताले महसुस गर्नु पर्यो, तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो, भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
17: शङ्करप्रसाद भुयाल, भोजपुर, अब युवकले अगाडि बढे, युवक आउनै पर्छ, देशमा युवक आएन भनेदेखि देश बन्दैन, त्यस कारण हामी बुढापाकाले आशीर्वाद दिने हो।
18: शान्ता बास्कोटा, कोशी प्रदेश 5 जिल्लाबाट, कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त, त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ, त्यो कुरालाई मनन निर्माण गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक बाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौ। त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ।
19: सक्षम काती मन्थली रामेछाबाट जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा। त्यसै गरी अब अरू महाधिवेशनमा पनि 44,000 50-60-70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
2: शान्ति शर्मा लुम्बिनी पर्दैछ। यो युवालाई सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष एकदम अनुभवी र यो देशलाई एकदम दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
20: विनोद राज जोशी दार्चुला हो। नेपाली कंग्रेसले आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कंग्रेसको आत्मा के हो, नेपाली कंग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले सहायता दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कंग्रेसको नेतृत्वले राष्ट्रियता लोकतन्त्र समाजवादको विचारलाई पुनर्भाषित गर्ने संकल्प राख्न सक्नुपर्दछ। नेपाली कंग्रेसको नेतृत्वले चाहिँ अनुशासन हिंसा गैर कानूनी कुराहरू जति पनि हुन्छन् यस्ता आफ्नो पार्टी पंक्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ।
21: विदिता मिश्र काठमाडौँ। पछिल्लो समय जुन युवाहरूको वितृष्णा भएको थियो पार्टीप्रति, यो नेपाली कांग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो। 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ। युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
0: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
22: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
23: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
24: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुफद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
23: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17-645 र 98-481-313।
25: समय बदलियो, पुस्ता फेरियो, तर साथ साथ उस्तै छ।

0: जनता केवल पाँच दशक देखि
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बाथ दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपार क्षेत्र टिकट काउन्टर देखि पश्चिम पट्टि मोबाइल नम्बर 9840044631।
3: बारे मधेस प्रदेशमा उच्च स्तरीय संवाद शुरू भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको दुई दिने संवादमा संघीय सांसद विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारी विज्ञ र नागरिक समाजको सहभागिता रहेको छ। उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप मधेस प्रदेशमा उच्च शिक्षाको भविष्य विषयक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्ग बहादुर केसीले मधेसको शैक्षिक अवस्थाबारे प्रस्तुतिकरण दिनुभएको छ। संवादमा औपचारिक अनौपचारिक तथा सिप शिक्षाबाट प्राप्त ज्ञानलाई एकीकृत र प्रमाणीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा शिक्षामा गतिशीलता क्रेडिट संचय तथा स्थानान्तरण प्रणालीको विकासका साथै परम्परागत माध्यमबाट सिप प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने विषयमा व्यापक छलफल भइरहेको छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको समेत सहभागिता छ।
4: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 20.48 अंकले घटेर 2566.77 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा फाइनान्स होटल तथा पर्यटन जलविद्युत लगानी समूह 1% धेरैले ओडा लागेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब रूपियाँको कारोबार भएकोमा आज 359 कम्पनीका 90 लाख किता शेयर 3.27 अर्ब रूपियाँमा किनबेच भएको छ।
3: सुनसरी प्रहरीले इनरुवा 3 सखुवा गाछी पोस्ट चेकपोस्टबाट 2566 किलो गाजा सहित ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एसपी पुष्पराज मल्लका अनुसार गाजा सहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकोटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकहरूले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायु विज्ञ कार्ल डाइस रोथ, उहाँका जर्मन सहकर्मी पीटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकहरूले संयुक्त रूपमा 1.10 करोड़ स्वीडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि नयाँ बाटो खोलेको जनाएको छ। यो सँगै यस वर्षको नोबेल पुरस्कार घोषणा शुरू भएको छ। अब भोलि भौतिक शास्त्र, पर्सि रसायन शास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेताहरूको नाम घोषणा हुनेछ।
3: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आर्टिफिशियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात एसआई राख्नुभएको थियो। आर्टिफिशियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउसकी चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। ओपन एआई र एन्थ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीहरूका कार्यकारीहरूले कड़ा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो, तर ट्रम्पले कड़ा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरै जसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोड़िदिनु भएको छ। खर्बपति एलन मस्क सहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। सरकारले खेलकुद विकास पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढ़ाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेप बीच समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्रालय र राखेप बीच भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुदको आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रंगशालाको स्तर उन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।
3: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि भारत र वेस्ट इण्डिजलाई जरिवाना तिराएको छ। शनिबार न्यू चण्डीगढमा भएको खेलमा आईसीसीले भारतका खेलाड़ीलाई म्याच फीको 20% र वेस्ट इण्डिजका खेलाड़ीलाई 10% जरिवाना गरेको हो।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
3: बाढ़ीपछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढ़ीको बजेट सिफारिश।
4: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द। नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
3: कांग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि शुरू। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
4: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
3: र राखेपा र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपा बीच सम्झौता। देशभर 27 रंगशाला र कवर्ड हल बन्ने।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि विदा हुन्छौ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौं। नमस्कार।
5: दसैँ आयो, खुशी ल्यायो, हायरको खुशीको पल योजना।
6: अब हायर रेफ्रिजरेटर, वाशिङ मशिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
5: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। शर्ट शर्ट उपहार।
6: फ्रन्ट लोड वाशिङ मशिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
5: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाउ हरेक घर। हायर, मोर क्रिएसन, मोर पोसिबिलिटी।

0: होंडा सँगै यो दशैंमा आशाको सुरुवात गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप्नु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होन्डासँग साथसाथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होन्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: के छ साथी खबर? निकै खुसी देखिन्छौ त। के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि।
0: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
0: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने। सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकै अभिकर्ता बनौ।
2: Radio Bini FM, Radio Bini FM,
3: Radio Bini FM, 98.6, 102.7 MHz.

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकै गर्दा कर्णालीमा खेल गतिविधि र तयारी तीव्र। वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय उद्घाटन।
1: रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्यार्पो हाइड्रोको परीक्षण उत्पादन शुरू, 3.3 मेगावाट क्षमता।
0: बाँकेमा फल लाग्ने बेला धान खेतीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तित।
1: र आईसीसी विश्वकप क्रिकेट लीग 2 एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई, एक दिवसीय मान्यता जोगाउने मुख्य लक्ष्य।
0: हिमाल पहाड तराई जोड्छौं सबैलाई साँझको भेरी खबरबाट। डिलु रावत र टेकराज केसीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np हाम्रो पात्रो .com र मोबाइल एप्लिकेशनबाट पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकै गर्दा कर्णालीमा खेल गतिविधि र त्यसको तयारी बढ़ेको छ। प्रदेशको टोली तयारीका लागि सुर्खेतसहित विभिन्न जिल्ला खेलाड़ी छनौटको काम अन्तिम चरणमा पुगेको छ। केही खेलका खेलाड़ी छनौटको काम सकिएको छ भने केही खेलमा छनौट प्रक्रिया जारी रहेको छ। यसैबीच आज वीरेन्द्रनगरमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गठित मूल आयोजक समितिको सचिवालय उद्घाटन भएको छ। कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगल बहादुर साईले राष्ट्रिय खेलकुद प्रतियोगितालाई केन्द्रमा राखेर काम थालिएको बताउनु भएको छ। खेलकुद प्रतियोगिता भव्य र व्यवस्थित रूपले सम्पन्न गर्ने मुख्य उद्देश्यका साथ काम भइरहेको दावी गर्दै उहाँले खेल पूर्वाधार, खेलाड़ीहरूका लागि आवासको व्यवस्थापन, प्रशिक्षण तय लगायतका गतिविधिहरू अगाडि बढ़िरहेको बताउनु भएको छ। खेल सम्पन्न गर्नका लागि युद्ध स्तरमा काम भइरहेको बताउँदै मुख्यमन्त्री साईले प्रदेश सरकार प्रतियोगिताको कोर्स पूरा गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ। यस्तै सामाजिक विकास मन्त्री हितबहादुर मल्लले खेल क्षेत्रको महापर्व शुरूआत भइसकेको भन्दै सबै सरोकारवालालाई आफ्नो तहबाट सहयोग गर्न पनि अपील गर्नुभएको छ। यसअघि वीरेन्द्रनगरमा हिजो बसेको मूल आयोजक समितिको बैठकले 7 प्रदेश 3 विभागीय टीम र गैर आवासीय नेपाली संघ एनआरएन गरी 11 टीम सहभागी गराउने निर्णय पनि गरेको छ। बैठकले प्रतियोगिता आगामी मंगिर 16 देखि 27 गतेसम्म कर्णाली प्रदेशमा गर्ने निर्णय पनि गरेको छ। यसैगरी बैठकले 32 खेल विधामा प्रतियोगिता सञ्चालन गर्ने निर्णय पनि गरेको छ। बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब नर्सरीमा ढुक्क हुन पनि आग्रह गर्नुभएको छ।
0: हुम्लाको नामखा गाउँपालिका 5 को न्यालु र 6 नम्बर वडाको नारा लेख हुँदै लिमी प्रवेश गर्ने सड़कमा जमेको हिउँ पन्छाउन स्थानीयले माग गरेका छन्। दुवै लेकको सड़कमा बाक्लो हिउँ जमेर लिमी र हिल्सातर्फको यातायात सेवा बन्द भएपछि स्थानीयले हिउँ पन्छाउन आग्रह गरेका हुन्। न्यालु र नारा लेकमा जमेको हिउँका कारण यातायात सेवा बन्द भएपछि लिमीको आवागमन पूर्ण रूपमा बन्द भएको लिमीका वडाध्यक्ष पालजोड़ तामाङले बताउनुभयो। उहाँले दुवै लेकमा जमेको हिउँ पन्छाउने व्यवस्था गर्न स्थानीय प्रशासनसँग माग गर्नुभएको छ। दुवै लेकमा 3.5 फिट भन्दा बढ़ी हिउँ जमेको छ। लिमका स्थानीय बिरामी भए वा अन्य अत्यावश्यक कामले बाहिर निस्कनु परे हेलिकप्टर रिजर्भ गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई रहेको छ। लिमी जाने प्रमुख नाका मध्य 5000 मिटर अग्लो न्यालु लेक पनि एक हो। हिल्सा स्थित मानसरोवर होटल संचालक पेमा लामाले नारा लेकको सड़कमा जमेको हिउँ पन्छाएर यातायात सेवा शुरू गर्न हिल्सा सिमकोट सड़क योजनासँग माग गर्नुभएको छ। हाल हिल्सामा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, यारी नाका, भन्सार कार्यालय, अध्यागमन कार्यालय, होटल व्यवसायी तथा केही स्थानीय व्यापारी बस्दै आएका छन्। नारा लेकको सड़कमा जमेको हिउँ नपन्छाए हिल्साका स्थानीय थप समस्यामा पर्ने उहाँको भनाइ छ। यस वर्ष विगत 15 वर्ष यताकै पहिलो पटक हिल्सामा असोज 10 गतेदेखि हिमपात शुरू भएको स्थानीयले बताएका छन्। यसअघि कार्तिक महिनापछि मात्र हिल्सामा यति धेरै हिउँ पर्ने गरेको उनीहरूको भनाइ छ। मौसम परिवर्तनका कारण यस वर्ष चाँडै हिमपात भएको स्थानीयको अनुमान छ। दशैं तिहार नजिकै आएकाले हाल ताक्लाकोटमा रहेका हुम्लाका स्थानीयलाई पनि घर फर्कन समस्या रहेको छ।
1: रूकुम पश्चिमका स्थानीय तहहरूको संयुक्त लगानीमा बाफीकोट गाउँपालिका 3 मा निर्माण भएको स्यार्पो हाइड्रोको परीक्षण उत्पादन शुरू भएको छ। स्यार्पो हाइड्रो पावर कम्पनी प्रबन्धक रहेको स्यार्पो जलविद्युत आयोजनामा 3.3 मेगावाट क्षमताको रहेको छ। आयोजना निर्माण सम्पन्न भई उत्पादन शुरू भएपछि परीक्षण शुरू गरिएको स्यार्पो पावर कम्पनीका अध्यक्ष धनवीर ओलीले बताउनु भएको छ। उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड़िएको छ। परीक्षण उत्पादन सफल पछि नेपाल विद्युत परीक्षणका रूपमा प्राधिकरणको अनुमतिमा व्यावसायिक रूपमा उत्पादन शुरू गर्ने तयारी रहेको उहाँको भनाइ छ। परीक्षणका क्रममा कुनै खराबी नआए अबको 15 दिनभित्र आयोजनाले राष्ट्रिय ग्रिडमा रुकुमको सर्पुताल हुँदै बग्ने तिल्चा खोलाको पानी उपयोग गरेर उत्पादित हुने बिजुली राष्ट्रिय ऊर्जा प्रणालीमा जोड़िनेछ। यस आयोजनाको कुल लागत करिब 62 करोड़ रूपियाँ पुगेको छ। स्थानीय तहले सामूहिक रूपमा जलविद्युतमा लगानी गरेका कारण स्याल्पो हाइड्रो रूकुम पश्चिमका लागि नयाँ वित्तीय अभ्यासका रूपमा समेत हेरिएको छ। स्याल्पो पावर कम्पनीका रूकुम पश्चिमका 6 वटै कम्पनीमा रूकुम पश्चिमका 6 वटै स्थानीय तहको 54% र संघीय सरकारको अर्थ मन्त्रालयको 1% लगानी रहेको छ। बाँकी 45% हिस्सा सार्वजनिक सेवा मार्फत स्थानीय नागरिक तथा अन्य लगानीकर्ताका लागि लैजाने तयारी गरिएको प्रबन्धक स्यार्पो पावर कम्पनीका कार्यकारी प्रमुख प्रदीप ओलीले बताउनुभयो। स्यार्पो हाइड्रो पावरबाट करिब 1,81,77,000 युनिट विद्युत उत्पादन हुने प्रक्षेपण गरिएको छ। आयोजनाबाट वार्षिक करिब 10 करोड़ 15 लाख रूपियाँ आमदानी हुने अनुमान गरिएको छ। आयोजनाबाट उत्पादित विद्युत 33 केवी प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण लाइन प्रसारण प्रणालीमा जोड़िनेछ। यस्तै विद्युत गृहबाट बाफीकोट सब स्टेशन हुँदै राष्ट्रिय प्रणालीमा विद्युत प्रवाह गर्ने संरचना निर्माण गरिएको छ। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता भएकाले व्यावसायिक उत्पादन शुरू भएपछि आयोजनाले नियमित रूपमा विद्युत बिक्रीबाट आमदानी गर्नेछ।
0: भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई यो विश्राम।

0: कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण, दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
2: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
1: नाक बन्द हुने समस्या,
2: नाकबाट रगत बग्ने,
1: नाकभित्र मासुको गिर्खा पलाएको,
2: घ्राण शक्ति गुम्ने,
1: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
2: कानको संक्रमण,
1: कान सुन्न गाह्रो हुने,
2: कान बज्ने समस्या,
1: चक्कर लाग्ने,
2: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
1: घाँटी दुख्ने,
2: आवाज बन्द हुने,
1: निल्न गाह्रो हुने,
2: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
1: चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
3: यही असोज 24 हप्ते शनिबारका दिन सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
4: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू, नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
5: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाऊँ न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
5: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
7: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बब खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बब सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बब ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
5: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-40।
5: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
8: सूचना के तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेलामा हात खुट्टा वा जिउ अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नहुने, गोली गाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, बिहान ढाड अरठो हुने, घुँडा दुख्ने वा सुनिने, कुर्कुच्चा दुख्ने, प्राय उठ्ने बेला पाइताला पोल्ने वा झमझमाउने, प्राय राति पिडौला दुख्ने वा करकर खाने, जिउ गल्ने र छिटो छिटो थकान हुने, मांसपेशी कमजोर हुने, छालामा डाबर वा निको नहुने घाउ आइरहने, बारम्बार आँखा रातो हुने तथा दुख्ने र चिसोमा काम गर्दा हात खुट्टा निलो हुने र दुख्ने जस्ता लक्षणहरू मध्ये कुनै लक्षण देखा परेका छन् भने बाथरोग हुन सक्छ। समयमै रोगको निदान गरी उपचार गर्नुहोस्। नेशनल बाथरोग सेन्टर सुर्खेतद्वारा जनहितमा जारी सन्देश।
5: सूचना
6: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
8: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
9: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
10: रेडियो भेरी एफएम।
6: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले 10 राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकै गर्दा कर्णालीमा खेल गतिविधि र तयारी तीव्र, वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय उद्घाटन, रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्यार्पू हाइड्रोको परीक्षण उत्पादन शुरू, 3.3 मेगावाट क्षमता लगायतका खबर प्रस्तुत गर्यौं।
8: अब बाँकी खबर। हिन्दूहरूको महान पर्व दशैं तिहार नजिकैसँगै रोजगारीका लागि भारत गएका नेपाली चाडपर्व मनाउन स्वदेश फर्कने क्रम बढ़ेको छ। नेपाल भारत नाकामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाले पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न शहरमा गएका नेपाली अहिले ठूलो संख्यामा स्वदेश फर्किरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाका प्रहरी निरीक्षक राजन भट्टराईले चाडपर्व नजिकैसँगै भारत गएका नेपाली स्वदेश फर्कने क्रम बढ़ेको बताउनुभयो। उहाँले यो नाकाबाट दैनिक 1000 भन्दा बढ़ेको संख्यामा नेपाली स्वदेश फर्किरहेको भन्दै स्वदेश फर्कनेको संख्या दिनदिनै बढ़ेको बताउनुभयो। दशैं तिहार मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि नेपाल प्रहरीले आवागमनलाई जमुना नाकामा सहज बनाएको छ। इलाका प्रहरी कार्यालय जमुनाले रिक्सा, ई रिक्सा, बस र होटल व्यवसायबाट स्वदेश फर्कने नेपाली वर्षेनी ठगिने र लुटिने हुँदा प्रहरीले कड़ा निगरानी गरिरहेको जनाएको छ। अहिले चाडपर्वका लागि स्वदेश फर्कन थालेका नेपालीको संख्या बढ़दै गएपछि सीमा पारी रूपड़ियाको प्रहरीसँग समन्वय गरेर फर्किनेको सुरक्षा र व्यवस्थापनका लागि अनुरोध गरेको पनि जमुना प्रहरीले जनाएको छ।
6: बाँकेमा फल लाग्ने बेला धान खेतीमा रोगको संक्रमण देखिएपछि किसान चिन्तित बनेका छन्। अचानक धान खेतीमा धानको बोट सुक्ने समस्या देखिएको डुडुवा गाउँपालिका 5 का किसान अमर बुढा थोकीले बताउनुभयो। धानको पातमा साना खैरो हरियो पानीले भिजेको जस्तो थोप्ला देखिने र संक्रमण बढ़दै जाँदा धान सुक्दै जाने समस्या देखिएको उहाँको भनाई छ। यसपटक धानको उत्पादन बढ़ने आशा गरेकोमा अहिले पाक्ने बेलामा रोगको संक्रमणले उत्पादन घट्ने सम्भावना बढ़ेको छ। रोगबारे वडा कार्यालय र गाउँपालिकाका कृषि शाखामा जानकारी गराए पनि रोकथामका लागि प्रयास नभएको उहाँले गुनासो गर्नुभयो। फल लाग्ने बेलामा परेको भारी वर्षा र हावाहुरीले ढलाएको धानमा अहिले रोगको पनि संक्रमण देखिएको छ। कृषि ज्ञान केन्द्रका बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रसार अधिकृत सुजिता शर्माले कतिपय धान खेतमा रोगको संक्रमण भएको सूचना आए पनि क्षतिको विवरण यकिन हुन नसकेको बताउनुभयो। पालिका स्तरबाट रोग संक्रमणको अवस्था र क्षतिको बारेमा सूचना संकलन गर्ने काम भइरहेको उहाँको भनाइ रहेको छ।
8: दाङमा 2 मोटरसाइकल ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका 18 चौखोला स्थित सड़कमा लुम्बिनी प्रदेश 02002 52 नम्बरको मोटरसाइकल र रा 3
11: 756 नम्बरको मोटरसाइकल ठोकेर दुर्घटना भएको हो। दुर्घटनामा रात 3 पर 756 नम्बरको मोटरसाइकलका चालक 58 वर्षीय तेजबहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा गम्भीर घाइते भएका उहाँको मेडिकल कलेज कोहलपुर बाँकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले लुम्बिनी प्रदेश 02002 5290 नम्बरको मोटरसाइकल चालकलाई भने नियन्त्रणमा लिएको छ।
6: विद्युतको सुरक्षित प्रयोगबारे नेपाल विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रले विद्यालय स्तरमा जनचेतनामूलक कार्यक्रम थालेको छ। केन्द्रका प्रमुख रमेश अवस्थीले विद्युतसँग सम्बन्धित जोखिमबारे विद्यालय तहदेखि नै सचेत गराउन सके समुदायसम्म पुग्ने भएकाले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। विद्यार्थीले घरमा विद्युत प्रयोग गर्दा अभिभावकका साथै समाजमा विद्युत सुरक्षा सम्बन्धी जानकारी फैलाउन सक्ने अपेक्षा गरिएको उहाँको भनाइ छ। हरेक वितरण केन्द्रले पाएक पर्ने विद्यालयमा यो अभियान सञ्चालन गरिरहेका छन्। विद्युत प्राधिकरण कोहलपुर वितरण केन्द्रका प्रमुख सहितको टोलीले विद्यार्थीहरूलाई विद्युत प्रयोग गर्दा अप्नाउनु पर्ने सावधानी, विद्युतीय दुर्घटनाबारे बच्ने उपाय, प्राविधिक तथा गैर प्राविधिक विद्युत चुहावट नियन्त्रण र अनलाइन मार्फत विद्युत महसुल भुक्तानीका विषयमा जानकारी गराइएको छ। कार्यक्रममा विद्युत चोरी नियन्त्रणका लागि भएका कानूनी व्यवस्थाका साथै समयमै विद्युत महसुल भुक्तानी गर्नुपर्ने विषयमा समेत जानकारी दिइएको छ। सहभागीलाई घरमै बसेर अनलाइन माध्यमबाट विद्युत महसुल भुक्तानी गर्ने प्रक्रियाबारे पनि प्राधिकरणको टोलीले जानकारी गराएको थियो।
11: भेरी खबरमा खबरको सिलसिला अझै जारी छ, लगनको छोटो विश्राम।
12: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
13: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
12: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
13: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
12: 198 198।
14: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
15: समय बदलियो, पुस्ता फेरियो, साथ साथ उस्तै छ।

0: नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
1: समय बदलियो, पुस्ता फेरियो,

0: जनता केवल पाँच दशक देखि
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
3: तपाईहरूकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागू पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशारोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
2: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5099 र मोबाइल नम्बर 98-484-39-117।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
2: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक, सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: रेडियो भेरी एफएम।
2: तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै अन्य खबरहरू प्रस्तुत गर्यौं। अब बाँकी खबर, लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयं सेविकाको सेवा सुविधा र अवकाश सम्बन्धी व्यवस्थामा एकरूपता ल्याउने जनाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तह अनुसार महिला स्वास्थ्य स्वयं सेविकाले पाउने सेवा सुविधा फरक फरक रहेकाले भन्दै त्यसलाई नीतिगत सुधार मार्फत सम्बोधन गरिने बताउनु भएको छ। नेपाल स्वास्थ्य स्वयंसेविका संघ लुम्बिनी प्रदेश समितिले बुझाएको मागपत्र बुझ्दै आचार्यले स्वयंसेविकाको सेवा सुविधा विषयमा स्पष्ट मापदण्ड बनाएर एकरूपता कायम गर्ने बताउनु भएको हो।
1: कर्णाली प्रदेश सरकारको मुख्य न्याय अधिवक्तामा दैलेखका अधिवक्ता सर्वराज जोशी नियुक्त हुनुभएको छ। प्रदेश सरकारको सिफारिशमा उहाँलाई मुख्य न्याय अधिवक्ताका रूपमा नियुक्त गरिएको हो। नवनियुक्त मुख्य न्याय अधिवक्ता जोशीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। शपथ ग्रहण कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश हरि प्रसाद भण्डारी लगायत प्रदेश सरकारका प्रमुख एके राज जोशी, मुख्यमन्त्री मंगल बहादुर शाही, सभामुख नन्दा गुरूङ लगायत अन्य अधिकारी, कानून व्यवसायी तथा अन्य विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो। नेपालको संविधान अनुसार मुख्य न्याय अधिवक्ता प्रदेश सरकारको प्रमुख कानूनी सल्लाहकार हुने व्यवस्था रहेको छ। मुख्य न्याय अधिवक्ताले प्रदेश सरकारलाई कानूनी राय सल्लाह दिने तथा प्रदेश सरकारका तर्फबाट अदालतमा प्रतिनिधित्व गर्ने व्यवस्था रहेको छ।
2: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्य समितिको चयनका लागि चुनावी प्रक्रिया पनि शुरू भएको छ। काठमाडौँको खुल्ला मञ्चमा हिजो

0: अधिवेशन उद्घाटन भएपछि आज बन्द सत्रसँगै चुनावी प्रक्रिया शुरू भएको हो। निर्वाचन समितिले केन्द्रीय कार्य समिति चयनका लागि मतदाता नामावली प्रकाशन गरेको छ भने दावी विरोध साँझ बेलुकी 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेद्वारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 5:30 बजेसम्म उम्मेद्वारी दरखास्तमा दावी विरोध, बेलुकी 7 बजे उम्मेद्वारहरूको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसैगरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेद्वारहरूको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। यस्तै बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको हो।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 एकदिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाय भएको छ। नेपाल क्रिकेट संज्ञानका अध्यक्ष चतुरबहादुर सन्, सचिव पारस खड्का लगायतका पदाधिकारीले टोलीको विदाय गर्नुभएको हो। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेपालको घरेलु टोली ओमान र क्यानाडासँग प्रतिस्पर्धा गर्नेछ। खेल श्रृंखला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, 27 गते ओमानसँग र 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते ओमानसँग खेल्ने तालिका रहेको छ।
0: र नेपाली म्याराथनका कृतिमानी धावक हरिबहादुर रोकायालाई कर्णाली याक्सले 2,50,000 रूपियाँमा सम्मान गरेको छ। कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोकायालाई सम्मानसँगै कर्णाली याक्स हिरोज ब्राण्ड एम्बेसडर समेत घोषणा गरेको हो। रोकायाले खेलकुदमा सफलता प्राप्त गर्न संघर्ष नछाड्न खेलाड़ीहरूलाई आग्रह गर्दै देशलाई पहिलो स्थानमा राख्न सुझाव दिनुभयो। जुम्लाका रोकायाले 38 वर्षको उमेरमा सन् 2000 आफूले एभरेस्ट म्याराथनमा बनाएको विश्व कीर्तिमान अहिलेसम्म कसैले तोड्न नसकेको बताउनु भएको छ।
1: खेल खबरसँगै साँझको भेरी खबर सकियो। बिदा हुन गएलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकै गर्दा कर्णालीमा खेल गतिविधि र तयारी तीव्र, वीरेन्द्रनगरमा मूल आयोजक समितिको सचिवालय उद्घाटन।
1: रूकुम पश्चिमका स्थानीय तहको संयुक्त लगानीमा निर्माण भएको स्यार्पू हाइड्रोको परीक्षण उत्पादन शुरू, 3.3 मेगावाट क्षमता।
0: बाँकेमा फल लाग्ने बेला धान खेतीमा रोगको संक्रमण देखिएपछि किसानहरू चिन्तित।
1: र आईसीसी विश्वकप क्रिकेट लीग 2 एकदिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाय, 1 दिवसीय मान्यता जुगाउने मुख्य लक्ष्य।
0: हवस् त, तपाईँ हाम्रो भेट भोलि बिहानको भेरी खबरमा हुनेछ। त्यतिन्जेलसम्मको लागि साँझको भेरी खबरबाट समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित डिलु रावत र टेकराज केसी बिदा हुन्छौ। नमस्कार।
2: सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत। सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत।
3: सूचना यही असोज 24 गते चौथो शनिवारको दिन
2: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार, हाम्रा दैनिक सेवाहरू, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली चिफ फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, विरेन्द्रनगर 4 रिचोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
3: तपाईहरुको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
1: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
3: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ, अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
1: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
3: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98012-90053, फोन नम्बर 083-523-400 वा 98012-90053 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
1: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
3: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
2: सूचना।
4: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: कान जाँच शिविर हुने सम्बन्धी सूचना। यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेक्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
4: शिविरमा दिइने सेवाहरू कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक्रा नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98-550-17-645 र 98-481-313।
5: रेडियो भेरी एफएम।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
1: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
1: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार, सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858551715।
0: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपद लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर 6, बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 9858054899 र 97679044443।
3: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर रा, खाडी नै जान्छु कि क्या हो यता त केही उपाय नै लागेन
4: ए दाई के भन्यो त्यस्तो यतिकै किन खेत बन्दकी राख्नुहुन्छ आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि
3: अनि नगई भाषा त बहिनी अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त
4: जान त जाने तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त सुन्नुहोस् न इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन् अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्
3: ए हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो कमाई चाहिँ कति हुँदो रहेछ
4: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाई चाहिँ हुँदो रहेछ दाई कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ अन टाइम ड्युटी खानाको व्यवस्था पनि छ तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ
3: हो त नि ऋण खोज्ने झन्झट पनि नहुने कमाई पनि राम्रै हुने कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ
5: हजुर अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्
6: हजुर आज सम्पर्क गर्नुहोस् सम्पर्क मोबाइल नम्बर 97151590
7: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याकसँग जसमा पाइन्छ अल्ट्रा 300 Mbps सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक स्पिडको अल्टिमेट गोल भाइनेट साम्बा प्याक अल्ट्रा फास्ट अल्ट्रा फन
8: रेडियो भेरी एफएम

0: दसैँ आयो खुशी ल्यायो हायरको खुशीको पल योजना
1: अब हायर रेफ्रिजरेटर वासिङ मसिन एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार
0: सिंगल डोर फ्रिजमा ड्राई आयरन डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फुड प्रोसेसर सर्ट सर्ट उपहार
1: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि
0: शून्य प्रतिशत ब्याजमा किस्ताबन्दी सुविधा पनि छ हायरसँग खुसीको पल सजाउ हरेक घर हायर मोर क्रिएसन मोर पोसिबिलिटी
2: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: मध्य पश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ
2: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर 98681-029-56 98412-88391 98580-40382
4: समय बदलियो पुस्ता फेरियो तर साथ साथ उस्तै छ

0: जनता केवल 5 दशक देखी।
1: सूचना
2: यही असो 24 गते चौथो शनिवारको दिन
1: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू छाला कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार हाम्रा दैनिक सेवाहरू हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सम्पर्क फोन नम्बर 083-590-693।
4: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ज।

0: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। कुनेधान चाहिँ बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
1: र जापानमा आयोजित विश्व एसियाली खेलकुद सम्पन्न नेपाल दुई काशीमा सीमित जुम्लाका विश्वकृतिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: पाका पुस्ताले जीवनका अनेकौं उतार चढ़ाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीविकोपयोगी शिक्षा प्रदान गर्न सक्छौं। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्धवृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
3: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
4: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड़ नेपाली रूपियाँ बराबरको अनुदान प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा पीडी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढ़ुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
3: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू स्वीकृति गरेको छ भने वैकल्पिक विकास वित्त परिचालन नियमावलीलाई समेत स्वीकृति प्रदान गरेको छ। त्यस्तै जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिन सकिने वा नसकिने सम्बन्धमा छानबिन गरी सिफारिश गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदनलाई आवश्यक कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रसुवाका बाढ़ी तथा विपद प्रभावित क्षेत्रको पुनः स्थापना राहत कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीलाई आग्रह गरेको छ। संसदीय दलका नेता भीष्मराज आङदेवले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी संसदमा प्रधानमन्त्रीको उपस्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढ़ाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि संचारकर्मीसँग बोल्दै नेता आङदेवले भन्नुभयो,
5: फेरि बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नका लागि पनि चाहिँ अहिले हाम्रो कानूनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला। कानून संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानून कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानूनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानूनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढंगबाट पनि चाहिँ मैले जानकारी गराएँ।
3: यसैबीच नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। सभापति गगन थापा, उपसभापति विशोक प्रकाश शर्मा, महामन्त्री गुरूराज घिमिरी र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनैतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरूराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द सत्रमा छलफल भइरहेको छ। कांग्रेसले बन्द सत्र 3 हल बनाइएर सञ्चालन गरिएको छ। तराई, पहाड़ र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढ़ाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै भोटेकोशी बाढ़ीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै भूकम्प र बाढ़ीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
6: 25,000 अर्को किस्तामा 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा हुन्छ, जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ, त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिएको छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एंगलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौं कि।
3: विपदपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री शुरू गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छूट दिएको छ। चिनीमा प्रति किलो 5 रूपैयाँ, नुनमा 2 रूपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रूपैयाँसम्म छूट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रूपैयाँसम्म छूट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्ग्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सीआईएनलाई बताउनुभयो।
7: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाइ हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढ़ी पहिरो लगायतको जुन समस्या देखिएको छ, सड़क अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगंज अनि नवलपुरतिरबाट ल्याउने गरेका थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्ग्राहरू, त्यो भएर त्यो ल्याउन अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ ठानिरहेको छ।
3: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिश गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समितिले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो, हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सीआईएनसँग बताउनुभयो।
0: मुख्य चाहिँ डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधाचार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधाचारको कुनै धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ, कुनै धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ कुनैमा पसाएको, कुनै ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो। र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई प्राथमिक सहजीकरण पनि गर्यौं।
3: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किट्टा जग्गा अझै फुकुवा नगर दाग 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बण्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआब्जा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सीआईएनसँग बताउनुभयो।
8: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा चाहिँ वर्षा भइदिएको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ यो बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षा अलिक कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
3: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसूनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाड मास एसियाका 45 देशका 10,000 भन्दा बढ़ी खेलाड़ीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाड़ी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढ़ी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काश्य पदक जित्यो। नेपालले यस पटक 21 खेलमा 135 खेलाड़ी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रूपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
1: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने
9: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आवाज आवाज सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ।
1: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
11: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
12: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
11: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
12: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
11: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
12: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्थनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
12: ओहो, म आज पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
13: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब मिलिजुली नेपाली
13: तपाईको घर रसुवामा हो बाढीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ अहिलेको बेला तपाईको बाबु नानीको पढ़ाई रोकिएको हुन सक्छ यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्
9: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी नुवाकोटको बट्टार पिपलटार काठमाडौँको येलो गुम्बा तारकेश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ कोमिन स्यामी वाङफेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्भूमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढिरहनु भएको छ र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाइ र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आउ जाउ सहज भएपछि पेत्रावतीमा पेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौ उहाँहरूको घर छ आमा बाबु हुनुहुन्छ घरमा बसेर पठन पाठन गर्न सम्भव छ गर्नुहुन्छ सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँ फिर्ता गरेर कोमिनकै छात्रावासमा हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजी मावि भोलाडाँडा नीलकण्ठ मावि बोगैटार का छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौं
13: शिक्षा विज्ञान तथा समन्वय इकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल बेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै तपाईँ हात कुन कुन बेला धुनुहुन्छ डाक्टरहरूले खाना बनाउनु अघि खानु अघि खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्
15: खाना पकाउँदा हात धुनु पर्यो दिसा पिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौँ र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौँ भने पनि धेरै नै फाइदा हुन्छ यो चाहिँ हामीले मलाई लाग्छ कोभिडको बेलामा धेरै नै कुरा भएको थियो धेरैजनालाई आउँछ पनि यो नआउने होइन तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गर्यौँ भनेदेखि चाहिँ
13: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनुहुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट शुरू हुने भएको छ बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने CIN को फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ आजलाई मिलिजुली नेपाली यति नै अर्को अंकमा फेरि भेटौला
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ पाकु पुस्ताको जीवनशैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
16: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ
1: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन् CIN को साझा खबर सुन्दै गर्नुहोला
17: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ अहिले फेरि ढिलो होला नि
18: रमिला सुन न म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु
17: ओहो तिमी त घरको खाने भएछौ नि
19: के को सरसल्लाह हो दुईजनाको
18: होइन के सर रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर
19: सही भन्यौ शीतल जंक फूडमा चिनी नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ यसमा भिटामिन खनिज फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
20: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
21: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
22: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबीपीएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपीटीभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागिपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौं।
16: यो मलाई शौक पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खोज्नलाई झै परेका हुन्छन्, सबै हामी तपाईँ जोसुकै पनि। तर पछि बुढेसकालको ऐखनमा
1: छ, बुढेसकाल लागेपछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन

0: को पीड़ाहरू सधैँ बसेका मान्छेको उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि केही हौसला होस् अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले पाँच पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे कसरी चलाए त्यतिखेरको समाज त्यतिखेरको स्थिति बाटोघाटो सम्पूर्ण कुराहरू जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन त्यो अन्धकार भए जीवनमा कसरी बिताए होला ती कुराहरू हामीहरूले स्वरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर सारिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
1: हजुर, त्यही पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
0: म उहाँहरू पाँच वर्षको उमेरमा भोटो लाएर दगुरीदेखि आँगनमा धुलीमाटी खेलेर जब चेतना उहाँ आयो त्यस दिनदेखि उहाँहरूको साथी संगीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसै सराई अनि पहिले देखेका कुराहरू उहाँहरूले घुमेका ठाउँका कुराहरू अनि उहाँहरूलाई मनपर्ने कुराहरू अनि भ्याएसम्म अलिअलि देशको स्थिति राजनीति अथवा दरभाव त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ, म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिन र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
1: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
0: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
1: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
0: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिलेकाहीँ, त्यहाँ खरसाङमा भेट्नुहुन्छ, चिन्छन् मलाई, दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु।
1: हजुर,
0: त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
1: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला मेरा पीड़ाहरू मेरा कथाहरू मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ मेरो पनि कथा भन्दे भन्ने आउँछ रेडियो सुनेर?
0: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ।
1: हजुर,
0: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाका 18 एफएम मध्येमा सबै ठाउँको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहेको त यो मेरो कार्यक्रम सबैले सुन्छन्, यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
1: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 वर्षको उमेरमा कहाँ आयो यो उत्साह?
0: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा किटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो। मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट दुई चार पैसा कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आमदानी छोराछोरीबाट प्रशस्त छ मलाई।
1: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
0: मेरो बिहान म आउँछु र सुरुमै गर्छु आदरणीय श्रोताहरूलाई सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
1: हजुर,
0: अर्थसहित
1: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो लगिदिनुहोस् रेडियोमा तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आश धेरै गर्छ होला,
0: धेरैले भन्छन् धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
1: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
0: युवाहरूलाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई बिन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्तति रहेछौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अगाल्ने आफ्नो बिर्सिने गर्नु हुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ, आज अङ्ग्रेजीको युग छ अङ्ग्रेजी पढौँ विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौं, हामी कसका सन्तति रहेछौं त्यो हामीले सुनाउन सकौं र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ

0: भावना र त्यही विशेष चाहना पनि त्यही हो, यो काम मैले गरिरहन पाऊ र मेरो गीता पाठ जुन 18 अध्याय छ मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहीले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो बिन्ती, नमस्कार।
1: कांग्रेसद्वारा भोटेकोशी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने नर्वे सरकारको 10 करोड़ नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ। सिफारिश गरेका 13 राजदूत विरूद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिम विद्युत रेलमार्ग निर्माणमा रूखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढ़ी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने 2 काशीमा सीमित भएको छ। जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायलाई नगदसहित सम्मान गरिएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष गन्धर्व पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
1: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रममा प्रस्ताव तथा निवेदन पेश सूचीकृत गर्ने सम्बन्धी सूचना।
2: कृषि विकास कार्यालय सुर्खेतको आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न कार्यक्रम सञ्चालन गर्न सुर्खेत जिल्लाका कृषि व्यवसायमा संलग्न इच्छुक कृषक, कृषक समूह, सहकारी संस्था, व्यावसायिक फर्म, कम्पनी, उद्यमी व्यवसायहरूबाट निवेदन प्रस्ताव पेश गर्नका लागि यो सूचना प्रसारण गरिएको छ। यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र, यही असोज 30 गते कार्यालय समयावधिभित्र यस कार्यालयमा आवश्यक कागजातहरू संलग्न राखी निवेदन पेश गर्न हुन अनुरोध गर्दछौ। साथै सूचनाको अन्तिम दिनमा कुनै सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट कार्यालय खुल्ने दिनमा समेत निवेदन संकलन गरिनेछ। कार्यक्रम सम्बन्धी थप जानकारीका लागि फोन नम्बर 083-5201 र सूचना अधिकारी मोबाइल नम्बर 98-5871-306 र कार्यालयको वेबसाइट www.doad.karnali.gov.np मार्फत जानकारी लिन सकिनेछ।
1: कार्यक्रम तथा क्रियाकलापहरू कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, बगर खेती प्रबन्धन कार्यक्रम, माग तथा व्यावसायिक परियोजनामा आधारित कृषि व्यवसाय प्रबन्धन कार्यक्रम, जिल्ला स्तरीय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम, तरकारी खेती प्रबन्धन कार्यक्रम, स्थानीय आलु प्रबन्धन कार्यक्रम, मसला बाली प्रबन्धन कार्यक्रम, गहुँ ब्लक कार्यक्रम, तरकारी ब्लक विकास कार्यक्रम, भेरी गंगा 4 हरे क्षेत्र, अकबरी खुर्सानी मिशन कार्यक्रम, प्राकृतिक प्रकोप राहत कार्यक्रम, कपास खेती प्रबन्धन कार्यक्रम, उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम, कफी प्रबन्धन कार्यक्रम, चक्लाबन्दी खेती प्रबन्धन कार्यक्रम, बराहताल गाउँपालिका 2 सामूहिक खेतीको लागि प्रसारको आधारमा सहयोग कार्यक्रम, मौरी पालन प्रबन्धन तथा महप्रशोधन कार्यक्रम, निर्मित कृषि पूर्वाधारहरूको प्राविधिक सहजीकरणका साथै संरचना सुधार कार्यक्रम, बाली विशेष खाद्यान्न उत्पादन कार्यक्रम र च्या उत्पादन प्रबन्धन कार्यक्रम,
2: प्राङ्गणिक कृषि प्रबन्धन रैथाने बाली तथा पशुपन्छी विकास कार्यक्रम, भर्मिक कम्पोस्ट उत्पादन सहयोग कार्यक्रम, निर्यातजन्य रैथाने बालीको मूल्यवान लोगो प्रबन्धन, भुवानी बजारीकरण, लेबलिङ प्याकेजिङ, अर्ग्यानिक उत्पादक कृषकलाई अदुवा बेसार लगायत अन्य बाली उत्पादनमा आधारित प्रोत्साहन अनुदान, रैथाने बालीमा आधारित कोसेली घर स्थापना सहयोग कार्यक्रम, जलवायु मैत्री एग्रो इकोलोजिकल मोडेल भिलेज स्थापना निरन्तरता र विस्तार, जैविक मलमा सहुलियत सहयोग कार्यक्रम, हरियो मल प्रवर्धन कार्यक्रम, गुडेधान प्रवर्धन कार्यक्रम, प्राङ्गणिक अदुवा बेसार उत्पादन कार्यक्रम,
1: संघ सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम,
2: साथै अन्य कागजातहरू तथा प्रक्रिया कर्णाली प्रदेश सरकारबाट स्वीकृत कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन कार्यविधि र अन्य प्रचलित कानून बमोजिम हुनेछ।
1: सूचना
3: तपाईहरुकै चिर परिचित न्यू सुर्खेत मेडिकल स्टोर्समा यही असोज 27 गते मंगलबारको दिन वरिष्ठ टाउको नसा तथा मानसिक रोग विशेषज्ञ प्रोफेसर डाक्टर मोहन बेलवासद्वारा सशुल्क बिरामी चेक जाँच हुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क राख्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टर द्वारा दिइने सेवाहरू टाउको दुख्ने, धेरै रिस उठ्ने, निन्द्रा नलाग्ने, छटपटी हुने, बरबराउने, नशा तथा लागु पदार्थ सेवन गर्ने, मन आत्तिने, मनमा धेरै कुरा खेल्ने, आत्महत्याको सोच या प्रयास गर्ने, धेरै भीडभाडमा बस्न मन नपराउने, साथै प्रत्येक दिन बिहान र साँझ हाड जोड्ने, बाथरोग तथा नशा रोग विशेषज्ञ डाक्टर गणेश तिवारीद्वारा सशुल्क बिरामी चेक जाँच गरिन्छ।
4: सम्पर्क न्यू सुर्खेत मेडिकल स्टोर्स तथा सुर्खेत स्वास्थ्य पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली वीरेन्द्र नगर छ सुर्खेत मंगलगढ़ी चोकबाट 300 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-521-5599 र मोबाइल नम्बर 98-489-1117। बीएएलएलबी कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना
1: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय बीएएलएलबी कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गते सम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
4: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल आवेदन फारम दस्तुर 1000 मात्र। आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड। आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-681-0296, 98-412-88-391, 98-580-40-382।
5: महाचार महाबाहामी वा रेडमी को फोन किन्दा उपहार नै उपहार। यो दशैं तिहारमा शाओमी वा रेडमी को लेटेस्ट फोन किनी एमआई स्पेस आईएमईआई नम्बर टाइप गरी व्हाट्सएप मार्फत पठाउनुहोस् र हरेक दिन 8 जनालाई रेडमी बर्ड 6 प्ले, हरेक हप्ता 10 जनालाई रेडमी Watch 6 Active अनि बम्परमा 4 जना विजेतालाई थाइल्याण्ड हलिडे। यो योजना मङ्सिर 9 गतेसम्म मात्र। आजै नजिकैको Xiaomi डिलरमा सम्पर्क गर्नुहोस्। Xiaomi किन्दा उपहार एभ्रीडे बम्परमा थाइल्याण्ड हलिडे।
6: सबैको मन छुने
7: रेडियो भेरी एफएम

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीवीवी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा बैंकमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो बैंक स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, बैंकले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटीपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
2: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
1: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।

0: होंडा सँगै यो दशैंमा आशाको शुरुआत गरौं। स्क्र्याच कुपन मार्फत 1,00,000 सम्म जित्ने मौका। चुज एनीवन स्कीम अन्तर्गत थप रु 10,000 सम्मको स्क्र्याच कुपन, 7 वर्षसम्म फ्री सर्भिसिङ अथवा 5 वर्षसम्म एएमसी र होंडा साथ अन्तर्गत विजेतालाई जितेको रकम प्रदान गर्दै सोही बराबरको रकम होंडा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्नेछ।
1: साथी खबर निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
0: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
0: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन ढुक कहौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
2: सूचना, यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: कान जाँच शिविर हुने सम्बन्धी सूचना यही असोज 24 गते शनिबारका दिन
2: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेग्रा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिनै कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपद मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
2: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98-481-313।
6: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
4: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
3: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
4: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
3: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाइ चाहिँ कति हुँदो रहेछ?
4: महिनाको नेपाली 24,000-48,000 त कमाइ जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
3: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
4: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
5: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
6: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
0: खुसीको खबर
7: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
8: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोली क्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोली क्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-169।
9: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
10: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
9: हाम्रा सेवाहरू
10: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, अर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
9: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार क्षेत्र, टिकट काउन्टरदेखि पश्चिम पट्टि। मोबाइल नम्बर 98480-44631।
11: रेडियो भेरी एफएम

0: यही असोज 24 गते शनिबारका दिन सुपर पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र फुलटेकरा नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू: नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइरोइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
0: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
2: दसैँ आयो, खुसी ल्यायो हायरको खुसीको पल योजना।
3: अब हायर रेफ्रिजरेटर, वासिङ मसिन, एसी वा चेस्ट फ्रिजर खरिद गर्दा पाउनुहोस् आकर्षक उपहार।
2: सिंगल डोर फ्रिजमा ड्राई आयरन, डबल डोरमा मिक्सर ग्राइन्डर अनि साइड बाई साइड रेफ्रिजरेटरमा फूड प्रोसेसर। सर्ट सर्ट उपहार।
3: फ्रन्ट लोड वासिङ मसिनमा इन्फ्रारेड कुकटप अनि इन्भर्टर एसीमा निशुल्क इन्स्टलेसन सुविधा पनि।
2: 0% ब्याजमा किस्ताबन्दी सुविधा पनि छ। हायरसँग खुसीको पल सजाऊ हरेक घर। Higher, more creation, more possibilities.
4: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
5: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
4: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
5: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
4: 198-198।
6: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
7: सूचना:
8: यही असोज 24 गते चौथो शनिवारको दिन
7: यस राणा हस्पिटल प्राइभेट लिमिटेड सुर्खेतमा भेरी अस्पताल नेपालगंजमा कार्यरत छाला यौन तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर आरके झाद्वारा सशुल्क जाँच गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई मौकाको फाइदा उठाउन हुन अनुरोध गर्दछौ। डाक्टरद्वारा दिइने सेवाहरू: छाला, कपाल तथा यौन सम्बन्धी सम्पूर्ण उपचार। हाम्रा दैनिक सेवाहरू: हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा, कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा।
4: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क राणा हस्पिटल प्राइभेट लिमिटेड, वीरेन्द्र नगर 4 एरी चोकदेखि 200 मिटर उत्तरतर्फ। सम्पर्क फोन नम्बर 083-590-693।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
4: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
4: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-519 र 98-580-51-715।
7: सूचना: यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2, कोलडाँडा, सुर्खेत।
10: Thank you.

0: आफ्नो कार्ड, कार्ड नम्बर, कार्ड एक्सपायरी डेट र सीभीभी कसैसँग साझा नगर्नुहोस् र कुनै पनि ठगीको घटना भएको अथवा शंका लागेमा ब्याङ्कमा जानकारी गराउनुहोस् तथा नियमित रूपमा आफ्नो ब्याङ्क स्टेटमेन्ट जाँच गर्ने बानी बसाल्नुहोस्। याद राख्नुहोस्, ब्याङ्कले कहिले पनि कुनै पनि बहानामा तपाईँको पासवर्ड, ट्रान्जेक्सन पिन र ओटिपी लगायतका जानकारीहरू माग्दैन, त्यसैले सतर्क रहनुहोस्।
1: साथी खबर, निकै खुसी देखिन्छौ त, के काम गर्दैछौ आजकल? तिम्रो जीवन त खुसी छ नि?
2: काम पनि राम्रै छ, दाम पनि टन्नै छ साथी। प्रभु महालक्ष्मीको अभिकर्ता बनेर मन त साह्रै प्रसन्न छ।
1: वा साथी, सेवा सँगै मेवा मिल्ने, क्या गजबको प्रगति!
2: धन सँगै इज्जत पनि कमाइने, अभिकर्ता बनेर भविष्य पनि बनाइने, सेवामा सम्मान, पेसामा गर्व। ढुक ढुक होइन, ढुक्क हौ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
3: कान जाँच शिविर हुने सम्बन्धी सूचना, यही असोज 24 गते शनिबारका दिन
4: सनराइज मेडिकल हल पिपिरा सुर्खेतमा बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र फुलटेकरा नेपालगंजका वरिष्ठ प्राविधिकहरूबाट एक दिने कान जाँच शिविर हुने जानकारी गराउँदछौ।
5: शिविरमा दिइने सेवाहरू: कान पाक्ने, जीर्ण रोगको उपचार तथा परामर्श, अडियोग्राम मेसिनबाट कान सुन्ने क्षमताको जाँच, काने गुजी, ढुसी र बाह्य वस्तु परेको निकालिने, कान नसुन्ने बिरामीलाई सुपथ मूल्यमा श्रवण यन्त्र उपलब्ध गराइने, अपरेशन गर्न पर्ने बिरामीलाई बागेश्वरी कान स्याहार केन्द्र फुलटेक र नेपालगंजमा विशेष सहुलियतमा अपरेशन गरिने।
4: थप जानकारीका लागि सनराइज मेडिकल हल, आस्था पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेड, पिपिरा चोक सुर्खेत, सम्पर्क फोन नम्बर 083-411-045 र मोबाइल नम्बर 98550-17645 र 98-481-313।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
7: हाम्रा सेवाहरू: विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
8: रेडियो भेरी एफएम।
9: बीबीसी नेपाली सेवाको साझा पक्षबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशनमा अघि बढ़्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजन बारे नेता शेखर कोइराला भन्छन्।
10: यो पहिलोचोटि फुट्या होइन नि त नेपाली कंग्रेस, होइन तर त्यो पीड़ा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले शुरूआत गर्नु पर्यो।
9: कांग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
11: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
9: र फ्लाइ दुबईको विमानलाई 9/11 शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
12: समाचार फडिन्द्र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर 29 तारीकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढ़ाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेजले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार नोभेम्बर 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पीपुल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सांचेतको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सांचेत र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्यूरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोड़िएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पीटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10 लाख मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रूससँग उनकै शब्दमा हिंसात्मक द्वन्दको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरूद्ध रूसले थालेको अघोषित र छद्म लड़ाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ र इजरायलका सरकारी संचार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाई दुबईका पाइलटले सो विमानलाई तेल अबीब स्थित बेन गुरियन विमानस्थल या शहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपूछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
9: साझापखमा पुनः स्वागत छ। नेपाली कांग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ़ेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढ़ाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउवा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। कांग्रेसको यो महाधिवेशन शुरू भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरू घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
13: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्यसमितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौं र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौं। त्यसपछि नेपाली कंग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
9: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
14: एकता भनेको कि आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानूनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने भयो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन।
9: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
10: यो पहिलोचोटि फुटे होइन नि त नेपाली कंग्रेस। मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक काँग्रेस
15: भनेको तपाईँ अहिले यो समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलाउन नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो
10: जानुपर्छ अहिले पनि म गरिरहेको छु भेटिरहेको छु
15: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त
10: मलाई छैन होइन तर त्यो पीड़ा त हुन्छ नि त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि कसै न कसै सुरुवात गर्नु पर्यो दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौ भने डेमोक्रेसी खतरामा पर्छ
15: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढ़ाएको 15 महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी शुरूमा नेपाली कांग्रेसको जारी 15 महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढ़ी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौ
16: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि सबभन्दा ठूलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कंग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यस बीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ जो संस्थागत हुने प्रोसेस छ विधानले व्यवस्था गरेको कुराहरूबाट आउने त्यो नै महत्वपूर्ण छ जस्तो लाग्छ मलाई
15: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन् जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ
16: होइन अब यस्तो छ विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौं संसारभरि नै पुरानो विचारहरू भत्किने नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकांक्षा लिएर आएका मानिसहरू छन् हिजोको समयमा लोकतन्त्रको संघर्षको निम्ति जेल नेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ यंग मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो
15: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो यसले चाहिँ कांग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ
16: छुटेको जस्तो लाग्यो होला कतिपयलाई मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रति मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो
15: मैले तपाईँलाई यहाँनिर

0: महिलाको लागि यति प्रतिशत, विभिन्न जात जाति भाषाभाषीको निम्ति यति प्रतिशत, उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नुभयो अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
1: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनीतिक पुनर्संरचनाको कुरा हो,
0: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको यो संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तदनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
1: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा कांग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
0: यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै यति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौं भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
1: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ कांग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
0: देख्नुहुन्छ? के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रंगिएको छ यो पद त्यो पद भनेर, त्यसले हामीलाई एक सूत्रमा लिएर आउँछ। हाम्रो व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौं, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढ़ी पहिरोदेखि
1: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनीतिक पृष्ठभूमिमा कांग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
0: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो। नेपाली कंग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौं भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कंग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न। अब यो संस्थागत रूपमा चर्चा हुनुबाहेक यसको रूप आए छैन। यसको अर्थ के हो भने नेपाली कंग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु। त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेच्छुकहरूको इच्छा हो।
2: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसंग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढ़ीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढ़ाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाई बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढ़ीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो शुरू गरेका छौं। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा अग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि यूएईमा सोधपूछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली संचार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धित गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अल कायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। यूएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्।

0: थियो उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
1: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढ़ी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर एप मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्, नमस्कार।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ।
4: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
5: यही असोज 24 गते शनिबारका दिन सुफात पोलिक्लिनिक आइन्डु डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा ब्रिनोज कान उपचार केन्द्र ठुलटेग्रा नेपालगंजमा कार्यरत नाक कान घाटी रोग विशेषज्ञ डाक्टर आनन्द कुमार झाद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: विशेषज्ञ डाक्टरद्वारा जाँच हुने समस्याहरू नाक पाक्ने, चिलाउने, बन्द हुने, नाकमा मासु पलाउने, पिनास हुने, कान पाक्ने, दुख्ने, कानबाट पानी वा पिप बग्ने र चिलाउने, घाँटी चिलाउने, दुख्ने, टन्सिल बढ्ने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने र थाइराइड सम्बन्धी सम्पूर्ण समस्याका एक दिने सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: साथै उक्त दिन विशेष आधुनिक मेसिनद्वारा नाक र घाँटीको इन्डोस्कोपी, कानको सुन्न सक्ने क्षमताको जाँचका साथै कान सुन्ने मेसिन उपलब्ध गराइने जानकारी गराउँदछौ। सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-550-13-956।
7: यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा सुर्खेत।
8: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
9: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
8: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
9: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-521-148 र 520-702।
10: BALLB कार्यक्रममा विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ ल अन्तर्गत सञ्चालित 5 वर्षीय BALLB कार्यक्रममा शैक्षिक सत्र 2083-84 लागि असोज 23 गतेसम्म थप 35 कोटामा भर्ना खुलेको जानकारी गराउँदछौ।
10: परीक्षा केन्द्र ग्रेजुएट स्कूल अफ ल, आवेदन फारम दस्तुर 1000 मात्र, आवेदन दस्तुर बुझाउने ब्याङ्क नेपाल ब्याङ्क लिमिटेड, आवेदन फारम वितरण गर्ने स्थान ग्रेजुएट स्कूल अफ ल सुर्खेतबाट प्राप्त गर्न सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 9861029656, 9412888391, 9585340382।
11: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
10: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
11: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
10: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
11: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
10: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
11: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
10: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
12: रेडियो भेरी एफएम

0: सूचना यस पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 30 वार्षिक साधारण सभा यही असोज 21 गते बुधबार बिहान 10 बजे पूर्ण सक्रिय समाज साकोसको प्राङ्गणमा हुने भएकाले सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई पत्राचार गरिसकिएको छ। यदि कारणवश पत्र प्राप्त नभएको भए यसै सूचनालाई आधार मानि सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई उपस्थितिका लागि अनुरोध गर्दछौ। संयोजक शंकर बहादुर अधिकारी, पूर्ण सक्रिय समाज बचत तथा ऋण सहकारी संस्था लिमिटेड, विजयनगर 2 कोलडाँडा, सुर्खेत।
1: खुशीको खबर,
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ। सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्रनगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
0: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागे बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्रनगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ, सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर, गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिभ, म्याक लिभ, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडेल कलेजको तल्लो पट्टी, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227।
0: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिके सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिके एज मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: रेडियो भेरी एफएम

0: सूचना
1: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-55455।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: तपाईहरूको माया, विश्वास र साथले सुर्खेतकै विश्वासिलो र उत्कृष्ट ल्याबको रूपमा आफ्नो पहिचान बनाउन सफल सुर्खेत डायग्नोस्टिक ल्याबोरेटोरी अर्थात एसडीएल अब सुर्खेतमै।
7: हजुर, अब एसडीएलमा हरेक महिना काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टरमा कार्यरत इन्डोक्राइनोलोजिस्ट अर्थात सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठद्वारा विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
6: यदि तपाईँको सुगर वा थाइराइड औषधि सेवन गर्दा पनि नियन्त्रणमा आएको छैन, उपचार गर्ने कि नगर्ने, औषधि खाने कि नखाने भन्ने अन्योलमा हुनुहुन्छ अथवा हर्मोन सम्बन्धी समस्याले तपाईँलाई सताइरहेको छ भने अब चिन्ता नलिनुहोस्, विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस्।
7: डाक्टर सन्दीप चन्द्र श्रेष्ठ यही असोज 25 गते एसडीएलमा आउँदै हुनुहुन्छ।
6: नाम दर्ताका लागि आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 98-012-90-53, फोन नम्बर 083-523-400 वा 98-012-90-53 व्हाट्सएप गरेर पनि नाम दर्ता गराउन सक्नुहुनेछ।
7: साथै सुगर, थाइराइड तथा हर्मोन सम्बन्धी समस्याका लागि विशेषज्ञ चिकित्सकीय परामर्श अब हरेक महिना एसडीएलमै।
6: एसडीएल तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, आजै सम्पर्क गर्नुहोस्।
8: ए जुना, के गर्नु र गाउँमा बसेर ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर
9: खाडी नै जान्छु कि क्या हो, यता त केही उपाय नै लागेन।
10: ए दाई, के भन्यो त्यस्तो, यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
9: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाई कसरी घर खर्च चल्छ त?
10: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
9: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
10: महिनाको नेपाली 24,000 देखि 48,000 सम्म त कमाइ चाहिँ हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
9: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाइ पनि राम्रै हुने, कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
10: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई, चन्द्रागिरी 3 थानामा यसको अफिस रहेको छ।
11: हजुर, अब लाखौं रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 सम्म कमाउने मौका पाउनुहोस्।
12: हजुर, आज सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 9715-9715-90 9715-9715-90
13: रेडियो भेरी एफएम।

नमस्कार। रेडियो भेरी एफएम 98.7 MHz को प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम।

0: रेडियो भेरी एफएम 98.6 व्यक्ति 2.7 मेगाहर्ट्ज
1: पाई कति चिन्ता नमान्नुस् किनभने चिन्ता नै चिता हुन्छ रोग भनौ भनेको नै चिन्ता हो सरकार मर्नु पर्छ हक हो के डराउनु किन डराउनु तर मरिसकेपछि सुख पाउने काम गर्ने पट्टीमा चाहिँ लाग्नु पर्यो मर्छु नै भनेर डराउने चाहिँ काममा लाग्नु हुँदैन सरकार मर्छु नै भन्ने कुराको डर चाहिँ मानेर सधैँ निर्वाह हुन सक्दैन मरिसकेपछि सुख समृद्धि पाउने काममा तपाईँ लाग्नु पर्यो सुख समृद्धि पाउने भनेको भगवानको हरिनाम संकीर्तन नै हो केही छैन भनेर तपाईँ चिन्ता मान्नु हुँदैन सरकार सबै कुरा तपाईँसँगै छ केही कुराको नोक्सान भएको छैन अब एउटै नोक्सान तपाईँको यो देह नष्ट नोक्सान हुन्छ भन्नुभएको होला अब यो बासांश जीर्णानि यथा विहाय भनेकन शास्त्रले उक्ति गरेको छ पुरानो कपडालाई फालेर नयाँ कपडा लाउनै पर्ने नै हुन्छ शरीर पनि थोत्रो हुन्छ नष्ट हुन्छ अर्को शरीर तयारी हुन्छ के को चिन्ता हो शरीरमा सबै कुरा तपाईँमा व्यापकता देखेको छु केही कुराको खाँचो देख्दिनँ किनभने देखेन सत्याम चित्त मुख्यम कसिपो प्रयासैरी बाहु सुसिद्धि भूपभरणै किम सत्याञ्जल किम पुरुधान्य पात्र दिग्वद कलादौ सत्य किम दुकुलै राजन तपाईँले के सोच्नुहोस् भनेदेखि सत्य सैया निर्माण गर्नुहोस् बाहुलाई सिरानी हाल्नुहोस् शिरको तकिया बनाउनुहोस् भोजन गर्नका निमित्त अञ्जली थाप्नुहोस् सम्पूर्ण अङ्ग भङ्ग प्रत्यङ्गमा सारा सम्पूर्ण मेरो शरीरमा सबै कुराको सामग्री छ भन्ने कुराको अनुमान गर्नु सन्तोष लिएपछि सारा कुरा पुगिहाल्छ सरकार असन्तोषले नपुगेको हो सन्तोष भए पुगि पनि हाल्छ यसमा कुनै प्रकारको आवश्यकता पनि नै अब तपाईँलाई के सुने चाहन्छ राजा भनेर सोद्धाखेरिमा लो मेरो भगवान हजुरका मुखारविन्दबाट मैले धेरै प्रकारको महिमा जाने तर हाम्रो हिन्दू दर्शन र हिन्दू संस्कार बमोजिम सनातन धर्म धेरै देवता छन् कुन चाहिँ देवतालाई मान्ने प्रभु ब्रह्मालाई मान्ने कि विष्णुलाई मान्ने कि शिवालाई मान्ने कि इन्द्र यम वरुण कुबेरलाई मान्ने कि तसर्थ सम्पूर्ण देवी देउराली मान्ने कि भूत प्रेत आदिलाई मान्ने कि कसलाई मान्ने भनेर सोद्धाखेरिमा यी सबै विभागीय हाकिमहरू हुन् महाराज अहिले देखिएका देवता कसरी विभागीय हाकिम हुन् भनेदेखि जस्तै सृष्टिको लागि ब्रह्माको विष्णु पालनका लागि शिवजी संहारका लागि देवी शक्तिका लागि गणेश निर्विघ्नता सिद्धका लागि शिवजीको भजन गरेमा दाम्पत्य जीवनको सुखमय पनि बित्न सक्छ र शिव पार्वतीको भजन गर्नाले विद्या प्राप्ति हुन्छ ऐश्वर्य वृद्धि हुन्छ लक्ष्मी देवीको प्रार्थना गर्नाले धनधान्यको वृद्धि हुन्छ सरस्वतीको भजन गर्नाले विद्या बुद्धिको विनोदको तयारी हुन्छ कुबेरको भजन गर्नाले स्वर्ग भने धन पाइन्छ वरुणको प्रार्थना गर्नाले जल पाइन्छ इन्द्रको भजन गर्नाले स्वर्ग पाइन्छ तर अकामो सर्वकामो वा मोक्ष कामो उदारी यी सबै प्रकारका विभागका ती हाकिमहरू हुन् तर मुक्ति प्राप्तिका सिद्ध गर्नका लागि परब्रह्म परमात्मा नारायणकै भजन गर्नु यसैबाट उद्धार हुन्छ है भनेर आज्ञा गर्नुभयो लो मेरो प्रभु साह्रै राम्रो कुरा बताउनु भयो मुनै म परमात्माको प्रार्थना गर्छु म मरेपछि उद्धार हुनका लागि उनी परब्रह्म परमात्माको चिन्तनमा मेरो कहिले आत्मा नबोलोस् हरे भुल्न हुँदैन भुल्नु हुँदैन हरे कृष्ण गा

का प्रति सुखदेव स्वामीले आज्ञा गर्नुभयो, लौत सौन कादृशी प्रणाली भनेर महाराज परीक्षितलाई श्रीमद् भागवतको महत्वको बारे सारा कुराको प्रमाण गर्नुभयो। लौत सौन कादृशी प्रणालीहरू यसै प्रसंगको बीचमा अब कट्टी देख्ने तल सात लोकको परिकल्पना गर्नु महाराज, कट्टी देख्ने तल तल द्वितल सुतल तला तल सातल पात्र महापातलको परिकल्पना गर्नु, कट्टी देखिने माथि भूरलोक भोरलोक मोहरलोक जनलोक तपलोक सुरलोक र सत्यलोकको परिकल्पना गर्नु, विष्णु ब्रह्माण्ड सारा आफूमा निर्धारित र निर्णय गर्नु भनिकन राजा परीक्षितलाई सुखदेव स्वामीले भागवतको मूल सिद्धान्तमा फरक नपर्ने मत ल्याएर प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा हे सत्यबाट। जय बोलो श्रीमद् भागवत महाप्राणको मुरारे।

जब शौनकादि ऋषि ईश्वरलाई पौराणेश्वरले आज्ञा गर्नुभयो, जब राजन यसै प्रसंगको बीचमा भगवान परब्रह्म परमात्मा नारायण प्रभुको गाथा कथा बताउन पाउनु म भाग्यमानी आफूलाई सम्झन्छु महाराज परीक्षित, अब प्रभुको गाथा र कथाले पूर्ण भएको ध्यान म गर्दछु सुन्नुहोस्। अब प्रभुका चरणमा मेरो ध्यान कहिले नटुटोस् भन्दै सुखदेव आज्ञा गर्नुहुन्छ। हरे श्री सुख वाचम नम परस्मै पुरुषाय भूयसे सदुदवस्थान निरोध लीलया गृहीत शक्ति त्रितया देहिना मैंतर भवायानुपलक्ष प्रत्मने। जसको जब राज्य गुण अनुवाद र कथनको प्रभावबाट

0: सुन्नुभयो महाराज परीक्षित सृष्टिको प्रकरण राजा परीक्षित सुखदेव बताउनुहुन्छ। अब परमात्मा विश्व ब्रह्माण्ड ईश्वरको हो यही बताएको छ। नारायण परो वेदा देवा नारायणङ्गजा नारायण परा लोका नारायण परामख नारायण परो योगो नारायण परम तप नारायण परम ज्ञान नारायण परागति भन्छ। विश्व ब्रह्माण्ड सारा सम्पूर्ण ईश्वरको हो। केवल तपाईँ पनि नारायणै हो, म पनि नारायणै हो, अरूको पनि नारायणै हो। विश्व ब्रह्माण्ड ठूलो सूक्ष्म कारण सारामा ईश्वरको वास, द्रव्य कर्मम च कालम च स्वभाव जीवेव च, यति मात्रै हो। मानिसहरूको स्वभाव र रहन सहन र खाई पियाईमा मात्रैको फरक मात्र हो, तर आत्मा अमर हो, सबैसँग ईश्वर छ, फरक छैन। सबै संसारमा सबैको भन्दा माया कस्तो हुन्छ भन्दा सचिदानन्द परमानन्द सम्पूर्णानन्द पवित्रानन्द साराको भन्दा स्वरूपानन्दको प्यारो हुन्छ भन्नु न। त आफ्नो माया आफूलाई हुन्छ, आफूमा आफै रमाएको हुन्छ, आफ्नो जीवन सबैलाई माया हुन्छ। विष्टामा गुजगुज भएर बसिरहेको किरा फटेरा हुन्छन्, तिनलाई पनि मार्न खोज्दाखेरिमा ऊ पनि ज्यान जोगाउन अझ अर्को पाल खोज्दै हिँड्छ, उसलाई त्यहाँ रमाइँदैछ। किनभनेदेखि यो जीवन काट्न पाए अर्को जीवन लिने थिए कि भन्ने उसलाई छैन। हामीलाई त झन् मानव योनिमा उपदेव समानका भएर बसेका छौं, यहाँभन्दा रमाइलो जीवन कहिलेको कहिले हुन सक्छ? यसै कारणले संसारमा सबभन्दा आनन्दको अनुभूति कहाँ हुन्छ? आफ्नो आत्मामा आफूलाई आफै रमाइलो विश्व, यही हो महाराज परीक्षित। सौन काजीलाई सूत्रनामा पौराणिक नैमि सारणी आज्ञा गर्नु, प्रभुको महिमा जान्नु बुझ्नु ध्यान गर्नु कहिल्यै नभुल्नु, ईश्वर प्रतिको श्रद्धा और सद्भावमा राख्नु, अहिंसा परमो धर्म भन्छ संसारमा सबभन्दा ठूलो, दुईटा कुराबाट बस्नु। दुईटा कुरा भनेको के हो? एउटा कुरा हो काटमार नगर्ने, अर्को कुरा हो अर्काको निन्दा गर्दै नगर्ने, त्यो पनि हिंसा नै भन्छ नि। अर्काको निन्दा गर्ने, चर्चा गर्ने, यसो गर्ने उसो गर्ने, त्यो त्यो यस्तो छ, त्यो यस्तो छ, त्यो नभन्नु, जेसुकै होस्, आफ्नो काम गरे हिँडिरह, जेसुकै जस्तो सुकै हुन्छ, त्यसको के बयान गरे त मलाई थाहा छ। ल त्यसै कुरा लाउँदै घर घरै हिँड्ने, त्यस्ता काम नगर्नु, कहिले नगर्नु। संसारमा मूर्ख र महामूर्ख को हुन्छ भन्ने सम्बन्धका लागिमा आफ्नो गुण आफैले गाउनेवाला महामूर्ख हुन्छ, अर्काको विरुद्ध गर्नेवाला मूर्ख हुन्छ। आफ्नो गुण आफैले गाउनु हुँदैन, मैले गरेको म नभा भए म त मै हुँ नि, त्यस्तो भने त्यो के काम त काली जस्तो। आफ्नो नाम आफै काट्ने नभुल्नु, भगवानको भजन कीर्तन मननमा चित्त लगाउनु, यसैबाट सुधार हुन्छ राजा परीक्षित भनेर राजा परीक्षितले आज्ञा गर्नुभयो। जीवन सत्य छैन, जीवन नाशवान छ। अमर भनेको आत्मा छ, देह प्रपञ्च छ, नाशवान छ। यसै कारणले अमर आत्मालाई कहिले गतिशीलताबाट अधोगतिपट्टि नलैजानु भनेर राजा परीक्षितको हजुरमा सुखदेव बडा गम्भीर वाणीमा प्रभुको ध्यान गर्दै मनन गर्दै कीर्तन गर्दै आफ्नो कर्तव्य माथिको बोधलाई अगाडि सार्नुभयो। लौ त राजन परीक्षित, अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी आध्यात्मिक चिन्तनको विषयको बारेमा प्रकाश पार्दै ब्राह्मण क्षेत्री पैसे सूत्र भनेको के हो भनेर सोध्नुभयो। ब्राह्मण भनेको के हो? छ काम गर्छन् ब्राह्मणले, छ काम गर्नुपर्छ ब्राह्मणले, छवटा काम। षट्कर्म ब्रह्म उच्चते भनेको छ भागवतमा, पढ्ने पढाउने यज्ञ गर्ने यज्ञ गराउने दान दिने र दान लिने, यी छ काम बाहुनले गर्ने हो भने हो। तीन काम चाहिँ गर्छन्, तीन काम गर्दैनन्। पढ्ने काम गर्छन्, पढाउने काम गर्दैनन्, यज्ञ गराउने काम गर्छन्, गर्ने काम गर्दैनन्, दान लिने काम गर्छन्, दिन कत्र मनले दिने। यसै कारणले तिनटा काम गर्छन्, तिनटा काम गर्दैनन् ब्राह्मणले, गर्नुपर्ने त छवटा काम रहेछ। षट्कर्म ब्रह्म उच्चते, दान दिनु दान लिनु, यज्ञ गर्नु गराउनु, पढ्नु र पढाउनु। क्षेत्री भनेको के हो? क्षेत्रको तिनटा अर्थ हुन्छ, क्षेत्र माने शरीर, क्षेत्र माने हात, क्षेत्र माने पृथ्वी, त्यसो भएर क्षेत्रफल भन्छ नि भन्दैनन्। त्यसै कारणबाट हातले शरीरको र पृथ्वीको रक्षा गर्ने हुनाले उनको नाम क्षेत्री। यसो हो वैश्य भनेको के हो? वैश्य भनेको चाहिँ मेरो महाराज, कहिल्यै वैश्यले सधैँ सर्वदा कन पेट हो। वैश्य भनेको चाहिँ पेट हो वैश्य, किनभने हातले मुछ्यो मुखा राखिदियो सुलुक्क निलो पेटा थुप्रियो, पेटमा गएर थोप्रन्छ। त्यसै कारणले हाम्रो पनि यहाँ जतिसुकै जले जे गरे पनि लगेर बुझाउने भने कसलाई हो? वैश्यहरूलाई दिने होइन, महेन्द्र पुलमा लगेर दिने होइन पैसा जति। यसै कारणले बुझाउने ठाम वैश्य, वैश्य भनेको के हो? थन्क्याउने ठाम हो, पेट हो वैश्य भनेको। वैश्यहरूमा धनी हुन्छन्, ब्राह्मणले धन धनी ब्राह्मण हुँदैन, सुहाउँदैन सुहाउँदैन हो ज्यादै धनी भएको बाहुन त, किनभने देखेन बाहुनले धन होइन, ब्राह्मणलाई ज्ञान चाहिन्छ, वैश्यलाई धन चाहिन्छ, क्षेत्रीलाई साहस चाहिन्छ, साहस भएको क्षेत्री, हिम्मतवाल क्षेत्री, वेदले प्रकाण्ड बुझेको पण्डित ब्राह्मण, धनी वैश्य, बलियो शूद्र। यसै कारणबाट शूद्रमा बलवानता चाहिन्छ, अनि त्यसपछिबाट शूद्र भन्दा साथ अपमानको भाषा बोल्ने त होइन नि, शूद्र भनेको पाउ सम्झना हुँदैन, शूद्र भनेको सुध्रिनु पर्छ बाबु, बिग्रिएको मति सुधार। त्यसै कारणले शूद्र शूद्र शूद्र, तिमी यता आऊ, वेलकम अर्थात स्वागत शूद्र, आऊ। यही हो सुधार्ने, सुधार्ने मतमा जानु, बिगार्ने मतमा नलैजानु, उनीहरूको आत्मबल गिराउने काम नगर्नु, सुधार्दै लैजानु, भाव भक्ति श्रद्धा प्रेम बढाउनु, चिन्तन मनन कीर्तन गर्नु। यही प्रभावबाट महाराज ब्राह्मण क्षेत्री वैश्य शूद्रको यो नीति सिद्धान्त हो। अनि आखिरका बीचमा चार जात र 36 वर्ण भन्छन्, के भनेको? चार जात भनेको को हो? अण्डज उद्भिज जरायुज स्वदेज भनेको चार जात हो। अण्डज फूलबाट उत्पादन हुनेको एक जात, काटेर भाबरा सर्ने क्लब सर्नेको दुई जात, रोपेर उम्रनेको तीन जात, शरीरको पसिना मैलबाट तयारी हुने जुम्रा उपिया आदिको चार जात। बस यो चार जात भन्दा उपरान्त संसारमा केही जात छैन, यही हो चार जात भनेको। अनि अर्को जब 36 वर्ण भन्छन्, त्यो 36 वर्ण भनेको के हो? कपुरी कबाट लिएर त्रसम्मको अक्षरलाई 36 वर्ण भनेको, यहाँ जब दराई कुमाल मगर गुरु भन्दै लाने हो र, 36 वर्ण भनेको कबाट लिएर त्रसम्मको अक्षर, ठुलो वर्णमाला र सानो वर्णमाला भनेर पढे हो कि होइन? यही पुराना पुराना बुढाहरू कता कता गए खै। यसै कारणले महाराज परीक्षित भगवानको भजन मन कीर्तन गर्ने, यसरी ब्राह्मण क्षेत्री वैश्य शूद्रको आचार संहिता प्रतिपादन गर्ने, अण्डज उद्भिज जरायुज स्वदेजको विवेक गर्ने भनिकन सौन काजलाई पौराणिक शुद्ध नै सारा नक्षत्रमा यसै कथाबाट प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट।
1: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर समेत नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र, प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: here? Extreme energy drink.
1: यो रोगले पनि मर्नु न बाँच्नु बनायो क्याहरू र कसोहरू भएको छ मेरा दिन यसै बाइजना भयो
2: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्र
1: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
2: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्न थियो अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
3: तपाईलाई पनि ग्यास्ट्रिक गानगोला युरिक एसिड हाखुटाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइस बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
4: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
5: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489576
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
7: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
6: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
7: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
6: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
7: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
6: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
7: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ
6: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर 6 बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस् हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100-15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ
7: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याज प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट
6: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ
7: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर 6 बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-179 मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43 खुशीको खबर।
6: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालकै एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
7: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
6: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा, भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान: चारबाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
8: ए जुना, के गर्नु र गाउँमा बसेर? ऋणै लागे पनि अलिअलि भएको खेत बन्दकी राखेर खाडी नै जान्छु कि क्या हो? यता त केही उपाय नै लागेन।
9: ए दाई, के भन्या त्यस्तो? यतिकै किन खेत बन्दकी राख्नुहुन्छ? आज भोलि त 2-3 लाख ऋण खोजेर तातो खाडी धाउनै पर्दैन नि।
8: अनि नगई भाषा त बहिनी, अर्काको देशमा गएर पसिना नबगाए कसरी घर खर्च चल्छ त?
9: जान त जाने, तर अलि नजिक र सजिलो ठाउँ पो जाने भनेको त। सुन्नुहोस् न, इन्डियाको पन्जाबमा 20 वर्ष पुरानो कम्पनी छ, त्यहाँ वेटरमा काम गर्ने मान्छे खोजेका रहेछन्। अझ त्यो कम्पनीको मालिक त नेपाली नै हुनुहुँदो रहेछ। काम गर्ने 90% स्टाफ पनि हाम्रै दाजुभाइ रहेछन्।
8: ए, हाम्रै मान्छे भए त ढुक्क हुन्थ्यो। कमाई चाहिँ कति हुँदो रहेछ?
9: महिनाको नेपाली 24,000-48,000 त कमाई जो हुँदो रहेछ दाई। कम्पनीले निशुल्क बासको व्यवस्था पनि गरेको छ, अन टाइम ड्युटी, खानाको व्यवस्था पनि छ। तपाईँ बेकारमा ऋण खोज्ने कुरा गर्नुहुन्छ।
8: हो त नि, ऋण खोज्ने झन्झट पनि नहुने, कमाई पनि राम्रै हुने। कहाँ बुझ्नु पर्छ बहिनी यसको लागि?
9: काठमाडौँको रोकाया मेन पावर सप्लायरमा सम्पर्क गर्ने नि दाई। चन्द्रगिरी 3 थानामा यसको अफिस रहेको छ।
10: हजुर, अब लाखौँ रुपियाँ ऋण लगाएर काम गर्न खाडी मुलुक जानु पर्दैन। अमृतसर पन्जाबमा रहेको 20 वर्ष पुरानो कम्पनीमा वेटर बनी महिनाको 48,000 कमाउने मौका पाउनुहोस्।
11: हजुर, आजै सम्पर्क गर्नुहोस्। सम्पर्क मोबाइल नम्बर 97-15-97-15-90 97-15-97-15-90।
7: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
6: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
7: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
6: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
7: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
6: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
7: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
7: बसेको खबर।
6: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
7: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
6: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
7: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
6: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
6: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
7: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
6: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
7: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
6: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
12: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
6: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
12: भोक लागे बेला मिठाई खाने कुरा खानु पर्यो नि।
6: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
13: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
12: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
6: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता, न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
12: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
7: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
6: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
7: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टी सुर्खेत। सम्पर्क फोन नम्बर